0: भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन्छ भाउ के पाउँछ त्यहाँ?
1: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
2: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
3: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
0: भनेदेखि सबै कुरा पाउने रहेछ।
4: टिकापुरमा रहेको एकमात्र नापतौल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
5: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स।
6: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
4: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484463 र 98164602004।
7: पक्षी पालन व्यवसायहरूका लागि जरुरी सूचना। बर्ड फ्लू H5N1 पक्षीमा लाग्ने उच्च मृत्युदर भएको संक्रामक रोग हो। विगत 3 महिनादेखि देशका विभिन्न स्थानमा यो रोग देखा परिरहेको छ। पशु सेवा विभागबाट सरकारवाला निकायहरूसँग समन्वय र सहकार्यमा रोग नियन्त्रणका प्रयासहरू भइरहेका छन्। तसर्थ पक्षी पालक कृषक व्यवसायीहरूले रोगको संक्रमणबाट बच्न एवं रोग नियन्त्रणमा सहयोग गर्न निम्न कुराहरूको पालना गर्न सम्बन्धित सबैमा अनुरोध गर्दछौ। फार्म परिसरमा जैविक सुरक्षाका विधिहरू अवलम्बन गर्ने, अण्डा राख्ने पुरानो कागजको क्रेट पुनः प्रयोगमा नल्याउने तथा ढुवानीको साधनलाई फार्म परिसरभित्र ल्याउनु पर्ने भएमा पूर्ण रूपमा निसंक्रमण गरेर मात्र भित्र्याउने, काग लगायतका जंगली पक्षीसँग घरेलु पक्षी तथा पक्षीको दाना लसपस हुन नदिने गरी थुनेर राख्ने, पक्षी तथा पक्षीजन्य उत्पादनको ओसार पसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिएर मात्र गर्ने, कुनै पनि पक्षी फार्म वा बिक्री स्थलमा अस्वाभाविक रूपमा धेरै संख्यामा पक्षी बिरामी परेमा वा मरेमा तुरन्त नजिकैको पशु सेवाका निकायमा जानकारी गर्ने र बिरामी वा मरेका पक्षीको मासु बिक्री सेवन नगर्नु हुन अनुरोध गर्दै यो रोग नियन्त्रणमा सहयोगको लागि सबै सरकारवालाहरूमा हार्दिक अनुरोध गर्दछौ। रानी जमरा कुलरिया सिंह आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाई।

0: बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरिदिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
1: के गर्छ र सन मेडिकेयरले?
0: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेन्क्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ। त्यो पनि एकदमै थोरै लगानीमा।
1: यति गरेपछि धेरै राहत हुने रहेछ त।
0: हो कान्छा, अपरजट आउने आपतमा राहत भनेकै सन मेडिकेयर। कुरा बुझ्यो होइन त तिमीहरूले?
1: चिया पनि खाइयो, कुरो पनि बुझ्यो है केटा।
2: घर परिवारमा सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो। तर यति हुँदा हुँदै पनि सबै एकनासो कहाँ हुन्छ र? कहिले कोही बिरामी, कहिले कोही बिरामी, म त दिक्क भइसक्यो। कसो कालले छिटो नलाग्यो
3: होइन चाहिने जो माइलो के बर्बर बर्बर कराइरहेछ, के भएको छ हौ तलाई?
2: हेर्नु न, साह्रै समस्या पर्यो क्या। कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसके। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भने। म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लाग्या लाग्या हुन्छ, खानै सक्दैन।
3: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो।
4: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्। साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
5: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ढकरोला रोड, टिकापुर, कैलाली।

0: सपनाहरू पनि चलिरह्यो हुरी बतास, बसाई सर्यो जुनले पनि, अध्यारो भयो मेरो मनको आकाश, अध्यारो भयो मेरो मनको आकाश, मेरो मनको आकाश।
1: ८० प्रतिशत रोगहरू पानीकै कारणले लाग्छन्।
2: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
3: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
1: डेलिभरीका लागि
3: ड्रिंकिङ वाटर एक्वा शीतल
1: टिकापुर कैलाली
4: सम्पर्क मोबाइल नम्बर 9807106772। स्वास्थ्यका लागि पानी।
5: भागीरथी मेडिकल टिकापुरमा विशेषज्ञ डाक्टर आउने बारेको सूचना। डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर टिकापुरमा भदौ 13 गते दोस्रो शनिबारका दिन नेपालगंज मेडिकल कलेजमा कार्यरत धेरै अनुभवी र सिनियर मानसिक रोग मिर्गी रोग तथा नशा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खान एमबीबीएस एमडी न्यूरो साइकेट्री आउने भएकोले निम्न समस्या भएका बिरामीहरूले समयमै नाम लेखाई मौकाको फाइदा उठाउनका लागि सबैमा जानकारी गराइन्छ। समस्याहरू मिर्गी रोग, मुखबाट फिज आएर घाँटी बाङ्गो भई बेहोस हुनु, मुटुको ढड़कन कम वा ज्यादा हुनु, लामो समयदेखि टाउको दुख्नु, छटपटी लाग्नु, जिउ झमझम हुनु, जलन हुनु, चिन्ता मान्नु, जीवनसित निराश हुनु, आत्महत्याको इच्छा लाग्नु वा प्रयास गर्नु, धेरै शंका मान्नु, कानमा बोले जस्तो लाग्नु, कोठामा एक्लै बस्न मन लाग्नु, काममा मन नलाग्नु, झर्को मान्नु, रिसाउनु, बिना कारण हाँस्नु, मुस्कुराउनु, रुनु, घर छोडेर भाग्नु, यौन इच्छाको कमी हुनु, जाँड, गाँजा, चरेस, रक्सी, ब्राउन सुगर, नशाको चक्की जस्ता कुलतलाई छोडाउने उपचार र मानसिक तथा नशा सम्बन्धी सम्पूर्ण रोगको उपचार र सल्लाह लिई सम्पूर्ण समस्याको समाधान गरी निरोगी खुशी जीवनको आनन्द लिऊ। हाम्रो यहाँ इसिजी र ल्याब टेस्टको सम्पूर्ण सुविधा उपलब्ध छ। स्थान डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर सामुदायिक रेडियो टिकापुर एफएमको नजिकै टिकापुर। टाढाका बिरामीहरूले नाम लेखाउन र विस्तृत जानकारीको लागि सम्पर्क नम्बर 091-560-228-97083-58-835 र 98-685-40-777। समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म। डाक्टर आउने दिन भदौ 13 गते दोस्रो शनिबार।

0: के तपाईलाई थाहा छ?
1: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर र मानिसलाई असर गर्छ।
0: हो र?
1: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
0: अनि
1: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौं।
0: के छ त विकल्प?
1: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खाने कुराहरू प्लास्टिकबाट टाढे राखौं।
0: विस्तारै गर्दा हुँदैन?
1: अहँ, हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
0: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
1: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा टिकापुर कैलाली।
2: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
0: यो ओसीएमसी भनेको के आयो फेरि?
3: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
0: ओसीएमसीले के सहयोग गर्छ त?
3: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
4: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98584-89213, इमेल ocmcTikapur@gmail.com।

0: आरोग्य मेडिकल सेन्टर एण्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एण्ड क्लिनिक टिकापुरमा
1: भदौ 6 गते पहिलो शनिबारका दिन आउने भएकाले
0: समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एण्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोग समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खट्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
1: डाक्टर आउने दिन भदौ 6 गते पहिलो शनिबार
0: आरोग्य मेडिकल एण्ड क्लिनिक अस्पताल रोड टिकापुर एक कैलाली। सम्पर्क नम्बर 9868000008 र 9825677772।
2: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
3: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
2: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
3: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
2: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
3: न्यू असम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
4: न्यू असम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिना रासनका गर गहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 9868014799, 9824625232। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 9824628225।

एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
2: Reliable Agro Nepal Public Limited का प्रीमियम उत्पादनहरू।

0: के तपाईलाई थाहा छ?
1: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर र मानिसलाई असर गर्छ।
0: हो र?
1: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
0: अनि
1: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ।
0: के छ त विकल्प?
1: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौं।
0: विस्तारै गर्दा हुँदैन?
1: हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
0: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
1: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा टिकापुर कैलाली।
2: सुदूरपश्चिम विश्वविद्यालयमा कृषि स्नातक तहमा विद्यार्थी भर्ना खुलेको सूचना।
0: सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय अन्तर्गत स्कूल अफ एग्रिकल्चरमा स्नातक तह बीएससी एजीमा नियमित तर्फ 6 जना र सरकारी सेवामा कार्यरत कर्मचारी 10 जनाका लागि भर्ना खुलेको जानकारी गराइन्छ।
2: स्कूल अफ एग्रिकल्चरमा बीएससी किन पढ्ने?
0: सुविधा सम्पन्न भवनमा आधुनिक प्रयोगशालामा अभ्यास गराइने,
2: आफ्नै फार्म हाउसमा अभ्यास गराइने।
0: सुदूरपश्चिमका 9 जिल्लाबाट 1-1 जना र प्रवेश परीक्षाको सूचीमा उत्कृष्ट विद्यार्थी सहित नियमित तर्फ 25% आरक्षित छात्रवृत्ति कोटा रहेको।
2: अन्य विश्वविद्यालयको तुलनामा सबैभन्दा कम शुल्कमा पढाइ हुने।
0: स्नातक उत्तीर्ण सबै विद्यार्थी स्वदेश र विदेशमा गई अध्ययन, रोजगारी र उद्यममा संलग्न भइसकेको।
2: अनलाइन र अफलाइनबाट समेत फारम भर्न सक्नुहुनेछ।
0: आवेदन फारम भर्ने मिति 2083 साउन 25 गतेसम्म रहेको छ।
2: प्रवेश परीक्षा सञ्चालन 2083 साउन 30 गते बिहान 11 बजे प्रवेश परीक्षा केन्द्रहरू स्कूल अफ एग्रिकल्चर टिकापुर काठमाडौँको लागि पछि निर्धारण गरिनेछ। विस्तृत जानकारीको लागि सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय स्कूल अफ एग्रिकल्चर टिकापुर www.agriculture.fwu.edu.np मा लगन गर्न सकिनेछ।
0: सम्पर्कका लागि 091-560-265, 98-491-10487, 98-486-08-306 र 98-462-78-174 मा सम्पर्क गर्न सक्नुहुनेछ।
3: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: सामुदायिक रेडियो टीकापुर एफएमको कार्यक्रम हाम्रो जानकीमा यहाँलाई स्वागत छ। कार्यक्रमबाट म गीता चौधरीको नमस्कार। यो कार्यक्रम हरेक सोमबार बिहान 7:30 बजे यसै बेला प्रसारण हुन्छ। हाम्रो प्रसारण सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org, मोबाइल एप्स हाम्रो पात्रो र नेपाली पात्रोमा पनि सुन्न सकिन्छ। यो कार्यक्रम जानकी गाउँपालिकाका गतिविधिहरूबारे नागरिकलाई जानकारी दिने उद्देश्यले तयार गरिएको हो। कार्यक्रममा गाउँपालिकाका गतिविधि, गाउँपालिकाको प्रगति, अवस्था, विकास र जनचाहनाका विषयलाई समेट्नेछौ। आजको कार्यक्रममा जानकी गाउँपालिका ओडा नम्बर 3 मा सम्पन्न भएका योजना, आयोजना, कार्यक्रम तथा गतिविधि सम्बन्धी जानकारी प्रस्तुत गर्दैछौ। आजको कार्यक्रममा हामीसँग जानकी गाउँपालिका ओडा नम्बर 3 का वडाध्यक्ष सुरेश चौधरी हुनुहुन्छ। अध्यक्षज्यू, कार्यक्रममा स्वागत छ।
1: नमस्ते, धन्यवाद म्याडम।
0: हामी चाहिँ आर्थिक वर्षको शुरूआती अवस्थामै छौ। गत आर्थिक वर्षमा जानकी गाउँपालिका ओडा नम्बर 3 मा सम्पन्न भएका योजना कार्यक्रमहरू के छन्, यहाँबाट शुरू गरौं हामी।
1: गत आर्थिक वर्षमा जानकी गाउँपालिका वार्ड नम्बर 3 मा चाहिँ संघ र प्रदेशबाट खासै त्यस्तो बजेट परेको थिएन। योभन्दा अगाडि चाहिँ निरन्तर योजनाहरू चले त्यसमा पर्यो र त्यसमा हेर्यो भने गत आर्थिक वर्ष भर्खर सम्पन्न भएको एउटा भौतिक पूर्वाधार अन्तर्गतका केही योजनाहरू, जस्तै हाम्रो विश्व बैंक, त्यसै गरी पालिका र प्रदेशको 3 वटा तहको लागतमा चाहिँ सुवर्णपुर खेल मैदानमा एउटा स्मार्ट शौचालय भर्खर सम्पन्न भएको छ र त्यो चाहिँ अघिल्लो आर्थिक वर्षदेखिको टेन्डर थियो र बीचमा विभिन्न किसिमका विवादको कारणले गर्दा त्यो सम्पन्न हुन सकेको थिएन र अहिले भर्खर सम्पन्न भएको छ। त्यसै गरी वडामा चाहिँ पालिका भवन बनाउने कारणले गर्दा खासै उताबाट बजेट धेरै आएको थिएन र वडाबाट भएका बजेटहरूमा चाहिँ विभिन्न ठाउँमा चाहिँ त्यही अनुसार अब एकमुष्ट बजेट आयो। पहिला चाहिँ 5 वटा क्षेत्रमा विभाजन गरेर आउँथ्यो र बीचमा चाहिँ 2 साल भयो चाहिँ पालिकाले भौतिक पूर्वाधार, आर्थिक विकास, त्यसै गरी वन तथा वातावरण लगायतका त्यो सामाजिक विकास, ती 5 वटा विकासमा छुट्याएर बजेट दिँदैन, एकमुष्ट दिएकोले त्यही अनुसार काम गर्दै गयौं र त्यही अनुसार काम गर्दै जाँदाखेरि अहिले लाइकपुरमा चाहिँ चौधरी टोलमा केही भित्र कालोपत्रे पनि बनिन्छ थोरै भए पनि। त्यसै गरी प्रदेशबाट आएका योजनाहरूबाट चाहिँ यो हाम्रो ढुङ्गाना चौकदेखि उतातिर पानी पिच गरिएछ। खासमा हामीले पिच नै माग गरेका थियौँ तर पिच नभए पनि यो साल पानी पिच गरौँ र अर्को साल चाहिँ बजेट हाल्छ भनेर भन्नुभएको थियो र केही बजेट अहिले पनि परेको छ र त्यो सँगसँगै ओडाबाट भएका कामहरूमा चाहिँ विभिन्न किसिमका कामहरूमध्ये विभिन्न ठाउँमा ग्राभलहरू पनि गरियो। त्यसै गरी जो सडकहरू वर्षौंदेखि चाहिँ विभिन्न विवादले गर्दा साँगुराहरू थिए त्यहाँ निकाल्न सकेको अवस्था थिएन भगतपुरतिर, ती सडकहरूको स्तर उन्नति गरेको अवस्था छ र त्यो सँगसँगै सुवर्णपुर चाहिँ 3 नम्बरमा भएको एउटा मात्रै माभि स्कूल थियो र ती स्कूलमा चाहिँ भवनहरू थिएनन् र ती गत आवामा नै हामीले त्यहाँ चाहिँ 4 कोठे भवन सम्पन्न गरेका छौँ। त्यो चाहिँ पालिकाबाट आएको बजेटले त्यो गर्यो र यो सँगै अरू थुप्रै कामहरू जस्तै युवाहरूलाई स्वरोजगारका कार्यक्रमहरू थिए। लगभग 22 जना युवालाई हामीले त्यो ड्राइभिङका लागि चाहिँ ड्राइभिङ तालिम पनि दिएका छौँ। यो सँगै अरू कामहरू पनि विपद सम्बन्धी विभिन्न किसिमका जनचेतनामूलक कार्यक्रमहरू पनि गरियो र विपदका कामहरू पनि गरियो। यस्ता थुप्रै कामहरू भनौँ आफूसँग भएको स्रोत र साधन अनुसार गरिराखेका छौँ। यही हो
0: भनेपछि पालिकाबाट पनि बजेट कम आएको थियो गत आवामा।
1: गत आवा भन्दा अगाडिको आर्थिक वर्षमा चाहिँ 45 लाख आएको थियो र गत आवामा जम्मा 32 लाख रुपियाँ मात्रै आएको थियो। यो किन आयो भनेर हामीले त्यो कुरा गर्दाखेरि अध्यक्षज्यूले चाहिँ अब हामीले यो पालिका भवनको टेन्डर खोलिसकेका छौँ, अब संघ र प्रदेशबाट पैसा आउँछ भनेर खोल्यौं तर त्यहाँबाट आएन, अब त्यसलाई पूर्ति गर्नको लागि हामीले अब जुन पालिकाभित्र छ वडालाई पनि विभाजन गर्नुपर्छ, त्यो पैसा वडामा नदिएर त्यहाँबाट बचाएर पालिका भवनमा हाल्नुपर्छ भन्ने कुरा आइसकेपछि त्यसपछि 32 लाख रुपियाँ मात्रै आएको अवस्था थियो
0: वडामा। यो चाहिँ पूर्वाधारतर्फका योजनाहरू भए। यहाँहरूले अब अरू शीर्षकमा पनि काम गर्नुभयो होला, स्वास्थ्यतिर कस्तो खालको कार्यक्रमहरू भयो वडामा?
1: अब स्वास्थ्यमा चाहिँ विशेष गरी नियमित कार्यक्रमहरू भइराखेका हुन्छन्, त्यो अब औषधि चेक जाँच गर्ने त्यस्तै कार्यक्रम, अब पालिकाले जुन गर्छ नियमित कार्यक्रम त्यो त सधैँ भइराखेकै हुन्छ। त्यो सँगसँगै अन्य चाहिँ भर्खरै हामीले सिकल सेलको लागि पनि त्यो स्याम्पलिङ के लगभग लगभग 250 जना मानिसको स्याम्पलिङ लिने गरेका थियौं, त्यसमा टेस्ट गरिएको थियो र त्यो सँगसँगै अब अन्य संघ संस्थाहरूबाट पनि सहकार्यहरू गरेर पोषणका त्यो लिटोहरू वितरण गर्ने लगायतका कामहरू पनि गरिएको अवस्था थियो।
0: जस्तो यहाँहरूले स्वास्थ्यतर्फ चाहिँ शिविरहरू सञ्चालन गर्ने लिटो पोषणका कार्यक्रमहरू गर्नुभयो, चेक जाँचकै सामान्य चेक जाँचकै कुरा रह्यो, त्यसै गरी अब ओडाले शिक्षामा पनि काम गरे होला, शिक्षातर्फ चाहिँ यहाँहरूले कस्तो खालको कार्यक्रमहरू गर्नुभयो?
1: अब शिक्षामा विशेष गरी अब त्यही जुन स्कूलहरू कमजोर छन् ती स्कूलहरूमा चाहिँ यस्तै भौतिक संरचना नभएका स्कूलहरूमा अब कसरी हुन्छ, विभिन्न संघ संस्थाबाट पनि समन्वय गरेर भवनहरू बनाउने काम गरियो र अहिले लाइकपुरको जनकल्याण स्कूलमा चाहिँ एउटा बिल्डर नेपाल भन्ने संस्थासँग समन्वय गरेर त्यसपछि त्यहाँ चाहिँ एउटा 3 कोठे भवन र 2 कोठे टोयलेटको माग गरेर भर्खर सम्पन्न गरेको अवस्था छ। त्योसँगै अब ओडाभरिका विभिन्न विद्यालयहरू बन्ने जो आर्थिक रूपले एकदमै कमजोर छन् उनीहरूलाई युनिफर्म किन्न सक्ने पनि पैसा थिएन र त्यस्ता विद्यार्थीलाई चाहिँ लगभग लगभग हामीले प्रत्येक स्कूलबाट त्यस्ता कमजोर विद्यार्थीको नामावली मागेर युनिफर्म पनि वितरण गरेका थियौं र यो सँगै अरू निरन्तर त्यस्ता जुन स्कूलमा त्यस्ता किसिमका समस्याहरू छन् त्यहाँ गएर अब आगामी दिनमा कसरी गर्न सकिन्छ भनेर छलफल सहकार्य गरेर अगाडि बढेका छौँ।
0: जस्तो मैले थोरै यहाँले भनेकै कुरालाई जोड्न चाहन्छु, सुवर्णपुरमा चाहिँ यहाँहरूले स्मार्ट शौचालय निर्माण गर्नुभएको छ, त्यो चाहिँ के उद्देश्यले कसरी भयो, पालिकाकै थियो कि ओडाको हो कि के रहेछ त्यो?
1: खासमा यो सुवर्णपुर जुन खेल मैदान छ त्यो खेल मैदान चाहिँ अघिल्लो कार्यकालदेखिकै जुन अब हाम्रो यो संहिता लागू भइसकेपछि स्थानीय सरकार निर्माण भयो र जानकी गाउँपालिकाले चाहिँ त्यसलाई एउटा पालिका स्तरीय रंगशाला बनाउने योजनाका साथ अगाडि बढाएको खेल मैदान हो र त्यो खेल मैदान चाहिँ त्यो सामुदायिक वन हुनुभन्दा पहिलेदेखि नै थियो र यसरी हेर्दाखेरि त्यो जानकी गाउँपालिकाको चाहिँ 9 वडा मध्येको 20 पर्ने सबैतिरबाट पाइक पर्ने र ठाउँ पनि ठिकै भएकोले त्यसलाई पालिका स्तरीय रंगशाला बनाउने उद्देश्यले त्यहाँ डीपीआर पनि गरेको थियो र त्यो भइसकेपछि अब हामी निर्वाचित भइसकेपछि यो एउटा विश्व बैंकको अनि त्यसपछि पालिका र प्रदेशको लगानीबाट खाने पानी र सरसफाईमा काम गर्ने भन्ने एउटा प्रोजेक्ट आयो र त्यो प्रोजेक्टमा चाहिँ दुईटा एउटा खाने पानीमा एउटा सरसफाईमा काम गर्ने कुरा भइसकेपछि उनीहरूले पहिला अब सरसफाईको लागि कुन कुन ठाउँमा शौचालयहरू आवश्यक छन् त्यहाँ बनाउनुपर्छ भनेर यसरी छनौट गर्दै जाँदाखेरि एउटा पाल बजारमा 8 वडाको र अर्को चाहिँ एउटा पालिका स्तरीय पछि भविष्यमा रंगशाला बनाउने उद्देश्यका साथ त्यहाँ पनि बनाउनुपर्छ भनेर त्यहाँ योजना हाल्यो र त्यो उद्देश्यका साथ अब भविष्यमा गएर त्यो के भन्छन् त्यो खेल मैदानलाई एउटा पालिका स्तरीय रंगशाला बनाउने उद्देश्यका साथ त्यो टोयलेट निर्माण गरेको अवस्था हो।
0: यो चाहिँ सम्पन्न भइसकेको छ?
1: भइसकेको छ, भर्खरै सम्पन्न भयो र उसले पालिकालाई हस्तान्तरण गरेर ठेकदारले गइसकेको अवस्था छ।
0: यहाँले चाहिँ विपद सम्बन्धी पनि काम गरेको अघि कुरा ल्याउनु भएको थियो, विपद सम्बन्धी चाहिँ कस्तो खालको कार्यक्रमहरू गर्नुभयो यहाँहरूले?
1: विपदमा चाहिँ विशेष गरेर खास गरी त्यही हाम्रो एउटा बी ग्रुप संस्था छ उहाँहरूसँग समन्वय गरेर विपद पूर्व कार्य प्रति उद्धार कसरी गर्ने त्यसै गरी विपद आउनुभन्दा पहिला ती विभिन्न किसिमका विपदमा परिसकेपछि कसरी उद्धार गर्न सकिन्छ त्यसका प्राथमिकका उपचारहरू त्यसै गरी तिनीहरूलाई कसरी सूचना दिन सकिन्छ लगायतका विभिन्न एउटा विभिन्न किसिमका तालिमहरू सञ्चालन गर्ने गरिन्छ। त्यसै गरी गत आवामा नै पालिकाभरिबाट लगभग 20 चाहिँ यो विपद आइसकेपछि जो एउटा के भन्छन् उद्धार स्वयंसेवक जसले त्यो ढुङ्गा चलाउन सकोस् त्यसै गरी लाइफ ज्याकेट लगाएर त्यो विभिन्न विपदमा फँसेका बाढीमा फँसेका मान्छेहरूलाई उद्धार गर्न सकोस् भनेर प्रत्येक वडाबाट 2 दरले गरेर र अरू पालिकाबाट गरेर 20 चाहिँ के भन्छन् त्यो विपद उद्धार सम्बन्धी 15 तालिम पनि स्वयंसेवक विपद उद्धारको स्वयंसेवक यो हाम्रो गणका टिकापुर छन् ती घरका उहाँहरूले चाहिँ प्रशिक्षण दिनुहुन्थ्यो र पालिका र पालिकाको लगानीमा त्यसरी गरिएको थियो भने
0: थोरै मैले चाहिँ बजेटकै कुरालाई जोड्न चाहन्छु। यहाँ चाहिँ गत आबोमा प्रदेश र संघबाट बजेट परेन भन्ने कुरा गर्नुभयो, यहाँहरूले चाहिँ योजनै पठाउनु भएन या परेन के रहेछ?
1: योजना चाहिँ पठाएको थियो र परदेशबाट चाहिँ दुईटा योजना परेको थियो। त्यसरी खासै शून्य त थिएन। परदेशबाट एउटा हाम्रो परदेश मान्ने हुनुहुन्छ कैलाश चौधरीजी, उहाँको संसद कोषबाट चाहिँ उहाँले त्यो पानी पिसको हालिदिनु भएको थियो। लगभग एक किलोमिटर जति पानी पिस भयो र त्योसँगै एउटा सुवर्णपुर सामुदायिक वनमा चाहिँ खेरा पर्खालको लागि त्यस्तो जाली हुन्छ नि, वायर जाली, मेट जाली, त्यो हालिदिनु भएको थियो र त्यो भयो। तर संघबाट चाहिँ योभन्दा अगाडि चाहिँ यो हाम्रो टिकापुर शिव मन्दिर हुँदै जगतपुर हुँदै एउटा हाम्रो हाइड्रो पावरसँग जोड्ने रोडमा चाहिँ अगाडि परेको थियो। त्यसपछि यो निरन्तर रूप पढ्ने योजना भएकोले अब तीन नम्बर कटिसकेपछि छ नम्बर भएर नौ नम्बरसम्म जाने हुनाले उतातिर पाल्यो चाहिँ त्यो बजेट उतातिर हालेकोले तीनमा चाहिँ त्यो छुटेको हो। त्यसरी
0: बाटो चाहिँ कालो पत्र एउटा मात्र भएको छ
1: अहिलेसम्म। बाटो हेऱ्यो भने तीनवटा भएछ, एउटा हाम्रो लाइकपुरमा, अर्को चाहिँ त्यही यो शिव मन्दिरबाट त्यो हाइड्रो पावर हुँदै एउटा महेन्द्र राजमार्ग निस्किने बाटो र अर्को यो करुणा स्कुल हुँदै नेहा मेडिकल जोड्ने एक नम्बर त्यो बाटो चाहिँ कालो पत्र भएको अवस्था छ।
0: थोरै मैले अब कृषिको कुरालाई जोड्न चाहन्छु। यहाँहरूले कृषि सम्बन्धी पनि विभिन्न कार्यक्रमहरू गर्नु भएको होला, कस्तो खालको कार्यक्रमहरू गर्नुभयो, के भयो कृषिको क्षेत्रमा?
1: कृषिको क्षेत्रमा विशेष गरी अब ठूल्ठूला योजनाहरू त वडाबाट सम्पन्न गर्न नसकिने अवस्था हो र परदेशबाट समन्वय गरेर अब केही ठाउँमा बोर्डिङहरू पनि वितरण गरिएको अवस्था छ परदेश, त्यसै गरी ज्ञान केन्द्रबाट समन्वय गरेर समूह बनाएर त्योसँगै अब वडाले चाहिँ विशेष गरेर जो आकस्मिक बाली संरक्षणका कुराहरू हुन्छन् त्यसमा विभिन्न किसिमका कीटनाशक विषादीहरू त्यसै गरी समय समयमा यो साना किसानहरू लगायतका जो उपाल्छन् तिनीहरू बर्सिनका घाँस लगायतका कुराहरू चाहिँ वितरण गर्ने गरेको छ। अहिले पनि भर्खर हामीले यो धानमा जुन ढुसी मार्ने यो
0: ढुसीनाशक
1: औषधि यो घाँस मार्नको लागि त्यो वितरण गरेको थियौँ, त्यस्ता कार्यक्रमहरू गरिरहेका छौँ।
0: महिला बालबालिका सम्बन्धी के गर्नुभयो त यहाँहरूले?
1: यसरी महिला बालबालिका त हाम्रो अब यो जानकी गाउँपालिकामा चाहिँ यो बाल मैत्री स्थानीय शासन लागू गर्ने भन्ने कुरा र आइसकेपछि हामीले यो 2083 माघ मसान्तसम्म अब आउने माघ मसान्तभित्र जानकी गाउँपालिकामा एउटा बाल मैत्री जानकी गाउँपालिका घोषणा गर्नुपर्ने हामीले प्रतिबद्धता गरेछौँ। त्यो अनुसार प्रत्येक वडामा चाहिँ बजेटको 10% जति बजेट विनियोजन भएको थियो, अब 32 लाखमा 2 लाख चाहिँ त्यो हाम्रो प्रशासनिक खर्चको लागि थियो र 30 लाख चाहिँ त्यो बजेट खास पुँजीगत बजेट थियो र त्यसमध्येको 10% भनेको 3 लाख रुपियाँ हामीले चाहिँ बाल मैत्री र महिला बाल बालिका सम्बन्धी गरेर त्यसमा छुट्याएर विभिन्न किसिमका कार्यक्रमहरू गरेका अवस्था रहेको छ।
0: महिलाको छुट्टै कार्यक्रम भएन?
1: महिलाको अब छुट्टै त्यस्तो थिएन, तर उनीहरूको लागि विशेष गरेर त्यही हामीले ड्राइभिङ राखेको थियौँ नि, त्यसमा चाहिँ महिलाहरू पनि हुनुहुन्थ्यो, महिलाहरूले पनि ड्राइभिङको प्रशिक्षण लिनुभयो। त्यसै गरी अब योभन्दा अगाडि चाहिँ महिलाहरूको लागि रोजगारको लागि यो सिलाई कटाई थियो, त्यसमा हामीले अहिले 3 चोटि चाहिँ महिलाहरूलाई त्यसरी सिलाई कटाई सम्बन्धी चालिने, फर्स्टमा चाहिँ 1 लेभल, त्यसपछि 1 लेभल सिकिसकेपछि अब अगाडि सिक्न नसक्ने अवस्था हुन्छ तिनीहरूलाई 2 लेभल सिकायो। अब 2 लेभल सिकिसकेकाले पनि जो अलि अहिले जुन फेसनेबल कुराहरू हुन्छन् बुटिकका कुराहरू छन् त्यो बुटिक सिक्नुपर्छ भनेर बुटिकको चाहिँ प्रोजेक्ट राखेर अहिले भर्खर फर्म खोलेको अवस्था छ। त्यसरी गरेर
0: भनेपछि तीन चरणमा सिकाउनु सिलाई कटाईको कार्यक्रम।
1: मैले यसरी बुझ्दाखेरि अब यो अब सिलाई कटाई गर्दाखेरि त अलिक खासै धेरै पैसा लाग्यो, तर यो बुटिक सिक्न जाँदाखेरि 6 महिनाको कोर्स गर्नलाई एउटै प्रशिक्षार्थीलाई लगभग 40,000 रुपियाँ पर्छ भन्ने कुरा गर्नुभएको थियो
0: सिक्नलाई
1: मात्रै। त्यसपछि अब त्यो बुटिकमा लगाउने कपडाहरू हुन्छन् त्यो चाहिँ आफैले लिएर जाने र एउटा लेहेङ्गा बनाउनु पर्यो भने कम्तीमा पनि 5-6 हजारको कपडा लाग्छ अरे त्यहाँ। त्यसरी गर्यो भने त जोड्यो भने त एउटा बुटिकको उलिनलाई तालिम लिनलाई लगभग 1 लाखको हाराहारीमा एकजनालाई मात्र खर्च हुने देखियो। त्यही अनुसार अब वडाले त्यो गर्न सक्यो भने
0: कतिजनालाई गर्नुपर्दा यहाँहरूले
1: अहिले फर्म खोलेछौँ र त्यसमा बजेट हामीले 2 लाख मात्रै विनियोजन गरेछौँ। अब कति फर्म पर्छ यदि बढी पर्यो भने त्यसलाई अब बजेट कहाँबाट व्यवस्थापन गरेर त्यो कुरा पनि गरला। अहिले लगभग 7 जनाको मात्रै निवेदन परेछ र 28 गतेसम्म त्यो निवेदन हाल्नुपर्ने म्याद रहेछ अब छ भनौँ।
0: यहाँहरूले 2 चरणसम्म चाहिँ सिलाई कटाईको तालिम दिइसक्नु भएको रहेछ, अनि के छ तालिम मात्र दिनुभयो कि केही सामग्री पनि दिनुभयो कि?
1: सामग्री त्यस्तो अब वडाबाट लिन सकेको अवस्था छैन र कुनै कुनै संघ संस्थाबाट समन्वय गरेर जसले अति गरिब छन् तिनीहरूलाई चाहिँ उनीहरूले सिलाइ मसिन पनि एउटा हाम्रो दलित अधिकार मञ्च भन्ने संस्था थियो उहाँसँग समन्वय गरे के कसै कसैले म सिलाइ नै गर्न चाहन्छु भनेपछि तिनीहरूले दिएको अवस्था छ र विशेष गरी तालिम हामीले चाहिँ अब तालिम दिने काम गरेका छौँ भनौँ।
0: अब म चाहिँ समग्रमा कुरा गर्न चाहन्छु। तपाईँ चाहिँ निर्वाचित भएर आएको नि चार वर्ष पूरा भएर अहिले पाँचौं वर्षको सुरुवातीमा हुनुहुन्छ। यहाँले चाहिँ निर्वाचनको अवधिमा पनि कतिपय वाचाहरू पनि गर्नुभएको थियो होला जनताको माझमा, ती वाचाहरू चाहिँ तपाईँले अहिलेसम्म पाँचौं वर्षमा प्रवेश गर्दासम्म कति चाहिँ पूरा भयो या भएन, के छ अवस्था?
1: हामीले निर्वाचनमा जाँदाखेरि अब विभिन्न अब केही न केही आफ्नो एजेन्डा हुन्छ त्यो लिएर सबै जान्छ र हाम्रो पनि अब केही एजेन्डा थियो, जस्तै पालिका अध्यक्षको थियो र हाम्रो वडा अध्यक्षको पनि लगभग लगभग त्यस्तै त्यस्तै थियो। अब अनि त्यसमा चाहिँ विशेष गरेर हाम्रो तीन नम्बरमा चाहिँ यो यता मुक्तकमैया बस्तीतिर जो मुक्तकमैया थियो हिजोका दिनमा, आज चाहिँ अब सरकारले आफ्नो किसिमको यो नयाँ लागपुर भनौँ, त्यहाँ चाहिँ विशेष गरेर उसको दुईटा समस्या थियो, एउटा चाहिँ विद्युत र अर्को चाहिँ यो नेटवर्क सञ्चारको, र त्यसमा चाहिँ विभिन्न किसिममा समन्वय गरेर उनीहरूलाई चाहिँ एउटा पंखा यो गर्मी मौसममा पंखा चलाउन, त्यसै गरी एउटा सानो बल्ब बाल्न पनि पिलपिल पिलपिल बत्ती बल्ने अनि पावर नपुग्ने अवस्था थियो, त्यो चाहिँ त्यो सहकारीसँग समन्वय गरेर वडाबाट पनि केही बजेट विनियोजन गरेर त्यसको ट्रान्सफर्मर चाहिँ जुन ठाउँमा थियो जहाँबाट सबैलाई त्यो विद्युत विस्तार गर्न असहज भइरहेको थियो त्यहाँबाट सारेर अर्को ठाउँमा राखेर अहिले धेरै सहज भएको छ र अहिले चाहिँ सबैलाई लगभग पुगेको अवस्था छ। ट्रान्सफर्मर खरिद गरेन तर त्यो चाहिँ मर्मत भन्दा पनि जुन ठाउँ पहिला राखेको थियो त्यो ट्रान्सफर चाहिँ लास्टमा जुन जनताहरू थिए त्यहाँसम्म पुग्नलाई अलिक टाढा भएकोले त्यहाँ विद्युत पुग्दैन थियो र त्यहाँ बस्तीमा सारिसकेपछि सबैलाई सबैतिर बराबर विद्युत जाँदाखेरि उनीहरूलाई सहज भएको अवस्था छ। र यो चाहिँ टावर चाहिँ अहिलेसम्म हुन सकेको छैन, हाम्रो मैले त्यस विषयमा चाहिँ परदेशमा धेरै पटक गएँ, त्यहाँबाट आएर त्यसको के भन्छन् सबै ठाउँ हेरेर त्यसको निरीक्षण त्यसको सबै हेरेर अब अर्को पालि जसरी पनि योजना पर्छ भनेर गएँ, त्यसपछि ठ्याक्कै जेएनजी आन्दोलन भयो, त्यसपछि निर्वाचन भयो, त्यस्तै भयो। र यो कुरा मैले हाम्रो परदेश मान्ने कैलाजीलाई पनि अब कसरी हुन्छ यो गर्नु पर्यो भने र त्योभन्दा अगाडि हाम्रो संघीय मान्य तथा मन्त्री हुनुहुन्थ्यो रञ्जिता चौधरीजी, उहाँलाई पनि त्यो कुरा राखेको थिएँ, नै जसरी पनि हामीले हाल्छौँ त्यहाँ बनाउँछौँ भन्ने कुरा गर्नुहुन्थ्यो, तर अब हामीले त आफ्नो कि त हामीले योसम्म भन्यो कि तपाईँहरूले गरिदिनुहुन्न भने हाम्रो पालिकालाई जिम्मा दिनुहोस्, गर्न मिल्छ भने हामी कति बजेट हुन्छ 8-10-15-20 लाख रुपियाँ छुट्याएर त्यो टावर बनाउँछौँ, तर नै त्यहाँबाट मिल्दैन हामी यताबाट जसरी पनि मिलाउँछौँ भन्ने कुरा आइसकेपछि त्यो गर्न नसकेको अवस्था वा उहाँहरूलाई हामीले रिक्वेस्ट गर्दा पनि धेरै पहल गर्दा पनि त्यो चाहिँ हालिदिनु भएन र अहिले भर्खरै त्यो नयाँ हाम्रो कोमल केवालीजी संघीय मान्य आउनु भएको छ, उहाँलाई पनि मैले अस्ति कुरा गरेँ, त्यो अरू केही नगर्न सके पनि नेटवर्कको धेरै उ छ समस्या छ, त्यसलाई चाहिँ जसरी पनि त्यहाँ गएर माथि कुरा राखिदिनु होला भन्ने कुरा गर्दाखेरि हुन्छ भन्नुभएको छ, अब हेरौँ कहाँसम्म पुरा हुन्छ
0: भनेपछि त्यो चाहिँ पुरा भएको छैन,
1: त्यो पुरा भएको छैन। र त्यसै गरी अर्को हाम्रो त्यो अब पशु छाडा पशु चौपायाको थियो अनि त्यो चाहिँ केही हदसम्म केही दिनको लागि हामीले टिकापुरको गौशाला छ दुई नम्बरमा टिकापुर नगरपालिकासँग सहकार्य गरेर अनि हामीले पैसा यता दिने अनि त्यो गौशालामा राख्ने भनेर राख्ने गरेका थियौँ र धेरै नियन्त्रण भएको थियो, तर अहिले खै केही कारणले गर्दाखेरि फेरि गोरुहरू अहिले आइरहेका छन्, फेरि हामीले एकचोटि बैठक बसेर त्यसलाई फेरि कसरी व्यवस्थापन गर्ने भन्ने कुरामा लाग्नेछ भन्ने कुरा
0: तयारी गरिराख्नु भएको छ
1: हजुर।
0: अब तपाईँ चाहिँ यसरी काम गर्दै गर्दा वडा अध्यक्ष भएर काम गरेको अनि चार वर्ष भएर पाँचौं वर्षमा प्रवेश गर्दै गर्दा यो चाहिँ एकदमै राम्रो भयो, यो चाहिँ गर्न सकिएन भने अरू पनि छ कि यी अहिले भनेका कुरा मात्र हुन्?
1: अब यो विकास भन्ने कुरा निरन्तर चलिराख्ने कुरा हो र
0: यो चाहिँ एकदम राम्रो भयो भन्ने के छ?
1: त्यस्तो एकदमै राम्रो भयो भन्ने त कुनै हुँदैन, किनभने आज गऱ्यो भने भोलि यो परिवर्तन भइराखेको अवस्था हुन्छ, तर पनि केही कुराहरू जस्तै अब हाम्रो ओडामा हामी निर्वाचन भएर आइसकेपछि त्यसको एक वर्षपछि दिन डाँडै धेरै घरहरूमा चोरी हुने गर्थ्यो, दिनमै धेरै घरहरूमा चोरी हुने अनि त्यहाँ अब त्यसपछि त्यहाँको जनताले भने कि अब वडामा भित्र मात्र क्यामेरा लगाएर हुँदैन, बाहिर चोकचोकमा क्यामेरा लगाउनु पर्यो, अनि ठाउँ ठाउँमा क्यामेरा लगाइसकेपछि त्यो चोरी चाहिँ नियन्त्रण भएको अवस्था हो। त्यो चाहिँ अलिअलि ठिकै भयो भन्नु जस्तो लाग्छ।
0: कति ठाउँमा लागेको छ वडाले?
1: अहिले हेर्यो भने हाम्रो वडामा लगभग 5-6 ठाउँमा छ। अहिले पनि विस्तार गर्ने उसमा छ, अब 5-6 ठाउँमा छ, अब बाँकी दिनमा कसरी गर्न सकिन्छ त्यो कुरा चाहिँ सोचिरहेको छ।
0: सड़क बत्ती पनि जडान गर्नुभएको छ?
1: सड़क बत्ती त प्रत्येक गाउँमा हुन्छ, अब प्रत्येक पोलमा नसके पनि लगभग प्राय कुनै कुनै ठाउँमा मात्रै एउटा पोल छोडिएको हुन्छ, नत्र सबैबाट। तर अहिले अब यो बर्खाले गर्दा ती सड़क बत्तीहरू धेरै ठाउँमा बिग्रेछन्, अब मरमट गर्ने उसमा भइरहेको छ, अब केही दिनमै मरमट गर्छ।
0: अनि यसरी तपाईँ चाहिँ वडा अध्यक्ष भएर काम गर्दै गर्दा चाहिँ यो त राम्रो भयो, यो दौरानमा चाहिँ कस्ता खालका समस्या चुनौतीहरू आए त आए कि आएनन्?
1: अब काम गर्ने क्रममा धेरै समस्या र चुनौतीहरू नआएका होइन, धेरै समस्या र चुनौतीहरू आउँछन्। तर अब ती समस्या

0: यो टोयलेट चाहिन्छ भनेर सार्न दिएको भए त्यहाँका केही व्यक्तिहरूले त्यो टोयलेट लगायतका त्यहाँका अरू संरचनाहरू पनि बन्न नदिने भन्ने सोचमा लागेका थिए र त्यो टोयलेट बनेन भने अहिले अब खाने पानीको काम हुनेछ, त्यो खाने पानी पनि बन्न नदिने यस्ता उनीहरूको एउटा रणनीति बुनेका थिए। तर ती चाहिँ अब त्यस्ता समस्या आइसकेपछि गाउँका बुद्धिजीवी जो छन्, जो भद्र भलाद्मीहरू छन्, जसले अब गाउँको जति हुन्छ गाउँको विकास गर्नुपर्छ, गाउँ ठाउँमा बनाउनुपर्छ भनेर लागे, ती सबैको साथ सहयोगले गर्दा आज चाहिँ त्यो टोयलेट पनि बन्यो र अरू काम पनि त्यस्तै भए अब बिस्तारै हुने रहेछन्। अब अपरोड गर्ने मान्छेहरू पनि अब जति अपरोड गरे पनि हुँदैन, अब गर्नु हुँदैन भन्ने सोचमा लागेको छ।
1: सिकाइ चाहिँ के भयो त यहाँलाई?
0: अब यस्तो हो, यो हामीले बाहिरबाट जति कुरा भन्न सजिलो छ सरकारमा गइसकेपछि गर्न चाहिँ अलिक गाह्रै हुन्छ भन्ने कुरा सिकायो भयो, किनभने बाहिर हामीले बाहिरबाट भन्दाखेरि भन्न चाहिँ सजिलो हुन्छ, तर त्यहाँ गइसकेपछि हरेक कुराको नीति नियम कानुनी प्रक्रियाका व्यवधानहरू हुन्छ, त्यही सबैलाई मिलाएर अगाडि लाग्नुपर्छ। त्यसै गरी अब त्यस्तैमा अघि नै मैले भने जस्तै अलिकति कुरा मिलेन भने अब त्यसमा विरोध गर्ने मान्छेहरू हुन्छन्, तिनीहरूलाई पनि कसरी सहकार्य गर्ने भन्ने कुरा हुन्छ। र त्यो सँगसँगै अब हामी हाम्रा मागहरू थुप्रै छन् तर हामीसँग स्वतन्त्र साधन थोरै हुन्छ र त्यो भित्र हामीले सबैको चित्त बुझाउनु पर्छ, बुझाउने गरी काम गर्न सकिन्न। त्यसैले अब काम गर्ने सबैको इच्छा र रहर हुन्छ तर स्वतन्त्र साधनको कमीले गर्दा गर्न नसकिने रहेछ भन्ने कुराको बुझाइ भयो।
1: भनेपछि इच्छा हुँदा हुँदै पनि स्वतन्त्र साधनले गर्दा पनि कतिपय योजनाहरू गर्न सकिएको अवस्था छैन?
0: हजुर, त्यस्तो गर्नु छ। जस्तै हाम्रो यो 3 नम्बरमा एउटा स्मार्ट चिल्ड्रेन पार्क बनाउने भन्ने कुरा थियो र त्यहाँ चाहिँ हाम्रो अब हामीले संघ र प्रदेशबाट धेरै चोटि त्यसको योजनाहरू हाल्यौं र त्यहाँ पनि गयौं र अब उहाँहरूले 1 रुपियाँ पनि त्यसमा हालिदिनु भएन। अब आफूसँग भए स्वरूप साधन त हामी बनाइहाल्ने थियौँ तर हामीसँग नभएकोले अरूबाट माग्ने तर मिलेन भने त्यसपछि बनाउन सकेनौँ र अर्को पालिकाले पनि तत्काल त्यो पालिकाको प्रशासनिक भवन बनाउनु पर्ने भएकोले उता पनि पैसा हाल्नुपर्ने र यता पनि त्यसैले दुवैतिर थोरै स्वरूप साधनले गर्दा दुवैतिर बनाउन नसकेकोले यताबाट जुन बनाउने रकम थियो त्यो पनि अहिलेलाई उतातिर हस्तान्तरण गरेकोले त्यो चाहिँ अब अलि अहिले चाहिँ सपना सपनैमै रहने भयो भन्ने जस्तो लाग्छ। त्यो एउटा गर्न सक्यो भने राम्रो काम थियो भन्ने सोचाइ हुँदाहुँदै पनि गर्न नसकेको अवस्था थियो।
1: अब चाहिँ यो आर्थिक वर्षमा के छ जानकी तिनमा सम्पन्न गरिने योजनाहरू?
0: अब यो आर्थिक वर्षमा हाम्रो त्यस्तै नियमित कार्यक्रमहरू हुन्, अब कुनै ठाउँमा ग्रावेलहरू छन्, कालो भत्रेहरू छन्, त्यसै गरी प्रदेश र संघका योजनाहरू पनि केही छन्, त्यसलाई सम्पन्न गर्ने अरू साल जस्तै हो, सामान्य ग्रावेल कालो पत्रे त्यस्तै हुन्। तालिमहरू पनि छन्, अघि नै मैले भने जस्तै जो बुटिक तालिम भने अनि अरू पनि अरू भित्रैकै संरचनाहरू बनाउने त्यस्ता कामहरू भएका छन्।
1: ओडाभित्रको
0: पनि केही स्वास्थ्यतर्फ केही ससाना कामहरू गर्नै पर्ने हुन्छ, जस्तै अब कुनै ठाउँमा स्वास्थ्यका खोप केन्द्रहरू छन्, त्यहाँ भवन नभएको, पंखा नभएको, टेबल नभएको, त्यस्ता ससाना कुराहरू व्यवस्थापनका कुराहरू गर्नुपर्ने देखेको छ। त्यसै गरी कुनै कुनै ठाउँमा अब कार्पेट नभए अब त्यहाँका बच्चाहरूलाई राख्न खोप लगाउँदाखेरि गाह्रो हुने, त्यहाँ कार्पेट नै छैन, यस्ता कामहरू गरिरहेको छु।
1: जस्तो यहाँले चाहिँ स्वास्थ्यतर्फको मात्र भन्नुभयो, कृषिमा पनि थुप्रै समस्या छ नि, अब के छ अब यो आर्थिक वर्षमा कृषिको क्षेत्रमा?
0: अब ती कृषिमा भएका मैले अघि नै भने ठुल्ठूला समस्याहरू अब वडाबाट समाधान नहुन सक्ने अवस्था छ, त्यसका लागि हामीले पालिका त्यसै गरी हाम्रो ज्ञान केन्द्र छ अनि प्रदेश सरकार लगायतका ठाउँहरूबाट समन्वय गरेर अगाडि बढिरहेका छौँ र वडाबाट त्यही हो, अब त्यस्ता वर्षिनका घाँसहरू वितरण गर्ने र त्यस्ता ढुसीनाशक औषधिहरू त्यसै गरी आकस्मिक बाली त्यो सुधारका कार्यक्रमहरू ल्याएर त्यस्ता कामहरू गरिरहेका छौँ,
1: बाली संरक्षण सम्बन्धी
0: हजुर त्यो आकस्मिक त्यसका कीटनाशक औषधिहरू पनि दिने त्यस्ता कामहरू गरिरहेका छौँ।
1: थोरै मैले जोड्न चाहे तपाईँ अब चाहिँ यो आर्थिक वर्ष भनेको त यहाँहरूको अन्तिम वर्ष हो नि त, यहाँ पछि चाहिँ बजेटहरू विनियोजन गर्न पाउनुहुन्न, अब चाहिँ यो अवधिमा म चाहिँ यो गर्छु यो चाहिँ गरेरै जान्छु भन्ने त्यस्तो के छ तपाईँलाई?
0: अब काम गर्नको लागि त्यही हो स्वरूपको आवश्यकता पर्छ र अहिले अब बजेट हाम्रो लगभग असारमा त्यो गाउँसभा भएर विनियोजन भइसकेको अवस्था छ र त्यही भित्र रहेर अब काम गर्छौँ भन्ने मात्रै हो, अरू केही छैन त्यस्तो भनौँ।
1: जस्तो यो सामान्य भन्नाले कृषि सम्बन्धीका बिउबिजनका वितरणका कुरा गर्नुभयो, महिला बालबालिका सम्बन्धीको त्यस्तो के छ त तालिम त भन्नुभयो त्यो बाहेक पनि अरू छ कि
0: खासै अब नियमित कार्यक्रमहरू पालिकाबाट हुने र वडाबाट त्यो त छँदैछन् अब त्यही हो अब कहिलेकाहीँ उसले तालिम त्यसै

0: यो बाल बालिकालाई चाहिँ बाल मैत्री सम्बन्धी अहिले बाल मैत्री भित्र पर्ने विभिन्न किसिमका कार्यक्रमहरूमा समेटेर अगाडि जाने हो र महिलाहरूको त्यही हो तालिम हो।
1: जस्तो अब बाल मैत्री वडा घोषणाको लागि पनि यहाँहरूले काम गरिराख्नु भएको छ, अब बन्ने संरचनामा चाहिँ त्यो कुरामा ध्यान कतिको दिनु भएको छ यहाँहरूले?
0: अब बन्ने जति पनि संरचनाहरू छन् त्यसै गरी जे कुराहरू पनि गर्दाखेरि बाल मैत्री हुनुपर्छ भन्ने कुरा हामीले राखेका छौँ। र जस्तै इन्जिनियरले पनि अब भौतिक संरचना बनाउनु पर्यो भने कुनै पनि कुराहरू बाल मैत्री हुनुपर्छ। जस्तै धारा जडान गर्नु पर्यो भने एउटा बालकले बाल बालिकाले साना जो हुन्छन् तिनीहरूले सजिलै पुग्ने त्यसरी जडान गर्नुपर्छ। जस्तै सबै नभए पनि एक दुईवटा केही उहाँहरूलाई पनि सहज हुने गरी जस्तै टुटी जडान गर्नु पर्यो भने त्यस्ता किसिमको गर्नुपर्छ भन्ने कुरा राखेका छौँ। यसरी बालमैत्री सम्पूर्ण संरचनाहरू बाल मैत्री त्यसै गरी महिला मैत्री अपाङ्ग मैत्री हुनुपर्छ भन्ने कुरा चाहिँ उठेको अवस्था छ र त्यही अनुसार हामीले काम अगाडि बढाएका छौँ।
1: यो वर्ष भौतिक पूर्वाधार छैन तीन नम्बर वडामा,
0: तीन नम्बरमा अब वडाबाट छैन प्रदेशबाट चाहिँ पैसा हालेको छ एउटा, अब त्यो बजेट त आएको थियो त्यसपछि अहिले फेरि प्रदेश सरकारको यो सुदूरपश्चिम प्रदेश सरकारमा त्यो बजेट पास भएको छैन। अब हल्ला चलेछ फेरि अर्को सरकार आउन सक्छ भन्ने, अब के हो त्यो भएन भने जुन भन्न सकिने अवस्था छैन। जुन सरकार छ जुन बजेट छ त्यही पास भयो भने छन् केही मन्दिरतिर जंगलतिर त्यसै गरी एउटा बर्गर भवन भन्ने पनि हालेको छ त्यो चाहिँ बनाउनु पर्छ।
1: थोरै मैले अब यहाँहरूले काम गर्दै गर्दा संस्कृति संरक्षण सम्बन्धी पनि थुप्रै कामहरू यहाँहरूले गर्नुभएको थियो, कस्तो खालको के गर्नुभयो थोरै जानकारी गराइदिनुहोस् न।
0: अब संस्कृति संरक्षणको लागि हामीले वडाबाट प्रत्येक वर्ष सबैको संस्कृति संरक्षण गर्नुपर्छ हुनुपर्छ भनेर कार्यक्रमहरू राखेका हुन्छौँ र त्यसमा वडाबाट केही न केही बजेट विनियोजन भएकै हुन्छ। जस्तै होली पुट्ला त्यसै गरी कुल्टा भन्छन् के कार्यक्रम तिनीहरूको लागि, त्यसै गरी अर्को यो चिरै भजहर अनि त्यस्ता त्यस्ता कार्यक्रमको लागि चाहिँ प्रत्येक वर्ष वडाबाट पैसा विनियोजन भएको हुन्छ त्यो संस्कृति संरक्षण गर्न सहज होस् भनेर सबैलाई। त्यसै गरी अब विभिन्न धर्मका कुराहरू पनि हुन्छन् ती सबै धर्मलाई अप्नाउनुहोस् भनेर, अब यहाँ विशेष गरी हाम्रो वडामा हिन्दू त्यसै गरी त्यसपछि क्रिश्चियनका धर्महरू छन् तिनीहरूलाई पनि आफ्नो टोज भनेर तिनीहरूको लागि पनि ससाना कार्यक्रमहरू गरिएको छ।
1: भनेपछि सबै जात जाति समेट्ने गरी चाहिँ यहाँहरूले कार्यक्रमहरू बनाउनु भएको,
0: सबै जात जाति धर्मलाई पनि समेट्ने गरी कार्यक्रमहरू ससाना गरिएको छ।
1: हुन्छ, हामी चाहिँ कुराकानीको अन्तिमतिर आइपुगेका छौँ। अन्तिममा चाहिँ अब मैले यहाँलाई सोध्नै छुटाएको, यहाँले चाहिँ भन्नै पर्ने त्यस्तो के छ?
0: अब पाँच वर्षको दौरानमा लगभग चार वर्ष भयो, अब पाँच वर्ष पुग्छ भनौँ, लगभग सवा चारै वर्ष भनौँ, अब सात आठ महिना मात्रै बाँकी छ। र यस समयमा अब काम गर्दै जाँदाखेरि थुप्रै कुराहरू सिक्न पाइयो भनौँ, र अब यसमा मैले बुझेको जनप्रतिनिधिहरूले चाहिँ अब निर्वाचित भएर आइसकेपछि एकदमै ठुल्ठूला कामहरू गर्न नसके पनि हामी वडा र स्थानीय सरकार भनेको जनताको ससाना काममा मात्रै साथ दिन सक्यो भने पनि जो जनताहरू छन् उनीहरूले चाहिँ अपनत्व हामीसँग सरकार छ भन्ने फिल गर्छन् भन्ने मैले कुरा बुझेँ। र जो कोही आए पनि त्यति चाहिँ गरिदिनुपर्छ, जुनसुकै व्यक्ति चाहिँ सरकारमा आए पनि गरिदिनुपर्छ भन्ने कुरा मैले महसुस गरेको छु। र अब आगामी दिनमा त्यसपछि चुनाव भयो भने अब जो कोही आयोस् त्यहाँ हाम्रो तीन नम्बरका जनताहरूलाई चाहिँ चुनावको बेलामा चाहिँ जुनसुकै पार्टी झण्डा लिएर अगाडि बढे पनि चुनाव जितिसकेपछि सबै आफ्नै जनता हुन्, त्यसपछि सबैको सरकार भइन्छ, सबैलाई चाहिँ समान व्यवहार गरिदिनु होला भन्ने कुरा मैले आग्रह गर्न चाहेँ। र यो सँगसँगै हामी आउनुभन्दा पहिले हाम्रै वडामा सरकारले केही ससाना राहतहरू गर्न सकिने चाह्यो भने गर्न सकिन्छ भन्ने मैले के अनुभव गरेँ भने वडाभित्र आइसकेका जो सेवादाराहरू छन् पहिला चाहिँ एउटा कामको लागि बनाउनको लागि
2: विद्यालय सुधार योजना हरेक विद्यालयमा असार मसान बनाइसक्नु पर्छ भन्छ र कति विद्यालयमा बनाइसक्नु भएको छ होला, कतिपय चाहिँ बनाउने तयारीमै हुनुहुन्छ होला। खासमा एसआइपी भनेको के हो, यसमा चाहिँ समेट्ने अथवा जोड दिनु पक्ष चाहिँ कुन कुन हो नि?
0: जति पनि फोटोकपीहरू
3: एसआइपी तर्फबाटै कापी छ त्यहाँ बनाएका हुन्छन् विद्यालय सुधार योजना भन्ने छ विद्यालय सुधार गर्ने योजना हो
0: अनि निवेदन दिने अनि निवेदन जसले
3: रहेको छ बेटर स्कुल बेटर जान्दैन बेटर लर्निङ छ राम्रो विद्यालय राम्रो शिक्षण र राम्रो सिकाइ भन्ने छ त्यसैले यसले हेर्दाखेरि यसले सबै विषयलाई छुन खोजेको छ जसरी नेपाल सरकारले पञ्चवर्षीय योजना बनाउँछ प्रत्येक वर्ष योजना बनाउँछ योजनालाई बजेट मार्फत कार्यक्रम मार्फत गर्छ प्रदेशले पनि गर्छ स्थानीय तहले पनि गर्छ त्यसै गरी यो एसआइबी भनेको विद्यालयको
1: एउटा
3: कार्यक्रम बजेटसँग जोडिएको विषय हो यसले चाहिँ समग्र विषयहरूलाई हेर्छ विद्यालयको सुधार शैक्षिक विषयलाई पनि हेर्छ प्रशासनिक पक्षलाई पनि हेर्छ व्यवस्थापन पक्षलाई पनि हेर्छ त्यसरी यो भनेको विद्यालयको रोडम्याप हो विद्यालय कहाँसम्म पुग्ने गाइड गर्ने एउटा मार्गदर्शक हो त्यसैले यो एकदम महत्वपूर्ण डकुमेन्ट पनि हो यो डकुमेन्टलाई हामीले चाहिँ कार्यान्वयन गर्न सक्यौँ भने तयार गर्न कारण गर्न सकियो विधिमा समीक्षा गर्न सकियो भने यो विद्यालयको सुधारमा यसले महत्वपूर्ण भूमिका पनि खेल्छ विद्यालयहरूमा कुनै केही राम्रो फाइदा पनि पुगेको छ यसै विषयमा त्यो विद्यालयहरूको एसआइबी हेर्ने हो गत साल राखेको टार्गेटलाई यो वर्ष विद्यालयले पुरा गर्ने प्रयास गरेको त्यो वर्ष पुरा गर्ने प्रयास गरेको तर यो नयाँ साल एसआइबी बनाउँदाखेरि त्यो समीक्षामा पनि त्यो कुरा देखेको छ त्यसैले अलिकति कार्यान्वयनमा पनि विद्यालयहरू यसमा सक्रिय भएको देखिएको पाइन्छ
2: लेख्नु ज्ञानी बन्नु
3: उहाँहरूले पनि आफ्नो विद्यालयको आवश्यक पहिचान गरेर राख्नु भएको

0: टीकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको 10 वार्षिक साधारण सभा हुने बारेको सूचना।
1: टीकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको 10 वार्षिक साधारण सभा भदौ 6 गते शनिबारका दिन तपसिलको स्थान र समयमा हुने भएकोले सम्पूर्ण प्रतिनिधिहरू उपभोक्ताहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
0: साधारण सभा हुने स्थान टीकापुर योगाश्रमको हल ब्लक नम्बर 18 समय बिहान 11 बजे।
1: टीकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था टीकापुर कैलाली फोन नम्बर 091-560-892।
2: के तपाईलाई किचन वायरिंग र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
3: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हट ब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ऱ्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुफत मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्म टेरस टीकापुर कैलाली, संचालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि, सम्पर्क नम्बर 9849585088।

0: टिकापुर नगरपालिका एक नम्बर वडा कार्यालयको वडावासी नगरवासीहरूमा हार्दिक अनुरोध।
1: जन्म दर्ता, विवाह दर्ता, बसाई सराई, सम्बन्ध विच्छेद तथा मृत्यु दर्ता लगायतका घटना भएको 35 दिन भित्र अनिवार्य रूपमा वडा कार्यालयमा दर्ता गरौं।
0: कुनै पनि व्यवसाय सञ्चालन गर्नु अघि वडा कार्यालयमा दर्ता गराएर मात्रै सञ्चालन गरौं। व्यवसाय दर्ता नगरेको भए तत्काल दर्ता गरिहालौ।
1: ढल वा सड़कमा व्यवसाय नगरौ। सार्वजनिक स्थलमा ढुङ्गा, माटो, बालुवा, गिट्टी जस्ता निर्माण सामग्री नथुपारौं।
0: घर वा पसलबाट निस्किएको फोहोर मैला जथाभावी नफालौ। चौपायालाई छाडा नछोडौं। सड़क छेउमा नबाधौं।
1: एक घर तीन बिरुवा अनिवार्य रोपौं। सबै प्रकारका करहरू समयमै भुक्तानी गर्नु दायित्व हो।
0: आफ्नो नगर सफा सुन्दर बनाउन आफ्ना ठाउँबाट लागौं।
1: वडा कार्यालयबाट प्रदान गर्ने सेवा प्रवाह र सार्वजनिक सरोकारका विषयमा सुझाव र गुनासो भए वडाको फोन नम्बर 091-560-877 र वडा अध्यक्षको फोन नम्बर 98-48-44-0598 सम्पर्क गर्नुहोला।
0: एक नम्बर वडा कार्यालय, टिकापुर नगरपालिका।
2: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
3: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
2: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
3: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
2: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
3: न्यू असम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
4: न्यू असम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक, टिकापुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिना रासनका गर गहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98-64-1479, 98-24-60-25। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98-24-60-25।
5: यो विद्यालयले एसआईपी

0: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
1: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन युभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
2: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
0: डेलिभरीका लागि
2: ड्रिंकिङ वाटर एक्वा शीतल
0: टिकापुर कैलाली
3: सम्पर्क मोबाइल नम्बर 9807106772। स्वास्थ्यका लागि पानी।
4: सुदूरपश्चिम विश्वविद्यालयमा कृषि स्नातक तहमा विद्यार्थी भर्ना खुलेको सूचना।
5: सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय अन्तर्गत स्कूल अफ एग्रिकल्चरमा स्नातक तह बीएससी एजीमा नियमित तर्फ 6 जना र सरकारी सेवामा कार्यरत कर्मचारी 10 जनाका लागि भर्ना खुलेको जानकारी गराइन्छ।
4: स्कूल अफ एग्रिकल्चरमा बीएससी किन पढ्ने?
5: सुविधा सम्पन्न भवनमा आधुनिक प्रयोगशालामा अभ्यास गराइने,
4: आफ्नै फार्म हाउसमा अभ्यास गराइने।
5: सुदूरपश्चिमका 9 वटै जिल्लाबाट 1-1 जना र प्रवेश परीक्षाको सूचीमा उत्कृष्ट विद्यार्थी सहित नियमित तर्फ 25% आरक्षित छात्रवृत्ति कोटा रहेको।
4: अन्य विश्वविद्यालयको तुलनामा सबैभन्दा कम शुल्कमा पढाइ हुने।
5: स्नातक उत्तीर्ण सबै विद्यार्थी स्वदेश र विदेशमा गई अध्ययन, रोजगारी र उद्यममा संलग्न भइसकेको।
4: अनलाइन र अफलाइनबाट समेत फारम भर्न सक्नुहुनेछ।
5: आवेदन फारम भर्ने मिति 2083 साउन 25 गते सम्म रहेको छ।
4: प्रवेश परीक्षा सञ्चालन 2083 साउन 30 गते बिहान 11 बजे प्रवेश परीक्षा केन्द्रहरू स्कूल अफ एग्रिकल्चर टिकापुर काठमाडौँको लागि पछि निर्धारण गरिनेछ। विस्तृत जानकारीको लागि सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय स्कूल अफ एग्रिकल्चर टिकापुर www.agriculture.fwu.edu.np मा लगन गर्न सकिनेछ।
5: सम्पर्कका लागि 091560265 98491047 98486083006 र 98462878174 मा सम्पर्क गर्न सक्नुहुनेछ।
6: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

0: porusanai.
1: सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो तर यति हुँदा हुँदै पनि सबै एकलासो कहाँ हुन्छ र कहिले कोही बिरामी कहिले कोही बिरामी म त दिक्क भइसक्यो कसो कालो छिट्न लाग्यो
2: होइन चाइनेजो माइलो के बर्बर बर्बर कराइरहेको छ के भएको छ तलाई
1: हेर्नु न साह्रै समस्या पर्यो क्या कहिले के रोग आउने कहिले के समस्या आउने म त हैरान भइसकेँ छोरो उस्तै बिरामी छ स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ बा त्यत्रै बिरामी सबै हैरान भन्यो म पनि यो पेटको बिरामीले कस्तो हुन्छ भोक लागे हुन्छ खानै सक्दैन
2: तेरी माइला यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो
3: हजुर स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन् साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्
4: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर ढकला रोड टिकापुर कैलाली

0: टीकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको 10 वार्षिक साधारण सभा हुने बारेको सूचना।
1: टीकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको 10 वार्षिक साधारण सभा भदौ 6 गते शनिबारका दिन तपसिलको स्थान र समयमा हुने भएकोले सम्पूर्ण प्रतिनिधिहरू उपभोक्ताहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
0: साधारण सभा हुने स्थान टीकापुर योगाश्रमको हल ब्लक नम्बर 18 समय बिहान 11 बजे।
1: टीकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था टीकापुर कैलाली फोन नम्बर 091-560-892।
2: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टीकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
3: यो ओसीएमसी भनेको के आयो फेरि?
4: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
3: ओसीएमसीले के सहयोग गर्छ त?
4: यस अन्तर्गत 2078 सालबाट टीकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टीकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
5: थप जानकारीका लागि ओसीएमसी टीकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98584-89213, इमेल ocmcTikapur@gmail.com।

0: के तपाईलाई थाहा छ?
1: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर र मानिसलाई असर गर्छ।
0: हो र?
1: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
0: अनि
1: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ।
0: के छ त विकल्प?
1: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढै राखौं।
0: विस्तारै गर्दा हुँदैन?
1: हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
0: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
1: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, सरसफाई शाखा, टिकापुर, कैलाली।
2: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
3: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन युभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
4: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
2: डेलिभरीका लागि
4: ड्रिंकिङ वाटर एक्वा शीतल,
2: टिकापुर, कैलाली।
5: सम्पर्क मोबाइल नम्बर 98017 10672।
6: स्वास्थ्यका लागि पानी

0: टीकापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण वडाहरूमा रहेका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म सामाजिक सुरक्षा भत्ता नवीकरण गर्नुपर्ने भएकोले सामाजिक सुरक्षा भत्ताको परिचय पत्र, नागरिकता, राष्ट्रिय परिचय पत्र लगायतका सम्पूर्ण कागजात सहित लाभग्राही स्वयं तपसिल बमोजिमको नवीकरण शिविरमा उपस्थित भई भत्ता नवीकरण गर्न गराउन हुन अनुरोध छ।
1: शिविर सञ्चालन हुने स्थान वडा नम्बर 2 को कार्यालय साउन 20 देखि 25 गते सम्म,
0: वडा नम्बर 3 को कार्यालय साउन 26 देखि 28 गते सम्म,
1: वडा नम्बर 5 को कार्यालय साउन 29 देखि 31 गते सम्म,
0: वडा नम्बर 6 को कार्यालय भदौ 1 गते देखि 3 गते सम्म,
1: वडा नम्बर 7 को कार्यालय भदौ 4 देखि 6 गते सम्म,
0: वडा नम्बर 8 को कार्यालय भदौ 7 देखि 9 गते सम्म
1: र वडा नम्बर 9 को कार्यालय भदौ 10 देखि 11 गते सम्म।
0: सबै वडाहरूमा शिविर सञ्चालन हुने समय बिहान 8 बजे देखि साँझ 5 बजेसम्म।
2: याद गर्नुहोस्, 60 वर्ष उमेर नपुगेका विधवा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले अर्को विवाह नगरेको सिफारिस र अपाङ्गता भत्ता प्राप्त गर्ने लाभग्राहीको हकमा अपाङ्गता परिचय पत्र अनिवार्य साथमा लिई आउनु पर्नेछ।
0: थप जानकारीको लागि टीकापुर नगरपालिका र सम्बन्धित वडा कार्यालय सम्पर्क नम्बर 98485088, 98485015 र 98486134.
1: टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर।

0: आई बुढल्ला सुन्ठो कि नै वा नन्दी भुवाज आगिली न अब समय एक ठो घर गहना नि हो बनैना उनेना पट्टा नि पैना त
1: अरे गहना बनैना त हो दुकान खोस्ती खोस्ती परेशान आटु कहाँ बनाऊ कहाँ बनाऊ
0: तुहार बाटस तरह तुहार रामपुरान दिदी कहिए नै सामुएल ज्वेलर्स मसे गहना बनाका आन्छे कि कत्रा सुघर बनाकन ल बाटी
1: ए ले ले ठीक है बा चल हाली भात वट खाई हो जायका हूँ सामुएल ज्वेलर्स में घर गहना बनाई सामुएल ज्वेलर्स बलभद्र चौक चिकापुर प्रोप्राइटर तेहरी सिंह सुनार
0: हमारे यहाँ हरेक मेरी सुन सानी के गौर गहना बना जाए रसायन बिना रसायन के गौर गहना बना जाए वो ऑर्डर अनुसार फिर बना जाए मोबाइल नंबर 98684 41208 और 98486 39261
2: सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि अपनाउनु पर्यो तर यति हुँदाहुँदै पनि सबै एकनासो कहाँ हुन्छ र कहिले कोही बिरामी कहिले कोही बिरामी म त दिक्क भइसक्यो कसो कालले छिटो नलाग्ने
3: मैले चाइनाको माइलो के बर्बर बर्बर कराइरहेको छ के भएको छ तलाई
2: हेर्नु न साह्रै समस्या पर्यो क्या कहिले के रोग आउने कहिले के समस्या आउने म त हैरान भइसके छोरो उस्तै बिरामी छ स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ बा त्यत्रै बिरामी सबै हैरान भन्यो म पनि यो पेटको बिरामीले कस्तो हुन्छ भोक लागे हुन्छ खानै सक्दैन
3: तेरी माइला यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो
4: हजुर स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन् साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्
5: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर ठकराला रोड टिकापुर कैलाली

0: त्यो खाने मन त कहाँ छ र, तर के गर्नु, जीवन एक्लो एक्लो लाग्छ, फेरि खानै पर्छ।
1: त एक्लो कहाँ छ श्रेया, त्यति माया गर्ने आमा छिन्, दिदी छिन्, भाइ छ, बरु एक्लो त म छु। म पनि पहिले आफूलाई एक्लै सम्झिन्थे, कुलत छुटेपछि पो थाहा पाएँ यो सुन्दर संसार कति सुन्दर रहेछ, बाँच्नुपर्छ अनि पो संसारको मजा लिन पाइन्छ।
0: हो र, तेरो त अहिले टन्न कमाइ छ र, त्यसो भन्छ।
1: अनि सुधार गृहमा बसेको बेला कसको पो कमाइ हुन्छ त, जब म निस्केँ काम गर्न थालेँ अनि पो कमाइ छ त। यो कमाइ पनि मेरो लागि होइन, हिजो मेरो कुलतमा हुँदा आमा रुँदै रुँदै जानुभयो, अब घरजम गर्नु छ, श्रीमती छोराछोरी होलान् उनीहरूको लागि पनि सोच्दैछु म।
0: ओहो, तैँले त साँच्चै एक्लो हुँदा पनि भोलिको सुन्दर संसार सोचिसकेछस् तयार। अब म पनि कुलत छोड्छु, आमा दिदी भाइ सबै परिवारलाई खुसी बनाउँछु, भोलिको जीवन सुन्दर बनाउने कोसिस गर्छु।
2: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
3: सुदूरपश्चिम विश्वविद्यालयमा कृषि स्नातक तहमा विद्यार्थी भर्ना खुलेको सूचना।
2: सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय अन्तर्गत स्कूल अफ एग्रिकल्चरमा स्नातक तह बीएससी एजीमा नियमित तर्फ 100 जना र सरकारी सेवामा कार्यरत कर्मचारी 10 जनाका लागि भर्ना खुलेको जानकारी गराइन्छ।
3: स्कूल अफ एग्रिकल्चरमा बीएससी किन पढ्ने?
2: सुविधा सम्पन्न भवनमा आधुनिक प्रयोगशालामा अभ्यास गराइने,
3: आफ्नै फार्म हाउसमा अभ्यास गराइने।
2: सुदूरपश्चिमका 9 जिल्लाबाट 1-1 जना र प्रवेश परीक्षाको सूचीमा उत्कृष्ट विद्यार्थी सहित नियमित तर्फ 25% आरक्षित छात्रवृत्ति कोटा रहेको,
3: अन्य विश्वविद्यालयको तुलनामा सबैभन्दा कम शुल्कमा पढाइ हुने,
2: स्नातक उत्तीर्ण सबै विद्यार्थी स्वदेश र विदेशमा गई अध्ययन रोजगारी र उद्यममा संलग्न भइसकेको,
3: अनलाइन र अफलाइनबाट समेत फारम भर्न सक्नुहुनेछ।
2: आवेदन फारम भर्ने मिति 2083 साउन 25 गतेसम्म रहेको छ।
3: प्रवेश परीक्षा सञ्चालन 2083 साउन 30 गते बिहान 11 बजे प्रवेश परीक्षा केन्द्रहरू स्कूल अफ एग्रिकल्चर टिकापुर काठमाडौँको लागि पछि निर्धारण गरिनेछ। विस्तृत जानकारीको लागि सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय स्कूल अफ एग्रिकल्चर टिकापुर www.agriculture.fwu.edu.np मा लगन गर्न सकिनेछ।
2: सम्पर्कका लागि 091-560-265, 98-491-10487, 98-486-08-306 र 98-462-78-174 सम्पर्क गर्न सक्नुहुनेछ।
4: ला, फेरि यो गाडीले धोका दिने भयो, जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला, टेन्सनमा भए म त। अब
5: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्र्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
4: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
5: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
6: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
4: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
7: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिफर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी टिकापुर कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
5: सम्पर्क नम्बर 091-560-470 र मोबाइल नम्बर 98-48-58-28।

0: फिर चर्पी भर गिल का करना हो का
1: चर्पी भरल से फिर का चिंता आदित्य सेफ्टी टैंकी सर सफाई में फोन करी आ बा का सर सफाई कई दी
0: फोन नंबर कटरा हो तो
1: ली डायल करी 97 6 20 20 300
0: हेलो आदित्य सेफ्टी टैंकी सर सफाई हो महीन राजापुर बाजार में टैंकी सफाई करना बा
1: अपनऊ कंठे टीकापुर जानकी जोशीपुर भजनी सत्ती राजापुर गेरुआ वो लमकी मन सेफ्टी टैंकी गोबर गैस और रिंग वाला टॉयलेट सर सफाई कर परिकल से आदित्य सेफ्टी टैंकी सर सफाई सेवा हाना समझावे संचालक शेरबहादुर थारू संपर्क नंबर 97 6 20 20 300 ओ 98 6 56 92 026
2: ओहो मेयर साहब नमस्कार है
3: नमस्कार अध्यक्ष ज्यू के छ त तपाईको गाउँपालिका तिरको खबर
2: हाम्रो त बिजोग छ मेयर साहब अब म त तपाईको पालिकाको खबर बुझ्न आएको यति ठूलो वर्षा हुँदा पनि तपाईको पालिकामा त्यति क्षति भएन हैन के जादू गर्नुभयो
3: अब के जादू भन्नु हो अध्यक्ष ज्यू ठूलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्व अनुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं यसलाई पूर्व अनुमानमा आधारित पूर्व कार्य भनिदो रहेछ यसकारण त्यति नोक्सानी हुन पाएन
2: ए जल तथा मौसम विज्ञान विभागले ठूलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि तीन दिन अगाडि नै पाएका थियौं नि
3: हो त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौं हाम्रो जनप्रतिनिधि बडघर स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो
2: हैन खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब
3: त्यति मात्र होइन अध्यक्षज्यू धेरै ठूलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौं र सकेको सहयोग पनि गर्यौं जस्तै पाकेको अन्न भित्राउने पाकेको छैन भने दुई चार दिन नकाट्ने ठूलो नहर पनि सफा गर्यौं अनि बाढ़ी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौं
2: हुन त हो है अनि यति छोटो समयमा तपाईहरूले काम चाहिँ कसरी गर्नुभयो हामीलाई पनि सिकाउनुहोस् न
3: ल सुन्नुहोस् हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं बाल बालिका वृद्ध वृद्धा गर्भवती तथा सुत्केरी अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौं बेला बेलामा तटबन्धहरूको नियमित चेक जाँच गरी मर्मत पनि गर्दै आएका छौं आपत परे जानको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौं साथै यस्तो बेलामा कसले के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौं त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौं
2: अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त
3: अत्यधिक पानी पर्न थालेपछि हाम्रो जलमापन केन्द्र र गेज रिडरहरूसँग नियमित सम्पर्कमा रहेर नदीको अवस्था बुझ्छौ जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 फोन गरी मौसम तथा बाढ़ीको जानकारी लिइरहन्छौ विभागको वेबसाइट मार्फत वर्षा र जलसतहको नियमित अनुगमन गरिरहन्छौ विभागले भारी वर्षाको र नदीले सतर्कता तह पार गर्न लागेको सूचना दिएमा वा हाम्रो स्थानीय नदीले सतर्कता तह पार गर्न लागेमा सर्वप्रथम जोखिममा रहेका गर्भवती सुत्केरी ज्येष्ठ नागरिक बाल बालिका अपाङ्गता भएकाहरूसँगै महत्वपूर्ण सामग्रीहरूलाई सुरक्षित ठाउँमा लैजान्छौ
2: अनि अत्याधिक पानी परेर बाढी आउन लागे के गर्नुहुन्छ त
3: हो नदीले सतर्कता तह पार गरे सर्वप्रथम हाम्रो समुदायमा रहेका साइरनहरू बजाएर सबैलाई सुरक्षित आश्रय स्थलमा जान सहयोग गर्छौ जोखिमको अवस्था हेरेर अरू प्रतिकारका कामहरू पनि गर्छौ साथै सबै कामहरू राम्ररी भए नभएको हाम्रो व्यवस्थापन समितिले नियमित अनुगमन तथा मूल्याङ्कन समेत गर्छ
2: ओहो बाढीबाट जनधनको क्षति घटाउनका लागि यो त साह्रै राम्रो काम रहेछ अब हामी पनि हाम्रो गाउँपालिकामा यस्तै गरी पूर्वानुमानमा आधारित पूर्व कार्य गर्छौ
1: विपद बारे चासो राखौ, चनाखो बनौ।
0: विश्व खाद्य कार्यक्रम सरफरोस नेपाल टिकापुर नगरपालिका र जानकी गाउँपालिका द्वारा जनहितमा जारी सन्देश।
4: घर त जेन्टेन लगाइयो, अब झ्याल ढोकाको लागि काठ कहाँ पाउने होला? काठ पनि सुन जस्तो महँगो, के गर्ने के नगर्ने?
5: त्यसको लागि के चिन्ता गर्नुहुन्छ भाई? काठ भन्दा सस्तो, देखिनामा पनि राम्रो अल्मोनियमको झ्याल ढोका बनाउनुहोस् न।
4: ए हो त, कहाँ पाइने रहेछ दिदी अल्मोनियमको झ्याल ढोका?
5: कहाँ हुनु भाइ, टिकापुरमा जमरापारी छ नि मिलन अल्मोनियम ग्लास हाउस, त्यही जानु होला नि।
4: अब त म ढुक्क।
6: मिलन अल्मोनियम एन्ड ग्लास हाउस, जमरापारी टिकापुर कैलाली, प्रोप्राइटर मोहनदास भाट।
5: मोबाइल नम्बर 9848513426। जमरापारी टिकापुर कैलाली।
7: भागीरथी मेडिकल टिकापुरमा विशेषज्ञ डाक्टर आउने बारेको सूचना। डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर टिकापुरमा भदौ 13 गते दोस्रो शनिबारका दिन नेपालगंज मेडिकल कलेजमा कार्यरत धेरै अनुभवी र सिनियर मानसिक रोग, मिर्गी रोग तथा नशा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खान, एमबीबीएस एमडी न्यूरो साइकेट्री आउने भएकोले निम्न समस्या भएका बिरामीहरूले समयमै नाम लेखाई मौकाको फाइदा उठाउनका लागि सबैमा जानकारी गराइन्छ। समस्याहरू मिर्गी रोग, मुखबाट फिजाएर घाँटी बाङ्गो भई बेहोस हुनु, मुटुको ढर्कन कम वा ज्यादा हुनु, लामो समयदेखि टाउको दुख्नु, छटपटी लाग्नु, जिउ झमझम हुनु, जलन हुनु, चिन्ता मान्नु, जीवनसित निराश हुनु, आत्महत्याको इच्छा लाग्नु वा प्रयास गर्नु, धेरै शंका मान्नु, कानमा बोले जस्तो लाग्नु, कोठामा एक्लै बस्न मन लाग्नु, काममा मन नलाग्नु, झर्को मान्नु, रिसाउनु, बिना कारण हाँस्नु, मुस्कुराउनु, रुनु, घर छोडेर भाग्नु, यौन इच्छाको कमी हुनु, जाँड, गाँजा, चरेस, रक्सी, ब्राउन सुगर, नशाको चक्की जस्ता कुलतलाई छोडाउने उपचार र मानसिक तथा नशा सम्बन्धी सम्पूर्ण रोगको उपचार र सल्लाह लिई सम्पूर्ण समस्याको समाधान गरी निरोगी खुशी जीवनको आनन्द लिऊ। हाम्रो यहाँ इसिजी र ल्याब टेस्टको सम्पूर्ण सुविधा उपलब्ध छ। स्थान डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर, सामुदायिक रेडियो टिकापुर एफएमको नजिकै टिकापुर। टाढाका बिरामीहरूले नाम लेखाउन र विस्तृत जानकारीको लागि सम्पर्क नम्बर 091-560-228-97083-58-835 र 98-650-40-770। समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म। डाक्टर आउने दिन भदौ 13 गते दोस्रो।
8: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

ए हीरा खेतै भरी पैसा फल्छ रुखैमा, टिप्ने अरू खेताला छन् बसौली सुखैमा। ए ढुङ्गै पनि प्यारो लाग्छ मनले पूजा गरेको, पछि हट्नु कसरी झन्।

0: ओहो मेयर साहब नमस्कार है।
1: नमस्कार अध्यक्षज्यू, के छ त तपाईँको गाउँपालिकातिरको खबर?
0: हाम्रो त बिजोग छ मेयर साहब, म त तपाईँको पालिकाको खबर बुझ्न आएको।
2: यति ठुलो वर्षा हुँदा पनि तपाईँको पालिकामा त्यति क्षति भएन।
0: होइन, के जादु गर्नुभयो हो?
1: अब के जादु भन्नु हौ अध्यक्षज्यू, ठूलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्व अनुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं। यसलाई पूर्व अनुमानमा आधारित पूर्व कार्य भनिदो रहेछ, यसकारण त्यति नोक्सानी हुन पाएन।
0: ए, जल तथा मौसम विज्ञान विभागले ठूलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि तीन दिन अगाडि नै पाएका थियौ नि।
1: हो, त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौं। हाम्रो जनप्रतिनिधि, बडघर, स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो।
2: होइन, खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब?
1: त्यति मात्र होइन अध्यक्षज्यू, धेरै ठूलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौं र सकेको सहयोग पनि गर्यौं। जस्तै पाकेको अन्न भित्राउने, पाकेको छैन भने दुई चार दिन नकाट्ने, कुलो नहर पनि सफा गर्यौं, अनि बाढ़ी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौं।
0: हुन त हो है, अनि यति छोटो समयमा तपाईँहरूले काम चाहिँ कसरी गर्नुभयो हामीलाई पनि सिकाउनुहोस् न।
1: ल सुन्नुहोस्, हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं। बाल बालिका, वृद्ध वृद्धा, गर्भवती तथा सुत्केरी, अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौं। बेला बेलामा तटबन्धहरूको नियमित चेकजाँच गरी मर्मत पनि गर्दै आएका छौं। आपत परे जानको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौं। साथै यस्तो बेलामा कसले के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौं। त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौं।
0: ए, अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त?
1: अत्याधिक पानी पर्न थालेपछि हाम्रो जल मापन केन्द्र र गेज रिडरहरूसँग नियमित सम्पर्कमा रहेर नदीको अवस्था बुझ्छौं। जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 फोन गरी मौसम तथा बाढ़ीको जानकारी लिइरहन्छौ। विभागको वेबसाइट मार्फत वर्षा र जल सतहको नियमित अनुगमन गरिरहन्छौ। विभागले भारी वर्षाको र नदीले सतर्कता तह पार गर्न लागेको सूचना दिएमा वा हाम्रो स्थानीय नदीले सतर्कता तह पार गर्न लागेमा सर्वप्रथम जोखिममा रहेका गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, बाल बालिका, अपाङ्गता भएकाहरूसँगै महत्वपूर्ण सामग्रीहरूलाई सुरक्षित ठाउँमा लैजान्छौ।
0: अनि अत्याधिक पानी परेर बाढी आउन लागि के गर्नुहुन्छ त?
1: हो, नदीले सतर्कता तह पार गरे सर्वप्रथम हाम्रो समुदायमा रहेका साइरनहरू बजाएर सबैलाई सुरक्षित आश्रय स्थलमा जान सहयोग गर्छौ। जोखिमको अवस्था हेरेर अरू प्रतिकारका कामहरू पनि गर्छौ। साथै सबै कामहरू राम्ररी भए नभएको हाम्रो व्यवस्थापन समितिले नियमित अनुगमन तथा मूल्याङ्कन समेत गर्छ।
0: ओहो, बाढीबाट जनधनको क्षति घटाउनका लागि यो त साह्रै राम्रो काम रहेछ। अब हामी पनि हाम्रो गाउँपालिकामा यस्तै गरी पूर्वानुमानमा आधारित पूर्व कार्य गर्छौ।
3: विपद बारे चासो राखौ, चनाको बनाऊ। विश्व खाद्य कार्यक्रम सरप्रोस नेपाल, टिकापुर नगरपालिका र जानकी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।

जय मसीह तथा नमस्कार। TWR नेपाल द्वारा प्रसारित आत्मिक कार्यक्रम बदलिएको जीवन शैलीमा यहाँहरूलाई स्वागत छ। प्रिय श्रोताहरू, अघिल्लो कार्यक्रममा हामीले स्वर्ग कसरी जान सकिन्छ भन्ने बारेमा कुराकानी गरेका थियौं। आज भने हाम्रो कुराकानीको विषयवस्तु रहेको छ, परमेश्वरको प्रेम पाउनको लागि तपाईँ वा हामी कतिको असल हुनुपर्छ। यो विषयमा आज हामी कुराकानी गर्नेछौ। यस कार्यक्रमलाई अन्त्यसम्म सुनेर आश्वस्त हुनुहोस्। तर परमेश्वरले हाम्रा निम्ति उहाँको प्रेम यसैमा देखाउनुहुन्छ कि हामी पापी छँदै ख्रीष्ट हाम्रा निम्ति मर्नुभयो। Romans 5:8। परमेश्वरले तपाईँलाई प्रेम गर्नको लागि तपाईँ कतिको असल हुनुपर्छ होला? तपाईँको मनमा यो प्रश्न कहिले आएको छ? पक्कै पनि आएको छ होला। मेरो मनमा धेरै चोटि यो प्रश्न आउँछ कि म कतिसम्मको चाहिँ असल व्यक्ति भए भने चाहिँ बल्ल परमेश्वरले मलाई प्रेम गर्नुहुन्छ होला। के परमेश्वरले बाल्यकालदेखि मेरो हृदयमा लागेको दाग मेटाउन सक्नुहुन्छ? यो प्रश्न आफूलाई जन्म दिने आमा बुवा बाटै माया नपाएकी एक युवतीले गर्नुभएको हो। उहाँको आमा बुवाले उहाँलाई अरू कसैले धर्मपुत्री बनाउन सक्छन् भनेर अथवा एडप्सनको लागि कुनै संस्थालाई सुम्पिदिएका थिए। सोच्नुहोस् त, कसैले आफ्नै बच्चालाई त्यस्तो गर्न सक्ला र? उनलाई जसले धर्मपुत्री बनाए पछि ती दम्पतिले ती सानी केटीलाई भनेछन् कि यदि तिमी असल भयो भने मात्रै हामी तिमीलाई माया गर्छौ। यसबाट ती सानी केटीको मनमा यो कुरा गहिरो गरी बसेछ कि परमेश्वरले पनि असल मान्छेलाई मात्रै माया गर्नुहुन्छ होला। यो असल छ, राम्रो छ, उसैलाई मात्रै मरेपछि परमेश्वरले स्वर्गमा लैजानुहुन्छ होला। उनले त्यो समयको बारेमा हामीलाई बताइन् जुन समयमा उनले येशु प्रभुलाई आफ्नो मुक्तिदाता हुनको लागि आफ्नो जीवनमा आमन्त्रण गरेकी थिइन्। उनी परमेश्वरको प्रेम पाउन चाहन्थिन्, तर उनमा आफू त्यो प्रेम पाउन योग्यको छु भन्ने आत्मविश्वास चाहिँ थिएन। प्रिय मित्रहरू, हो, यो स्वाभाविक प्रश्न हो जुन म तपाईँलाई सोध्न चाहन्छु। तपाईँलाई के लाग्छ, परमेश्वरले तपाईँलाई प्रेम गर्नको लागि तपाईँ कतिको राम्रो हुनुपर्छ होला? एकछिन तपाईँले जवाफ दिनु अघि परमेश्वरले प्रेम गर्नुभएको पुरुष र महिलाहरूको जीवनलाई एकचोटि हेरौँ है त। एक हत्याराको विषयमा सोच्नुहोस् है, जसले आफ्नो रिसको उग्र बिन्दुमा चक्कु उठायो र एकजना व्यक्तिलाई प्रहार गर्यो। उसले चक्कु प्रहार गरेको व्यक्ति एक मिश्री नागरिक थियो। जब रगत बालुवामा बग्न लाग्यो अनि त्यो मिश्री नागरिकले आफ्नो अन्तिम सास फेर्यो, यसरी त्यो मानिस एक हत्यारा बन्न पुग्यो। जुन मानिसलाई परमेश्वरले कुनै दिन मारिनबाट जोगाएर त्यो दिनसम्म सम्हालिराख्नु भएको थियो। मित्रहरू, त्यो मानिस अरू कोही नभएर, त्यो हत्यारा अरू कोही नभएर मूसा थिए, जसलाई पछि परमेश्वरले मानिसहरूलाई मिश्र देशको दासत्वबाट छुटकारा दिनको लागि महान रूपमा चलाउनुभयो। अब अर्को एकजना धार्मिक कट्टरपन्थीको जीवनलाई विचार गर्नुहोस् है, जो धेरै इसाई मानिसहरूको मृत्युको कारण थियो या मृत्युको जिम्मेवार व्यक्ति थियो। तिनको नाउँ टार्ससका साउल थियो। उनी परमेश्वरको शत्रु भए तापनि उनलाई बचाउन र पछि प्रेरित पावल बनाउनको लागि परमेश्वरले उनलाई पर्याप्त प्रेम गर्नुभयो। भन्नुहोस् त, परमेश्वरले तपाईँलाई उहाँको कामको लागि प्रयोग गर्नको लागि तपाईँ कतिको असल हुनुपर्छ त? तपाईँलाई यरिहोमा बस्ने ती वेश्याको याद छ, जसले दुई जासुसहरूलाई आफ्नो घरमा लुक्न र सुरक्षित त्यहाँबाट भाग्न सहयोग गरेकी थिइन्? याद छ भने तपाईँलाई यो पनि याद छ होला कि राहाब नाउँको ती महिला दाउदका पुर्खाहरू मध्ये एक थिइन् र येशु ख्रिष्टको जन्म राहाबकै वंशमा भएको थियो। स्पष्ट रूपमा भन्नुपर्दा नि मित्र, तपाईँमा भएका खुबीहरू, असल बानीहरू वा तपाईँको पापको गहिराईले तपाईँप्रति परमेश्वरको महान प्रेमको तथ्यसँग कुनै सरोकार राख्दैन। मानिसको पापको बावजुद पनि परमेश्वरको प्रेमको तथ्य बाइबलको प्रत्येक पृष्ठलाई ओझेलमा पार्ने महान सत्य हो। परमेश्वरले तपाईँलाई प्रेम गर्नुहुन्छ, यो एक अकाट्य सत्य हो जुन सगरमाथा जस्तै छ, जसको अगाडि सबै मानवीय गुण र अवगुणका पहाड़हरू साह्रै होचा लाग्छन्। यो कुरामा एकदम स्पष्ट हुनुहोस् कि परमेश्वरले तपाईँको पापलाई घृणा गर्नुहुन्छ, तर उहाँले तपाईँलाई चाहिँ असाध्यै प्रेम गर्नुहुन्छ। तपाईँ आफ्नै बलमा आफ्नै बानीहरू विकास गरेर परमेश्वरको प्रेमको योग्य बन्छु भन्नुहुन्छ भने त्यो कहिले पनि सम्भव हुँदैन। हामी कहिले पनि परमेश्वरको प्रेम पाउनको लागि योग्यको बन्न सक्दैनौ, तर उहाँको प्रेमको प्रतिक्रिया चाहिँ दिन सक्छौ। यसरी हामी
उहाँको क्षमा र यीशुको उपस्थिति हाम्रो जीवनमा अनुभव गर्न सक्छौं। के तपाईँ यो कुरा मान्नुहुन्छ? के तपाईँले परमेश्वरलाई वास्तविक र व्यक्तिगत रूपमा चिन्न सक्नुहुन्छ? अनि के तपाईँलाई थाहा छ कि परमेश्वरले तपाईँका सबै पापहरू क्षमा गर्नु भएको छ भन्ने सकारात्मक आश्वासन पाउन सक्नुहुन्छ? परमेश्वरले आध्यात्मिक प्लास्टिक सर्जरी या भनौ स्पिरिचुअल प्लास्टिक सर्जरी मार्फत हाम्रो हृदयका पापहरू हटाउनुहुन्छ। कस्तो घट लाग्ने कुरा है! परमेश्वरले हाम्रो आँखाबाट पश्चातापको आँसु पुछ्न सक्नुहुन्छ। यो चाहिँ तपाईँले उहाँलाई तपाईँको जीवनमा काम गर्न अनुमति दिनुहुन्छ कि हुन्न भन्ने कुरामा भर हुन्छ है। पावलले तपाईँलाई हाम्रो जीवनमा परमेश्वरको यो महान काम कसरी शुरू गर्ने भनेर बताउनु भएको छ। किनकि यदि तिमीले येशूलाई प्रभु हो भनी आफ्नो मुखले स्वीकार गर्यो र परमेश्वरले उहाँलाई मरेकाहरूबाट जीवित गर्नुभयो भनी आफ्नो हृदयमा विश्वास गर्यो भने तिम्रो उद्धार हुनेछ। Romans 10:9। प्रिय मित्र, तपाईँको जीवनमा अरूले नदेखेको कुरा परमेश्वरले देख्नुहुन्छ। परमेश्वरले तपाईँलाई प्रेम गर्नको लागि तपाईँ कति राम्रो हुनुपर्ने रहेछ त! तपाईँ कहिले पर्याप्त मात्रामा राम्रो हुन सक्नुहुन्न, तर तपाईँ परमेश्वरले सित्तैमा दिनुभएको प्रेमको उपहारलाई स्वीकार गरी उहाँको प्रेमको भागीदार हुन सक्नुहुन्छ। किनकि परमेश्वरले संसारलाई यति प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो। प्रिय मित्र, आजको कार्यक्रम यहाँको लागि आशिषमय भयो होला र तपाईँले पक्कै पनि केही नयाँ कुरा सिक्नुभयो होला भन्ने हामी विश्वास गर्दछौ। अर्को कार्यक्रममा अर्को एउटा नयाँ विषयमा कुराकानी गर्नको लागि हामी आउने नै छौ। तबसम्म परमेश्वरले तपाईँलाई आशिष दिनुभएको होस्। जय मसीह अनि नमस्कार।

0: आरोग्य मेडिकल सेन्टर एण्ड क्लिनिक टिकापुरमा बच्चादेखि बुढासम्मा टाउकोदेखि घुँडासम्मको उपचार।
1: टिचिङ हस्पिटलबाट एमबी अध्ययन गरी अनुभव प्राप्त फ्यामिली फिजिसियन डाक्टर सरोज खनालबाट बिरामीको जाँच तथा उपचार हुँदैछ।
0: आरोग्य मेडिकलमा पाइने सेवाहरू:
1: दीर्घ रोगीहरू, उच्च रक्तचाप, मधुमेह, थाइराइड, दम, सीओपीडी,
0: नवजात शिशुदेखि वृद्धसम्मको सम्पूर्ण स्वास्थ्य सेवा,
1: बालबालिकाको स्वास्थ्य परामर्श तथा उपचार,
0: महिलाका समस्या, गायनोलोजिकल समस्या, गर्भावस्थाको जाँच,
1: सामान्य रोग, ज्वरो, खोकी, पेट दुखाई लगायतको उपचार,
0: आकस्मिक रोगको प्रारम्भिक उपचार र व्यवस्थापन,
1: र हाम्रो यहाँ भिडियो एक्सरे सेवा उपलब्ध छ।
0: सम्पर्क आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुर।
1: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 10 बजेसम्म र साँझ 4 बजेदेखि 8 बजेसम्म।
0: सम्पर्क फोन नम्बर 9868000008 र 9825637072।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री
1: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

न मान्छेको व्यवहार मान्छे जस्तो छैन, यहाँ घर पनि घर जस्तो। हामी गाउँबाट सहर आउँदा सोध्छौँ नि, छैन सहर,

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल सैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147979, 98246025। अछाम मंगल सैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98246628225।
3: बाढी पहिरोले प्रत्येक वर्ष नेपालमा धेरै जनधनको क्षति हुने गरेको छ। त्यसैले बाढी पहिरोको समय अगावै समुदायमा जनचेतना जगाउने र न्यूनीकरणका उपायहरू अपनाउनु पर्छ।
4: जोखिम स्थलको पहिचान तथा पूर्व सूचना प्रणालीको विकास गर्नुपर्छ।
3: सुरक्षित स्थानको पहिचान र सो स्थानमा जान सकिने बाटोको पहिचान गरिराख्नुपर्छ।
4: एकोहोरो लामो समयसम्म वर्षात भयो भने पहिरो तथा बाढ़ी जान सक्ने क्षेत्रमा विशेष ध्यान पुर्याउनुपर्छ र सचेत रहनुपर्छ।
3: बाढ़ी आइहालेमा घरको विद्युत लाइन तुरन्तै बन्द गर्नुपर्छ।
4: सुक्खा खानेकुरा, औषधि, प्राथमिक उपचार सामग्री, बहुमूल्य गहनाहरू र आवश्यक कागजातहरू लिएर तुरन्तै अग्लो तथा सुरक्षित स्थानमा जानुपर्छ।
3: सुरक्षित स्थानमा जाँदा घरको झ्याल ढोकाहरू राम्रोसँग बन्द गर्नुपर्छ।
4: यस्तो अवस्थामा वृद्ध, केटाकेटी, अशक्त तथा गर्भवतीलाई विशेष प्राथमिकता दिनुपर्छ।
3: विपदको घटना भएमा तत्काल रेडक्रस तथा सुरक्षा निकायलाई खबर गर्नुपर्छ।
5: टिकापुर नगरपालिका वडा नम्बर 5 का स्थानीयलाई वर्षेनी वर्षातको समयमा कर्णाली नदीले दुःख दिने गरेको छ। अहिले पनि वर्षातको समय भएकाले कर्णाली तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकहरूले चनाखो हुनुपर्ने देखिन्छ। यदि कर्णाली नदीले दुबान तथा कटान गर्न थालेपछि नजिकको प्रहरी कार्यालय वा वडा कार्यालयमा सम्पर्क गरौं। साथै वर्षात सुरु भएपछि नागरिकलाई सर्पले टोक्न सक्ने भएकाले यसमा पनि सबै नागरिक सचेत बनौ। सर्प देखेपछि नजिस्क्याउ, आफ्नो घर वरिपरि सफा राखौ, सर्पको टोकाईबाट आफू पनि बचौ र अरूलाई पनि बचाउ। टिकापुर नगरपालिका वडा नम्बर 5 द्वारा जनहितमा जारी सन्देश।
6: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: सामुदायिक रेडियो टिकापुर एफएमको बेलुका 6 बजेको खोज खबरमा यहाँलाई स्वागत छ। खोज खबरबाट दुर्गादेव कोटाको नमस्कार। सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप्स हाम्रो पात्र र नेपाली पात्रमा सुनिरहनु भएको छ। खोज खबर शुरू गरौं। खबरका मुख्य शीर्षकहरूबाट विद्यालयहरूमा धमाधम विद्यालय सुधार योजना निर्माण गरिँदै योजना निर्माणले विद्यालयको अवस्था सुधार गर्न सहयोग हुने प्रधानाध्यापकको भनाई। जानकी गाउँपालिकामा आदिवासी जनजातिको वेशभूषा कला संस्कृति संरक्षण सम्बन्धी सरकारवाला बीच छलफल। बाहिरबाट आउने छाडा पशुले टिकापुरमा समस्या, यसलाई रोक्न सबैले सहयोग गर्नुपर्ने टिकापुर गौशाला व्यवस्थापन समितिका अध्यक्ष उत्तम कुमार शाहको भनाई र नेपाल मानव उत्थानको अध्यक्षमा काशीराम ढुङ्गाना चयन। खोज खबर अब विस्तारमा। हरेक विद्यालयले पञ्चवर्षीय विद्यालय सुधार योजना बनाउनु पर्दछ। पञ्चवर्षीय योजनाको आधारमा रही प्रत्येक वर्ष विद्यालय सुधार योजना निर्माणको अध्यावधि गर्नुपर्दछ। विद्यालयले असार मसान्तसम्म विद्यालय सुधार योजना निर्माण गरिसक्नुपर्दछ। विद्यालय सुधार योजना भनेको विद्यालय विकासको समग्र योजना हो। थप खबर पूर्ण विखबाट।
1: विद्यालय सुधार योजना भनेको विद्यालयलाई आगामी दिनमा कुन अवस्थासम्म पुर्याउने भन्ने कुराको समग्र योजना हो। विद्यालय सुधार योजना अबका दिनमा सिकाइ उपलब्धि कति पुर्याउने, विद्यालयको भौतिक अवस्था कस्तो बनाउने र विद्यालयलाई एक सुविधा सम्पन्न विद्यालय बनाउन के क्रियाकलाप सञ्चालन गर्ने भन्ने कुराको समग्र योजना भएकाले विद्यालयमा अभिभावक, विद्यार्थी, शिक्षक र सरकारवाला पक्ष बोलाई विद्यालयमा कार्यशाला गोष्ठीको आयोजना गरी कार्यक्रम अगाडि बढाएको बताउनुहुन्छ कालिका आधारभूत विद्यालय राजीपुरका प्रधानाध्यापक जोगी रावल।
2: हामीले विद्यालय सुधार योजना तयारी गरिसकेका छौँ। त्यो चाहिँ हाम्रो असार मसान्त भित्रै यसलाई अध्यावधि गर्नुपर्ने हुन्छ। हाम्रो पञ्चवर्षीय योजना बनिसकेको थियो, एक वर्षको लागि हामीले अध्यावधि गरेका छौँ र हामीले शिक्षा शाखा अधिकृतज्यूको उपस्थितिमा कार्यशाला गोष्ठी सम्पन्न गरेका थियौँ असार 30 गते। त्यसमा हामीले विशेष गरी अब यो हाम्रो शैक्षिक स्तरलाई अझै कसरी अगाडि बढाउन सकिन्छ, शैक्षिक स्तर गुणस्तरीय ढंगले अझै कसरी वृद्धि गर्न सकिन्छ भन्ने कुरालाई पनि हामीले बढी चासोका रूपमा हेरेका छौँ र त्यसको लागि हामीले विभिन्न पटपट अब त्यो अभिभावकहरूसँग भेटघाट, भेलाहरू विद्यार्थीसँग, अभिभावकसँग र टिचरहरूको संयुक्त अन्तर्क्रिया यस्ता कार्यक्रमहरू राखेका छौँ र यसको साथसाथै हाम्रा सम्पन्न भएका कुराहरू के छन् र बाँकी दिनहरूमा हामीले गर्नुपर्ने आवश्यक कुराहरू के छन् भन्ने विषयमा पनि हामीले विशेष गरी जोड़ दिएर राखेका छौँ।
1: विद्यालय सुधार योजनामा आफूहरूले शैक्षिक पक्षलाई बढी जोड़ दिएको र विगतका वर्षमा अभिभावक, विद्यार्थी र अन्य सरकारवाला पक्षबाट आएका सुझावहरूलाई विद्यालय सुधार योजनामा जोडेर विभिन्न पक्षबाट विद्यालयको अवस्था सुधार गर्ने गरी विद्यालय सुधार योजना निर्माण गर्न लागि बताउनुहुन्छ खड्ग स्मृति मावि टिकापुरका प्रधानाध्यापक जनकराज ओझा।
3: अहिले हामी एसआईपी निर्माणको क्रममा छौँ। पूर्णतया एसआईपी निर्माण भइसकेको छैन, 2-4 दिनभित्रै यसको पूर्णता हुनेछ। विशेष त यसमा शैक्षिक, भौतिक, आर्थिक पक्ष हुन्छ। अब विद्यालयमा शैक्षिक गुणस्तर राज्यको नै कायम गर्ने नीति भएका कारणले चाहिँ हामीले विशेष त शैक्षिक पक्षहरूलाई नै विशेष जोड़ दिएका छौँ र विगतमा आएका सुझावहरूलाई पनि हाम्रो पक्षबाट हुने सुझावहरूलाई हामीले कर्मशः सुधार गर्दै अगाडि बढेका छौँ।
1: त्यसै गरी विद्यालय सुधार योजना निर्माणको क्रममा रहेको जनजागृति मावि सीतापुरका प्रधानाध्यापक मुक्ति प्रसाद भण्डारीका अनुसार विद्यालयले विद्यार्थी, शिक्षक, अभिभावक र अन्य सरकारवाला पक्ष बीच छलफल गरी प्राप्त सुझावलाई सहित समावेश गरी विद्यालयको आगामी योजना निर्माण गर्न लागि छ, जसमा अबका दिनमा विद्यालयको शैक्षिक, भौतिक अवस्था कस्तो बनाउने भन्ने कुरा प्रष्ट देखिने गरेको उहाँ बताउनुहुन्छ।
4: हामीले एसआईपी निर्माणका लागि कार्यशाला सम्पन्न गरिसक्यौं। त्यो कार्यशालाबाट आएका सुझावहरूलाई त्यो एसआईपीमा समेट्ने प्रयास गरिरहेका छौँ। यसका लागि शिक्षाको गुणस्तर बढाउन या शैक्षिक गुणस्तर बढाउनका लागि अभिभावकहरूसँग अन्तर्क्रिया गर्ने, अभिभावक, शिक्षक र विद्यार्थी व्यापक रूपमा छलफल गर्ने र आवश्यक परेको खण्डमा अतिरिक्त कक्षाहरूको सञ्चालन गर्ने र आवश्यक पर्ने भौतिक पूर्वाधारहरूका लागि हाम्रो स्थानीय सरकारसँग माग गर्ने र प्रविधि मैत्री शिक्षण गर्नका लागि आवश्यक पर्ने स्मार्ट बोर्डहरू र आवश्यक अरू सामग्रीहरू खरिद गर्ने विचार बनाएका छौँ।
1: विद्यालय सुधार योजना भनेको राम्रो विद्यालय, राम्रो शिक्षण र राम्रो सिकाइ भन्ने उद्देश्यले निर्माण गरिने एक दस्तावेज हो। योजनाले विद्यालयको शैक्षिक, भौतिक र प्रशासनिक कार्यलाई चुस्त बनाउँछ। विद्यालय सुधार योजना विद्यालयको एक पथ मार्ग हो भन्नुहुन्छ टिकाप नगरपालिका शिक्षा शाखा प्रमुख नरेश अवस्थी। उहाँका अनुसार विद्यालयले विद्यालयको आवश्यकताको पहिचान गरी सो कुरालाई समेते विद्यालय सुधार योजनामा समेट्नु पर्दछ।
5: यसको मुख्य मकसद तीनटा रहेको छ, बेटर स्कूल, बेटर टिचिङ र बेटर लर्निङ, राम्रो विद्यालय, राम्रो शिक्षण र राम्रो सिकाइ भनेको छ। हेर्दाखेरि यसले सबै विषयलाई छुन खोजेको छ। जसरी नेपाल सरकारले पञ्चवर्षीय योजना बनाउँछ, प्रत्येक वर्षको योजना बनाउँछ, योजनालाई बजेट मार्फत कार्यक्रम मार्फत कार्यान्वयन गर्छ, प्रदेशले पनि गर्छ, स्थानीय तहले पनि गर्छ, एसआईबी भनेको विद्यालयको एउटा नीति कार्यक्रम हो, नीति कार्यक्रम र बजेटसँग जोडिएको विषय हो। यसले समग्र विषयहरूलाई हेर्छ, विद्यालयको सुधार, शैक्षिक विषयलाई पनि हेर्छ, प्रशासनिक पक्षलाई पनि हेर्छ, व्यवस्थापकीय पक्षलाई पनि हेर्छ। त्यसरी यो भनेको विद्यालयको रोडम्याप हो, विद्यालय कहाँसम्म पुग्ने भनेर गाइड गर्ने एउटा रोडम्याप हो, एउटा मार्गदर्शक हो। त्यसैले यो एकदम महत्वपूर्ण डकुमेन्ट पनि हो। यो डकुमेन्टलाई हामीले तयार गरेर कार्यान्वयन गर्न सकियो, बीचबीचमा समीक्षा गर्न सकियो भने विद्यालयको सुधारमा यसले महत्वपूर्ण भूमिका पनि खेल्छ। विगत तीन चार वर्षको समय हेर्ने हो भने हामीले एसआईपी विद्यालयले अलिक फोकस गरेको पाइन्छ। त्योभन्दा पहिलेको एक किसिमको थियो भने अहिले चाहिँ एसआईपी पनि तयार गर्ने, बजेटिङ कार्यक्रमहरू पनि राख्ने, त्यो अनुसार कार्यान्वयन पनि गर्ने देखिएको छ विद्यालयहरूमा। त्यसले केही राम्रो फाइदा पनि पुगेको छ।
0: जानकी गाउँपालिकाको दुर्गोलीमा आदिवासी जनजातिको वेशभूषा, कला, संस्कृति, पहिरन, पुराना गीत सम्बन्धी सरकारवाला बीच छलफल भएको छ। छलफलमा सरकारवालाहरूले थारू समुदायमा लोप हुन लागेको वेशभूषा, कला, संस्कृति, पहिरन, पुराना गीत संगीत संरक्षणमा अग्रज, बुद्धिजीवी, अगुवा सबैले भूमिका निभाउनु पर्नेमा जोड़ दिएको छ। थप खबर गीता चौधरीबाट।
6: कार्यक्रममा आदिवासीको अधिकार, समस्या, स्थानीय सरकारको भूमिका, सरकारवालाको भूमिका सम्बन्धी प्रश्नावली वितरण, लेखन, संकलन गरिएको थियो। छलफलमा जानकी गाउँपालिका ओडा नम्बर 7 का निवर्तमान ओडाध्यक्ष लक्ष्मण चौधरीले थारू समुदायको भाषा, कला, संस्कृति संरक्षणका कुरा भाषणमा मात्र सीमित नराखी व्यवहारमा लागू गर्नुपर्ने, डीजे बाजाका कार्यक्रमलाई प्रोत्साहन दिन नहुने बताउनुभयो।
7: हमार कला, संस्कृति, पहचान, भेष, भूषा सब कुछ इसके हमरे खोजनी की करती आगे हल करे एक, और इसके बाद में बहुत जो चीजें बता करके संस्कार संस्कृति के लिए वही ना उन्हें हमारे प्रोत्साहन देना, मंचिंग कार्यक्रम करना, प्रमुख अतिथि बन के बैठना, भाषण कह देना, विकेट फिर रोके पड़ल कर अनुरोध बात संगे संगे पुरान चीज के परम्परा जगह।
6: बुद्धिजीवी आनन्दा चौधरी ले हराउन लागेको भाषा कला जोगाउनका लागि तीन तह को सरकारले सहयोग गर्नुपर्ने र निरन्तर रूपमा अन्तर्क्रिया छलफल जस्ता कार्यक्रम आवश्यक रहेको बताउनुभयो।
8: हाम्रो भाषा, कला, संस्कृति, जत्रामा सबै मिल्छ। अब एग्रे अन्तर्गत भाषा सम्बन्धी, कवि कला सम्बन्धी, कवि संस्कृति सम्बन्धी ऐसे कार्यक्रम सञ्चालन कतिको मजा हो। तीन तह के सरकार, सम्बन्धित तह के सरकारले यी सम्बन्धी नियमित रूप से मतलब कार्यक्रम सहयोग।
6: बुद्धिजीवी नाथुराम थारूले पछिल्लो समय समुदायमा रहेको विभिन्न किसिमका संस्कृति, थारू भाषा, कला, थारू पहिरन लोप हुँदै गएकाले यसको संरक्षणका लागि आफ्नो घरबाट व्यवहारमा लागू गर्नुपर्नेमा जोर दिनुभयो। थारू समुदायका अगुवा जगतराम चौधरीले थारू समुदायको कला भाषा संरक्षणका लागि निरन्तर छलफल चलाउनु पर्ने र स्थानीय सरकारले पनि सहयोग गर्न जरूरी रहेको बताउनुभयो।
9: हमले किस नहीं आएगा, हमले फैला नहीं करना सबसे गलती ही बात। हमले बना ये आती, हमले ये बनी जाती, वो रह करनी है कोई नहीं, हो कोई छलफल कब नहीं हुई तो छलफल के लाग चाहे पिलाए लाग कोई चीज के लाग स्थानीय निकाय व्यवस्था करे करो तब जाके आगे बढ़े से कम होंगे। ऐसी छलफल निरंतर होने चाहिए।
6: टीकापुर बहुमुखी कैंपस टीकापुर का सह प्राध्यापक बालकुमार चौधरी ले आदिवासी जनजाति जनजातिको भाषा कला संस्कृति भेषभूषा पहिरन संरक्षणका लागि युवा थारू अगुवाले भूमिका निभाउनु पर्ने र स्थानीय सरकार पनि जिम्मेवारी हुनुपर्ने बताउनुभयो। अर्का अगुवा होलीराम चौधरीले थारू समुदायमा पौराणिक गीत संगीत लोप हुने अवस्थामा रहेकाले संरक्षण गर्नुपर्ने बताउँदै पुराना गीतहरू प्रस्तुत गर्नुभयो।
10: अरे मती मरे दे

0: पछिल्लो समय थारू समुदायका रीतिरिवाज, चालचलन, संस्कृति, कला, पुराना गीत संगीत, भेषभूषा, पहिरन लोप हुने अवस्थामा रहेकाले यसको संरक्षणका लागि थारू अगुवा, अग्रज, बुद्धिजीवी सबै सक्रिय भएर लाग्नुपर्ने, अभियानका रूपमा निरन्तर छलफल, बहस, अन्तर्क्रिया जस्ता कार्यक्रम सञ्चालन गर्नुपर्ने छलफलमा निष्कर्ष निस्केको छ। साथै यसको दिगोपनाका लागि अहिले तीन तहको सरकारले पनि आदिवासी जनजातिको भाषा, थारू भाषा, कला, थारू पहिरन संरक्षणका लागि सहयोग गर्नुपर्ने देखिन्छ।
1: खोज खबरमा एकैछिनको विश्राम, विश्रामपछि बाँकी खबरका साथ उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला टिकापुर एफएम।
2: टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको 10 वार्षिक साधारण सभा हुने बारेको सूचना।
3: टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको 10 वार्षिक साधारण सभा भदौ 6 गते शनिबारका दिन तपसिलको स्थान र समयमा हुने भएकोले सम्पूर्ण प्रतिनिधिहरू उपभोक्ताहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
2: साधारण सभा हुने स्थान टीकापुर योगा आश्रमको हल, ब्लक नम्बर 18, समय बिहान 11 बजे।
3: टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था टीकापुर कैलाली, फोन नम्बर 0915608092।
4: ल यति छिटो आमा बन्न लागेको त
5: थाहा पाउँदैछु। यस्तो अवस्थामा पनि घरमा सकि नसकि सबै काम गर्नुपर्छ, कस्तो गाह्रो हुन्छ। पनि काम गर्न विदेश जानु भएको छ, के गर्ने के नगर्ने केही थाहा छैन।
4: त्यस्तो राम्रो पढ्ने मेरो साथी बाल विवाह गरेर आफ्नो वर्तमान र भविष्य दुवै अन्यलमा पारि 20 वर्ष मुनि हामी कसैले पनि विवाह वा भागी विवाह नगरौ।
6: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
7: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर। अबदेखि टीकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलटमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले साउन 30 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 सम्पर्क राख्नुहोला। टीकापुर अस्पताल, टीकापुर कैलाली।
1: विश्रामपछि खोज खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबर। नेपाल मानव उत्थान समाज टीकापुरको 5 अधिवेशनले काशीराम ढुङ्गानाको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ। समितिको उपाध्यक्षमा तारा छाउ, सचिवमा शारदा सोडारी, सहसचिव मधु अधिकारी र कोषाध्यक्ष निर थापा चयन हुनुभएको छ। कार्य समितिका बारेमा जानकारी दिनुहुँदै नयाँ अध्यक्ष काशीराम ढुङ्गाना।
8: नेपाल मानव उत्थान समाज टीकापुरको साधारण सभाबाट तपसिल बहुचको कार्य समिति चयन भएको छ। अध्यक्षमा काशीराम ढुङ्गाना, उपाध्यक्षमा तारा साउत, सचिव शारदा सोडारी, सहसचिव मधु अधिकारी, कोषाध्यक्ष निया थापा, सदस्य शान्ति काफ्ले, सदस्य प्रेमलाल चौधरी, यसरी 7 सदस्य हाम्रो कार्य समिति चयन भएको छ।
1: सोमबार भएको साधारण सभामा संस्थाका निवर्तमान अध्यक्ष बलबहादुर रावले मानव सेवाका लागि स्थापना भएको संस्थाले यसअघि टीकापुर, जानकी, जोशीपुर लगायतका क्षेत्रमा विभिन्न कार्यक्रम गरे पनि कोविड यता शिथिल भएको र नयाँ कार्य समितिले संस्थाको उद्देश्य अनुसारका काम गर्ने अपेक्षा व्यक्त गर्नुभयो।
9: मानव उत्थान समितिको गठन भने समाजको सेवा गर्ने, समाज गर्नको लागि उद्देश्य लिएर यो संस्थाको गठन भएको हो। पहिले हामीले यसमा लामो समयसम्म काम गर्यौं अनि जोशीपुरमा पनि गरे कार्यक्रम गर्यौं स्कूलमा, पहिले COVID-19 अवस्थामा, अनि यो शिथिल भयो, त्यो कारण फेरि लामो समयसम्म शिथिल भएको त्यो अहिले फेरि यसलाई पुनर्गठन गरेर यसलाई सक्रिय बनाउनु पर्छ भन्ने ध्येयले यो नयाँ कमिटिको पुनर्गठन भयो। अनि यसको लागि धन्यवाद छ। पुरानो उसमा म पनि अध्यक्ष भएर काम गरौँ, अब म त अहिले 80 वर्षको भएँ। अहिलेको नयाँ युवाहरूलाई नै महिला र पुरुष अगाडि सारेका छौँ, हामीले आशा गरेका छौँ यसले फेरि यो क्षेत्रमा यो मानव उत्थान समितिले यो समाजको लागि केही काम गरोस्।
1: टीकापुर गौशालामा अहिले करिब 750 को हाराहारीमा पशु चौपायाहरू रहेका छन्। टीकापुर गौशाला व्यवस्थापन समिति तिनीहरूको व्यवस्थापनमा जुटिरहेको छ। यस विषयमा सहकर्मी ईश्वर साउले अहिले टीकापुर गौशालाको अवस्था कस्तो रहेको छ भनी गौशाला व्यवस्थापन समितिका अध्यक्ष उत्तम कुमार शाहलाई सोध्नु भएको छ।
10: वर्षातको समयमा हामीलाई पानी परेर अलिकता समस्या भएर अलि गौशालामा अलि हिलो भएर समस्या हुन्थ्यो, नत्र अहिले वर्षातको समयमा हामीलाई गाईलाई चराउनु एकदम प्रशस्त छ। अहिले वनमा चाहिँ चराउन पाइरहेछौँ, घाँस यति राम्रो छ, गाई डुबाउने घाँसहरू छ, 3-4 घण्टा छरेपछि गाईको चाहिँ एकदम अभाव नै राम्रो स्थिति छ। अनि यता गोठ लाग्नलाई पनि हामीहरूसँग अब 4-5 वटा गोठहरू भएकोले बाहिर भिज्नु पर्दैन, राम्रै भएको छ। अहिले हामीहरू एक हप्ता पहिलादेखि अहिले यो बाहिर टीकापुर बजारमा छटिएर रहेका गाईहरूलाई हामीले अहिले नियन्त्रणमा लिएर गौशालामा राख्ने प्रयास गरिरहेका छौँ। अस्ति हामीहरूले 150 जति गाई नगर प्रहरी हाम्रो यो जनपद प्रहरीको सहयोगमा अनि गौसेवकहरू मिलेर हामीहरूले अस्ति 170 गरेर पनि 220 छाडा गाईहरू बजारमा छटिएर रहेका गाईहरूलाई छुट्टा गाईहरूलाई हामीले नियन्त्रणमा लिएर गौशालामा ल्याएर क्वारेन्टाइनमा राख्यौँ छौँ। त्यसको लगभग जनसङ्ख्या करिब 750 जति पुगेको छ अहिले गौशालाको स्थिति राम्रै भएको छ भनौँ न।
11: कहिले काहीँ अब रोगहरू लाग्ने विभिन्न किसिमको त्यस्तो समस्याहरू आउने गर्छ, त्यो अवस्था के देखिन्छ गौशाला?
10: हामीले यो अहिले लम कि स्किनको बारेमा चाहिँ हामीले यहाँ प्रदेश सरकारको उसको भेटनरी उहाँलाई पनि गएर राखेका छौँ, यहाँ पशु सेवालाई पनि एकचोटि यो लम्पी स्किनको भ्याक्सिनेसन गरिदिनु पाए हुन्थ्यो भन्ने सोच थियो। भ्याक्सिनेसन र यो अरू यो सबै गौशालाका गाईहरूलाई ट्यागिङ गर्ने ट्यागिङ लगाइदिए पनि हुन्थ्यो भन्ने हामीले त्यो प्रोसेस चालिएका छौँ। अब 1-2 हप्ताभित्र त्यो भ्याक्सिनेसनको कार्यक्रम चाहिँ सुरु हुन्छ होला। हाम्रो
11: गौशालाको व्यवस्थापनको दृष्टिकोणले हेर्दाखेरि समस्याहरू के के छन्, ती समस्याहरू के भएको भए अझै समाधान गर्न सकिन्थ्यो जस्तो लाग्छ तपाईँलाई?
10: त्यो एकदमै राम्रो क्वेसन सोध्नुभयो। अहिले हामीहरूले त्यो नगरपालिका वडाहरूलाई भनेर हामीले यो जम्मै जनावरहरू गाई भैँसीहरूको त्यो ट्यागिङ गरिदिनु भयो, विशेष गरेर गाईको, अनि त्यसको रेकर्ड चाहिँ प्रत्येक वडाहरूले नगरपालिका कार्यपालिकामा यो पास गरेर गाई दुएर चर्ने खाने दुध खाने अनि छोडिदिने जुन प्रवृत्ति छ त्यसलाई अलि दण्डहीनताको यो कारणले गर्दा मान्छेहरू यो बेसी नै चलनमा आउन लाग्यो। गाई लियो दुयो खायो पछि छोडिदिने गरेर त्यसलाई अलिकता फाइन जरिवाना तिर्ने व्यवस्था चाहिँ नगरपालिकाको कार्यपालिकाले पास गरेर हाम्रो 9 वटा वडामा गरेर हुन्थ्यो। अर्को कुरा हाम्रो नगर प्रहरी अनि जनपद प्रहरी परिचालन गरेर यो जानकी जोशीपुर यता माथिलम्कीबाट आएको गाईहरूलाई रोक्ने, हाम्रो टिकापुर नगर बजारमा गाई छैन, अब यो हाम्रो टिका गौशालाबाट पनि गाई छुट्दैन, अहिले राम्रोसँग व्यवस्था गरेका छौँ। बाहिरबाट आउने गाईहरूको रोकथामको लागि सबभन्दा ठुलो चुनौती हामीलाई चाहिँ त्यो भइरहेको छ। त्यसमा चाहिँ अलिकता नगर प्रहरी जनपद प्रहरीहरूले हामीलाई सहयोग गरेर त्यत्तिकै दुध खाएर गाई छोड्ने मान्छेहरूको अलिकता जरिमाना अलिकता केही पनिसमेन्ट केही राखिदिने हो कि भन्ने नगरपालिका स्थानीय सरकारले त्यस्तो गरेर सघाइदियो अनि गाईको नियन्त्रण गर्न सजिलो हुने क्या हामीलाई चाहिँ भन्ने चाहनु छ। राम्रै भइरहेको छ, सबैबाट सहयोग हाम्रो किसानहरू भयो कुसा परालहरू दिइराख्नु भएको छ, बेला बेलामा घाँसहरू अब यो काठहरू दिइराख्नु भयो, सबैको सहयोग भएको छ। यो सहयोग निरन्तर रहोस् भन्ने चाहना छ। त्यही हो नगरपालिकाको अलिक स्थायित्व भइदिए नगरपालिका आफै अलिकता के भइरहेछ भन्ने सुनिन्छ। त्यो भएर यो अलिक गौशालाको लागि अलिकता विशेष केही नियम कानुनहरू बनाउन पाएर राम्रो हो। त्यही भएर
1: खोज खबरमा फेरि एकैछिनको विश्रामपछि जनावाज र अन्य खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला टीकापुर एफएम।
2: टीकापुर नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
3: टीकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम यही साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
2: टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर।
12: सुदूरपश्चिम विश्वविद्यालयमा कृषि स्नातक तहमा विद्यार्थी भर्ना खुलेको सूचना।
2: सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय अन्तर्गत स्कूल अफ एग्रिकल्चरमा स्नातक तह बीएससी एजीमा नियमित तर्फ 6 जना र सरकारी सेवामा कार्यरत कर्मचारी 10 जनाका लागि भर्ना खुलेको जानकारी गराइन्छ।
12: स्कूल अफ एग्रीकल्चर मा बीएससी किन पढ्ने?
2: सुविधा सम्पन्न भवनमा आधुनिक प्रयोगशालामा अभ्यास गराइने?
12: आफ्नै फार्म हाउसमा अभ्यास गराइने?
2: सुदूरपश्चिमका 9 जिल्लाबाट 1-1 जना र प्रवेश परीक्षाको सूचीमा उत्कृष्ट विद्यार्थी सहित नियमित तर्फ 25% आरक्षित छात्रवृत्ति कोटा रहेको?
12: अन्य विश्वविद्यालयको तुलनामा सबैभन्दा कम शुल्कमा पढाइ हुने?
2: स्नातक उत्तीर्ण सबै विद्यार्थी स्वदेश र विदेशमा गई अध्ययन, रोजगारी र उद्यममा संलग्न भइसकेको?
12: अनलाइन र अफलाइनबाट समेत फारम भर्न सक्नुहुनेछ।
2: आवेदन फारम भर्ने मिति 2083 साउन 25 गतेसम्म रहेको छ।
12: प्रवेश परीक्षा सञ्चालन 2083 साउन 30 गते बिहान 11 बजे प्रवेश परीक्षा केन्द्रहरू स्कूल अफ एग्रीकल्चर टिकापुर काठमाडौँको लागि पछि निर्धारण गरिनेछ। विस्तृत जानकारीको लागि सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय स्कूल अफ एग्रीकल्चर टिकापुर www.agriculture.fwu.edu.np मा लगन गर्न सकिनेछ।
2: सम्पर्कका लागि 091560265 98491010487 98486083006 र 98462878174 मा सम्पर्क गर्न सक्नुहुनेछ।
12: बितल 25 वर्ष के लम्बा अनुभव रहल डाक्टर हेमन्त स्वार्से टिकापुरमा सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड गोलचोक लगह आपन भवन से सेवा देती रहल सक्कु बेरम हेन जानकारी कराइटी। सत्कार पोलिक्लिनिकमा बिहान 7 बजे से संध्या 7 बजे सम मेर मेरिक रोग के उपचार तथा स्वास्थ्य परामर्श देना हुईलक मार बेरम्हे उक्रा संपर्क कैके उपचार सेवा लिह अनुरोध करती। सत्कार पोलिक्लिनिक से दे जैना सेवा ओपीडी सेवा डिजिटल वीडियो एक्सरे ईसीजी सेवा डिजिटल अत्याधुनिक भारी एक्सरे सेवा नियमित ऑटो एनालाइजर से सक्कु रगत जांच फार्मेसी प्रयोगशाला सेवा हाथ जोड़नी सेवा टूटल हाथ जोड़नी में प्लास्टर सेवा ईएनटी सेवा सुरक्षित मातृत्व सेवा।

0: ऐन 2042 को साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक बहुमतले पारित गरेको छ। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविधा गौतमले प्रस्तुत गर्नुभएको राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन सहितको नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक सभाले पारित गरेको हो। विधेयकमाथिको छलफलमा उठेका विषयमा जवाब दिँदै कानून मन्त्री गौतमले राष्ट्रिय सुरक्षा सम्बन्धी सूचना प्रत्यक्ष रूपमा कार्यकारी प्रमुखसम्म पुग्ने भएकाले राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय अन्तर्गत नै राख्नुपर्नेमा जोड़ दिनुभयो। खोज खबरमा अब पालो जनावाजको। घरमा धेरै जिम्मेवारी महिलाले निभाउँछन्। आजको जनावाजमा हामीले केही महिलालाई घर भनेपछि के सम्झनुहुन्छ भनी सोधेका छौं।
1: तारा देवी दमाई वडा नम्बर 4 जाङ्के गाउँपालिका। घर भनेपछि परिवार, आफ्नो बाल बच्चा, जिम्मेवारी। अब आफ्नो तर्फबाट त निभाइरहेको छु होइन, तर पर्फेक्ट छु कि छैन थाहा छैन, मलाई बराबर नै लाग्छ दुइटैको।
2: नमस्कार, मेरो नाम मिना नेपाली, जाङ्की गाउँपालिका वडा नम्बर 1 दुर्गोली 5 नम्बर टोलमा बस्छु। घर भनेपछि मलाई आउँछ आफ्नो माइती घरमा हुँदा बुवा आमा दाजुभाइ दिदी बहिनी सबैको आफूले गर्ने दिने माया संस्कार, अनेक काम कर्तव्यहरू आफूले गर्नुपर्ने त्यही याद आउँछ र सबै घर कसरी चल्नुपर्छ, बिहान साँझ काम कसले के गर्ने कसरी गर्ने भनेर तिनी कुराहरू सबै घर परिवार बसेर साँझ बिहान सल्लाह गरेर काम गर्ने त्यही याद आउँछ। घरमा बालबच्चा सबैको, आमा बुवा दिदी बहिनी दाजुभाइको सबैको माया लाग्थ्यो। अब अहिले विवाह गरेर आइसकेपछि सासु ससुरा नन्न देवर बालबच्चा जेठानी अब देवरानी भन्ने जस्तो सबैको माया प्रेममा बस्ने, एक आपसमा सल्लाह गर्ने, घर परिवारमा एकदम मिलमिलाप रहने, अनि एकअर्काको सल्लाह लिने, राम्रोसँग मिलेर हिँड्ने, मिलेर डुल्ने, मिलेर काम कर्तव्य गर्ने, एक आपसमा माया होस्, जे चिज पनि बाँडे चुरी खान, त्यस्तो कुराहरू मलाई याद आउँछ। अनि श्रीमान प्रति श्रीमतीले दुइटैको गर्ने बानी बिहोरा, एक आपसमा दुई बीचमा माया प्रेम नै त्यही याद आउँछ।
3: हेर्नु धर्ममा म एकल महिला हुँ, मेरो घर जानकी गाउँपालिका 7 हो। घर भनेपछि घर बच्चाहरूलाई कसरी सम्हाल्ने, आफ्नो छोराछोरीलाई जिम्मेदारी याद आउँछ, छोराछोरीलाई कसरी पढाउने लेखाउने, कसरी शिक्षा दिने, आफू अनपढ भए पनि छोराछोरीलाई पढाउला भन्ने इच्छा छ, घर परिवारलाई कसरी चलाउने, घर कसरी चलाउने, माइती घरको इज्जत कसरी राख्ने, घर परिवारको इज्जत कसरी राख्ने त्यो चाहिँ याद आउँछ। अनि खाना बच्चाहरूलाई कति टाइममा दिनुपर्छ, सासु ससुरालाई कति टाइममा खाना खिलाउने, आफ्नो घर कसरी चलाउने त्यही याद आउँछ।
4: नमस्ते, मेरो नाम मिना विश्वकर्मा। घर भनेपछि जस्तै घरमा सबैलाई अब सम्मान गर्ने अनि वातावरण मिलाउने, घरको सबैलाई नराम्रो भाषा नबोल्ने राम्रो गर्ने, आएका आउन पाउनलाई संस्कार गर्ने।
0: यसै समाचारसँगै खोज खबरको अन्त्यमा जाँदै खबरका मुख्य शीर्षकहरू एकपटक फेरि। विद्यालयहरूमा धमाधम विद्यालय सुधार योजना निर्माण गरिँदै योजना निर्माणले विद्यालयको अवस्था सुधार गर्न सहयोग हुने प्रधानाध्यापकको भनाई। जानकी गाउँपालिकामा आदिवासी जनजातिको वेशभूषा, कला संस्कृति संरक्षण सम्बन्धी सरकारवाला बीच छलफल। बाहिरबाट आउने छाडा पशुले टिकापुरमा समस्या, यसलाई रोक्न सबैले सहयोग गर्नुपर्ने टिकापुर गौशाला व्यवस्थापन समितिका अध्यक्ष उत्तम कुमार शाहको भनाई। नेपाल मानव उत्थानको अध्यक्षमा काशीराम ढुङ्गाना चयन। हवस् त, अहिलेलाई खोज खबर यति नै। हाम्रो अर्को समाचार 7:30 बजे साझा खबर सीआईएन र 9:55 बजे खबर संक्षेप सुन्नुहोला। अहिलेको खोज खबरबाट म दुर्गा विदा हुन्छु। नमस्कार।
5: टिकापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण वडाहरूमा रहेका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म सामाजिक सुरक्षा भत्ता नवीकरण गर्नुपर्ने भएकोले सामाजिक सुरक्षा भत्ताको परिचय पत्र, नागरिकता, राष्ट्रिय परिचय पत्र लगायतका सम्पूर्ण कागजात सहित लाभग्राही स्वयं तपसिल बमोजिमको नवीकरण शिविरमा उपस्थित भई भत्ता नवीकरण गर्न गराउन हुन अनुरोध छ।
6: शिविर सञ्चालन हुने स्थान
5: वडा नम्बर 3 को कार्यालय साउन 26 देखि 28 गते सम्म,
6: वडा नम्बर 5 को कार्यालय साउन 29 देखि 31 गते सम्म,
5: वडा नम्बर 6 को कार्यालय भदौ 1 गते देखि 3 गते सम्म,
6: वडा नम्बर 7 को कार्यालय भदौ 4 देखि 6 गते सम्म,
5: वडा नम्बर 8 को कार्यालय भदौ 7 देखि 9 गते सम्म
6: र वडा नम्बर 9 को कार्यालय भदौ 10 देखि 11 गते सम्म।
5: सबै वडाहरूमा शिविर सञ्चालन हुने समय बिहान 8 बजेदेखि साँझ 5 बजेसम्म।
7: याद गर्नुहोस्, 60 वर्ष उमेर नपुगेका विधवा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले अर्को विवाह नगरेको सिफारिस र अपाङ्गता भत्ता प्राप्त गर्ने लाभग्राहीको हकमा अपाङ्गता परिचय पत्र अनिवार्य साथमा लिई आउनु पर्नेछ।
5: थप जानकारीको लागि टिकापुर नगरपालिका र सम्बन्धित वडा कार्यालय सम्पर्क नम्बर

0: 98485088 98485015 र 98486134
1: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।
2: ए सन्तेकी आमा, पर कान्छाशालाको बिहाको न्युता आएको छ, कसो त जाने विचार छ कि नै त?
3: आफ्ना कान्छा भाइको बे नगइकन पन भएन, जाउँ भने भयाको मङ्गलसूत्र बन भाँची गयो।
2: यतिकै लागि त सामुएल ज्वेलर्स बनेको, बरु अहिलै जाउँ, एक दुई दिनमा त छ्याट्टै बनाइहाल्ला छन् त्यहाँ।
3: आज त सन्तेका बाले मनकै कुरो हर्यो, त बाई जाउँ।
4: सामुएल ज्वेलर्स सुनचाँदीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर त्यहारी सिंह सुनार, सम्पर्क नम्बर 9868442108 9846349261।
5: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: टीकापुर नगरपालिका वडा नम्बर पाँचका स्थानीयलाई वर्षेनी वर्षातको समयमा कर्णाली नदीले दुःख दिने गरेको छ। अहिले पनि वर्षातको समय भएकाले कर्णाली तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकहरूले चनाखो हुनुपर्ने देखिन्छ। यदि कर्णाली नदीले दुबान तथा कटान गर्न थालेपछि नजिकको प्रहरी कार्यालय वा वडा कार्यालयमा सम्पर्क गरौं। साथै वर्षात शुरू भएपछि नागरिकलाई सर्पले टोक्न सक्ने भएकाले यसमा पनि सबै नागरिक सचेत बनौ। सर्प देखेपछि नजिस्क्याउ, आफ्नो घर वरिपरि सफा राखौ, सर्पको टोकाईबाट आफू पनि बचौ र अरूलाई पनि बचाऊ। टीकापुर नगरपालिका वडा नम्बर पाँचद्वारा जनहितमा जारी सन्देश।
1: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।

0: विजापुर अस्पताल में छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आने बारे को सूचना। टीकापुर अस्पताल में छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ता को सोमवार बिहीबार बिरामी जांच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग संबंधी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल टीकापुर कैलाली।
1: सुदूरपश्चिम विश्वविद्यालयमा कृषि स्नातक तहमा विद्यार्थी भर्ना खुलेको सूचना।
2: सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय अन्तर्गत स्कूल अफ एग्रीकल्चरमा स्नातक तह बीएससी एजीमा नियमित तर्फ 100 जना र सरकारी सेवामा कार्यरत कर्मचारी 10 जनाका लागि भर्ना खुलेको जानकारी गराइन्छ।
1: स्कूल अफ एग्रीकल्चरमा बीएससी किन पढ्ने?
2: सुविधा सम्पन्न भवनमा आधुनिक प्रयोगशालामा अभ्यास गराइने,
1: आफ्नै फार्म हाउसमा अभ्यास गराइने।
2: सुदूरपश्चिमका 9 जिल्लाबाट 1-1 जना र प्रवेश परीक्षाको सूचीमा उत्कृष्ट विद्यार्थी सहित नियमित तर्फ 25% आरक्षित छात्रवृत्ति कोटा रहेको,
1: अन्य विश्वविद्यालयको तुलनामा सबैभन्दा कम शुल्कमा पढाइ हुने,
2: स्नातक उत्तीर्ण सबै विद्यार्थी स्वदेश र विदेशमा गई अध्ययन रोजगारी र उद्यममा संलग्न भइसकेको,
1: अनलाइन र अफलाइनबाट समेत फारम भर्न सक्नुहुनेछ।
2: आवेदन फारम भर्ने मिति 2083 साउन 25 गतेसम्म रहेको छ।
1: प्रवेश परीक्षा सञ्चालन 2083 साउन 30 गते बिहान 11 बजे प्रवेश परीक्षा केन्द्रहरू स्कूल अफ एग्रीकल्चर टीकापुर काठमाडौँको लागि पछि निर्धारण गरिनेछ। विस्तृत जानकारीको लागि सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय स्कूल अफ एग्रीकल्चर टीकापुर www.agriculture.fwu.edu.np मा लगन गर्न सकिनेछ।
2: सम्पर्कका लागि 091-560-265, 98-491-10487, 98-486-08-306 र 98-462-78-174 मा सम्पर्क गर्न सक्नुहुनेछ।

0: जानकी गाउँपालिका 3 नम्बर वाडा कार्यालयको अनुरोध। जानकी गाउँपालिका 3 नम्बर वाडावासी दाजुभाइ तथा दिदीबहिनीहरू, सड़क किनारमा पशु चौपाया नबान्न र सड़क किनारमा मल वस्तु नथुपार्न अनुरोध गर्दछौ। साथै सड़क किनारमा पशु चौपाया बाँधेर ढुङ्गा बालुवा माटो ग्राभेल मल थुपारेर दुर्घटना भएमा त्यसको जिम्मेवारी थुपार्ने व्यक्तिले लिनुपर्नेछ। जानकी गाउँपालिका 3 नम्बर वाडा कार्यालय लायकपुर।
1: भागीरथी मेडिकल टिकापुरमा विशेषज्ञ डाक्टर आउने बारेको सूचना। डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर टिकापुरमा भदौ 13 गते दोस्रो शनिबारका दिन नेपालगंज मेडिकल कलेजमा कार्यरत धेरै अनुभवी र सिनियर मानसिक रोग मिर्गी रोग तथा नशा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खान एमबीबीएस एमडी न्यूरो साइकेट्री आउने भएकोले निम्न समस्या भएका बिरामीहरूले समयमै नाम लेखाई मौकाको फाइदा उठाउनका लागि सबैमा जानकारी गराइन्छ। समस्याहरू मिर्गी रोग, मुखबाट फिज आएर घाँटी बाङ्गो भई बेहोस हुनु, मुटुको ढड़कन कम वा ज्यादा हुनु, लामो समयदेखि टाउको दुख्नु, छटपटी लाग्नु, जिउ झमझम हुनु, जलन हुनु, चिन्ता मान्नु, जीवनसित निराश हुनु, आत्महत्याको इच्छा लाग्नु वा प्रयास गर्नु, धेरै शंका मान्नु, कानमा बोले जस्तो लाग्नु, कोठामा एक्लै बस्न मन लाग्नु, काममा मन नलाग्नु, झर्को मान्नु, रिसाउनु, बिना कारण हाँस्नु, मुस्कुराउनु, रुनु, घर छोडेर भाग्नु, यौन इच्छाको कमी हुनु, जाँड गाँजा चरेस रक्सी ब्राउन सुगर नशाको चक्की जस्ता कुलतलाई छोडाउने उपचार र मानसिक तथा नशा सम्बन्धी सम्पूर्ण रोगको उपचार र सल्लाह लिई सम्पूर्ण समस्याको समाधान गरी निरोगी खुशी जीवनको आनन्द लिऊ। हाम्रो यहाँ इसिजी र ल्याब टेस्टको सम्पूर्ण सुविधा उपलब्ध छ। स्थान डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर, सामुदायिक रेडियो टिकापुर एफएमको नजिकै टिकापुर। टाढाका बिरामीहरूले नाम लेखाउन र विस्तृत जानकारीको लागि सम्पर्क नम्बर 091-560-228-97083-58-835 र 98-650-40-770। समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म। डाक्टर आउने दिन भदौ 13 गते दोस्रो शनिबार।
2: दलित के हो?
3: कसैको घरमा जन्मेर ब्राह्मण हुँदैन, कसैको घरमा जन्मेर शूद्र हुँदैन।
2: के दलित मानव होइन र
4: के प्रयास हुँदैछन् विभेद न्यूनीकरण गर्न?
5: सुदूरपश्चिमका आम दलित समुदायहरूको पहिचानको कुरालाई मैले खोजी गर्दैछु।
2: गाउँदेखि सहरसम्म, स्थानीय स्तरदेखि राष्ट्रिय स्तरसम्म, हरेक तह र तबकासम्म पुग्छौ हामी। आवाज विहीनहरूको आवाज बन्छौ हामी। विभेदका विरुद्ध हाम्रो सानो प्रयास कार्यक्रम समानताका स्वरहरू।
4: तपाईँकै घर छेउको रेडियोमा सुन्न नभुल्नुहोला साताको सोमबार राति 8:05 बजे।

0: सीतापुर नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
1: टीकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम यही साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
0: टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर। टीकापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण वडाहरूमा रहेका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म सामाजिक सुरक्षा भत्ता नवीकरण गर्नुपर्ने भएकोले सामाजिक सुरक्षा भत्ताको परिचय पत्र, नागरिकता, राष्ट्रिय परिचय पत्र लगायतका सम्पूर्ण कागजात सहित लाभग्राही स्वयं तपसिल बमोजिमको नवीकरण शिविरमा उपस्थित भई भत्ता नवीकरण गर्न गराउनु हुन अनुरोध छ।
1: शिविर सञ्चालन हुने स्थान
0: वडा नम्बर 3 को कार्यालय साउन 26 देखि 28 गते सम्म,
1: वडा नम्बर 5 को कार्यालय साउन 29 देखि 31 गते सम्म,
0: वडा नम्बर 6 को कार्यालय भदौ 1 गते देखि 3 गते सम्म,
1: वडा नम्बर 7 को कार्यालय भदौ 4 देखि 6 गते सम्म,
0: वडा नम्बर 8 को कार्यालय भदौ 7 देखि 9 गते सम्म
1: र वडा नम्बर 9 को कार्यालय भदौ 10 देखि 11 गते सम्म।
0: सबै वडाहरूमा शिविर सञ्चालन हुने समय बिहान 8 बजे देखि साँझ 5 बजे सम्म।
2: याद गर्नुहोस्, 60 वर्ष उमेर नपुगेका विधवा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले अर्को विवाह नगरेको सिफारिस र अपाङ्गता भत्ता प्राप्त गर्ने लाभग्राहीको हकमा अपाङ्गता परिचय पत्र अनिवार्य साथमा लिई आउनु पर्नेछ।
0: थप जानकारीको लागि टीकापुर नगरपालिका र सम्बन्धित वडा कार्यालय, सम्पर्क नम्बर 98485018888, 98485015 र 98486134434।
1: टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर।
3: सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो, तर यति हुँदा हुँदै पनि सबै एकला सुका हुन्छ र कहिले कोही बिरामी कहिले कोही बिरामी, म त दिक्क भइसक्यो, कसो कालो छिटो नलाग्ला।
4: मैले चाइनाको माइलो के बर्बर बर्बर कराइरहेछ, के भएको छ तलाई?
3: हेर्नु न, साह्रै समस्या पर्यो क्या, कहिले के रोग आउने कहिले के समस्या आउने, म त हैरान भइसकेँ। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लागे लागे हुन्छ, खानै सक्दैन।
4: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टीकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो। हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्, साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
5: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, खकरला रोड, टीकापुर, कैलाली।
6: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टीकापुर एफएम, टीकापुर एफएम 101 मेगाहर्ज।

0: आगे यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएन को साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएन को फेसबुक पेज र युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। विराटनगर जुट मिल पुनः संचालन गर्न सरकारद्वारा कार्यदल गठन। राष्ट्रिय गौरवका आयोजनाहरू सम्पन्न गर्न अझै 10 वर्ष लाग्ने। डेढ़ महिनामा जापानीज इन्सेफ्लाइटिसबाट 9 जनाको मृत्यु। खोप नै प्रमुख उपचार।
1: दोस्रो कुरा त खोप नै हो, किन भन्दाखेरि खोपले नै बचाउँछ। खोप एउटै मात्र लगभग राम्रो विकल्प र कहिलेकाहीँ त म अन्तिम विकल्प नै भन्छु।
0: दाइजोमुक्त नेपाल बनाउन देशव्यापी अभियानको तयारी। आज राति 40 जिल्लामा बाढ़ीको जोखिम। सतर्क रहन आग्रह। हिमाली र पहाड़ी क्षेत्रमा भारी वर्षाको सम्भावना।
2: साथै बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका धेरै स्थानहरूमा चाहिँ मेघ गर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ।
0: पूर्व मन्त्री कार्कीलाई 15 लाख धरोटीमा रिहा गर्न आदेश। आर्थिक रूपान्तरणका लागि सरकार र निजी क्षेत्र साझेदारी आवश्यक रहेको अर्थमन्त्री वाग्लेको भनाई। संचय कोष मेलमिलाप र बालश्रम सम्बन्धी विधेयक सदनमा।
3: 7 दिन पछाडिको कुनै पनि बैठकमा विधेयकहरू प्रस्तुत हुन सक्छन्। प्रस्तुत भइसके पछाडि त्यही बैठकमा विधेयकमाथि सैद्धान्तिक छलफल गरिन्न, अर्को बैठकमा विधेयकहरूमाथि सैद्धान्तिक छलफल गरिन्छ।
0: र सन्दीप लामिछाने फेरि नेपाली क्रिकेट टोलीको कप्तानमा नियुक्त। गण्डकीमा खेलकुद पदक वितरण विवादमा छानबिन समिति गठन।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: राष्ट्रिय गौरवका आयोजना देशको विकास र समृद्धिसँग प्रत्यक्ष जोड़िएका महत्वपूर्ण परियोजना हुन्। तर बजेट, जग्गा प्राप्ति, रूख कटान र नीतिगत झमेलाका कारण वर्षौंसम्म आयोजना अलपत्र पर्नु चिन्ताको विषय हो। हालकै गतिमा काम हुने हो भने थप 10 वर्ष लाग्ने अवस्था सरकारको कार्यक्षमता र विकास व्यवस्थापनमाथि गम्भीर प्रश्न हो। त्यसैले आवश्यक कानूनी र प्रशासनिक सुधार गरी स्रोत सुनिश्चित गर्दै आयोजनालाई तोकिएको समयमै सम्पन्न गर्न सरकार दृढ़ताका साथ अघि बढ्नुपर्छ। अब खबर सन्तोषी रावलबाट।
5: डेढ़ महिनाको अवधिमा जापानी इन्सेफ्लाइटिसबाट 9 जनाको मृत्यु भएको छ। स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका अनुसार यस अवधिमा कुल 46 जना जापानी इन्सेफ्लाइटिसबाट संक्रमित भएका थिए, जसमध्ये 9 जनाको मृत्यु भएको महाशाखाले पुष्टि गरेको हो। महाशाखा बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डाक्टर अभियान गौतमका अनुसार कोशी प्रदेशमा सबैभन्दा धेरै 6 जनाको मृत्यु भएको छ, जसमा झापामा 3 जना तथा इलाम, मोरङ र सुनसरीमा 1 जनाको मृत्यु भएको छ। यस्तै धनुषा र रौतहटमा 1 जना गरी कुल 2 जनाको मृत्यु भएको छ भने बारा, धनुषा, महोत्तरी, पर्सा, रौतहट र सप्तरी गरी 11 जना बिरामी परेका छन्। यस्तै दाङमा 1 जनाको मृत्यु भएको छ। जापानिज इन्सेफ्लाइटिस को संक्रमण लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस संक्रमणबाट बस्न के गर्ने? सीआईएनसँग कुरा गर्दै संक्रामक रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले भन्नुभयो।
1: पहिलो कुरा त लामखुट्टे नटोकोस् भन्नलाई अब हाम्रो शरीर ढाक्ने लुगा लगाएर काम गर्नुहोस्। तपाईँहरू खेतीपाती या कतै नजिक छ भने पहिलो कुरा। दोस्रो कुरा त खोप नै हो, किन भन्दाखेरि खोपले नै बचाउँछ। खोप एउटै मात्र लगभग राम्रो विकल्प र कहिलेकाहीँ त म अन्तिम विकल्प नै भन्छु, खोप नै हो जापानिज इन्सेफ्लाइटिस विरुद्ध। राम्रो भयो कि बाल बालिकालाई हामीले दिएछौँ, यो नेपाल सरकारलाई धन्यवाद दिनै पर्छ। किन भन्दाखेरि हामीले जुन बेला पढ्थ्यो त्यो बेला 15 वर्ष मुनिका सबैभन्दा बढी बाल बालिका प्रभावित हुन्थ्यो, अहिले त्यो अवस्था छैन। अहिलेसम्मको तथ्याङ्कले पनि देखाएको छैन कुनै बाल बालिका एकदम मरेको, अथवा भनौँ अहिलेसम्म जति संख्या छ त्यसको 40-50% बढी चाहिँ बाल बालिका भन्ने खालको पनि छैन। त्यसले गर्दाखेरि यो एउटा राम्रो पक्ष हो। तर अरूहरूले त लाउन पाएको छैन, किन भन्दा 2005 पछि नै भ्याक्सिन अलिक बढी यसले यसको विस्तार भएको जस्तो देखिन्छ। यदि त्यस्तो हो भने अनुमान गरे कि त्योभन्दा अगाडि जन्मेकाहरूले त पक्कै पनि लागेको छैन होला, लाग्यो भने फाटाफुटो सबैले लाउनु नपाएको होला। यदि त्यस्तो हो भने चाहिँ तपाईँ हामी जो कोही पनि वयस या वृद्ध हुनुहुन्छ भने जोखिममा हुनुहुन्छ, त्यसै कारणले खोप लगाउनु पर्यो। तर प्रश्न आउँछ खोप कहाँ पाउने भन्ने कुरा हो। यसको लागि चाहिँ सम्बन्धित निकायले जानकारीहरू प्रशस्त मात्रामा फैलाउनु पर्यो, कहाँ पाउँछ, कति बेला पाउँछ त्यो भन्नु पर्यो। र विशेष गरेर जापानिज इन्सेफ्लाइटिसको जोखिम जहाँ छ, अहिले जहाँ फैलिएर छ, त्यो ठाउँमा ध्यान केन्द्रित हुनु पर्यो भन्ने हो। यद्यपि यो भन्दै गर्दाखेरि तराईमा मात्र होइन, पहाड़तिर, काठमाडौँ लगायत थुप्रै ठाउँमा पनि यो फैलेको अनुसन्धान लेखहरू छ। हामीले सबैतिर चाहिँ ध्यान पुर्याउनै पर्छ भन्ने चाहिँ मलाई लाग्दछ।
6: यसमा चाहिँ के गर्ने हुँदैन, कस्तो खालको औषधि चाहिँ प्रयोग गर्ने हुँदैन?
1: यसरी बुझौँ, एन्टिबायोटिकहरू जथाभावी प्रयोग नगरौँ र त्यसमध्येमा अब हामीले कुरा गरिहाल्यौँ फ्लेक्सन, अलिकति नाम लियो फ्लेक्सन, तर हामीले एनएसएआइडिएस भन्छौँ, यो एक प्रकारको ज्वरो घटाउने नै दबाईहरूको एउटा नाम हो, त्यो प्रयोग गर्नु भएन। यहाँनिर चाहिँ हामीले प्यारासिटामलको प्रयोग गर्न सकिन्छ, त्यसको पनि एउटा सीमितता छ, त्यो भन्ने जथाभावी खाने पनि हुन्थ्यो। चिकित्सकको तपाईँले परामर्श लिनु पर्यो, आफैले निर्णय नगर्नुहोस्, आवश्यकता हुन्छ उहाँहरूले सल्लाह दिनुहुन्छ। तर यदि कडा खालको चाहिँ यो दुखाइ कम गर्ने औषधिहरूको प्रयोग गर्नुभयो, एस्पिरिनको कुरा छ, फ्लेक्सनको कुरा छ, यो अरू पनि त्यो चाहिँ ठिक छ, किन भन्दा त्यसिडामोको कुरा हो, कम्बिनेसनमा त्यो युज गर्न सकिन्छ।
6: खानपानमा चाहिँ के ध्यान पुर्याउनु पर्छ हामीले?
1: अब खानपान भाइरल इन्फेक्सनहरू हो, त्यसमा अब झोलिलो चिजहरूको कुराहरू त हामीले भनिहाल्यौँ, भन्छौँ, हामी सधैँ भन्दै गरेका छौँ। त्यसमा जीवनजल पनि एउटा प्रमुख एउटा स्रोत हुनसक्छ सहज, यदि कतिपयले अब हामीले फलफुलको रस बनाउला अथवा गेडागुडीको रस बनाउला, सबैले त्यो नकिन्ला, किन्न नपाउला, पकाउनु नपाउला, त्यस्तो अवस्थामा जीवन जल ल्याएर तपाईँले किनेर घरमै पनि बनाएर पिउन सक्नुहुन्छ। यसले चाहिँ तपाईँको शरीरलाई अलिक छिटो स्वास्थ्य लाभ गर्नलाई चाहिँ मद्दत गर्छ।
6: जापानिज इन्सेफ्लाइटिस भएको बेलामा हामीले बिरामीले गर्नै नहुने गल्ती अथवा घर परिवारका अभिभावकहरूले गर्नै नहुने गल्ती चाहिँ के छ, जसले चाहिँ मृत्युको मुखसम्म पुर्याउन सक्छ बिरामीलाई?
1: यसको एउटै उपाय, एउटा मात्र उपाय देख्छु, त्यो भनेको चाहिँ तपाईँमा शङ्का लाग्यो, जापानिज इन्सेफ्लाइटिस फैलेको क्षेत्रमा हुनुहुन्छ, समय त्यही हो र एकदमै टाउकोदेखि नै ज्वरो आउने भयो भने कसैलाई म यो फर्स्ट एड भन्छ नि हामीले प्राथमिक उपचार भन्ने कुरातिर नजानुहोस्, तपाईँ तुरन्त एकचोटि कमसेकम परीक्षण चाहिँ गर्नुहोस्, हो या होइन भनेर त्यही अनुसार चाहिँ सल्लाह लिनु।
5: ज्वरो आउने, टाउको दुख्ने, वाकवाकै हुने, बेहोस हुने वा शरीरमा कम्पन आउने जस्ता लक्षण देखिएमा तत्काल स्वास्थ्य संस्थामा गएर जाँच गराउन उहाँले सुझाव दिनुभएको छ। सरकारले विराटनगर जुट मिल पुनः सञ्चालनका लागि अध्ययन गर्न एक कार्यदल गठन गरेको छ। उद्योगको विद्यमान आर्थिक, प्राविधिक तथा कानूनी अवस्था अध्ययन गरी पुनः सञ्चालनका लागि उपयुक्त विकल्प सिफारिश गर्न विज्ञ सहितको कार्यदल गठन गर्ने निर्णय गरेको हो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज बसेको बैठकले विराटनगर जुट मिलको वर्तमान अवस्था, यसअघि भएका निर्णय तथा विभिन्न निकायबाट तयार गरिएका अध्ययन प्रतिवेदनको समीक्षा गर्दै मिल पुनः सञ्चालनका लागि आवश्यक रणनीति तय गर्ने उद्देश्यले कार्यदल गठन गर्ने निर्णय गरेको हो। बैठकमा जुट मिलको व्यवस्थापन, सञ्चालनको सम्भावना, विद्यमान समस्या तथा पुनः सञ्चालनका लागि अपनाउन सकिने विभिन्न विकल्पबारे छलफल भएको थियो। कार्यदलले एक महिनाभित्र अध्ययन गरी प्रतिवेदन दिनेछ। राष्ट्रिय गौरवका आयोजनाको निर्माण कार्य हालकै गतिमा अघि बढेमा ती आयोजना सम्पन्न हुन अझै कम्तीमा 10 वर्ष लाग्ने देखिएको छ। पूर्वाधार विकास समिति अन्तर्गत राष्ट्रिय गौरवका आयोजना अध्ययन उपसमितिले तयार पारेको प्रतिवेदनले यस्तो निष्कर्ष निकालेको हो। बजेटको स्रोत सुनिश्चितता, जग्गा प्राप्ति, रूख कटान, काम गर्ने समयको कमी लगायत विभिन्न नीतिगत समस्याका कारण राष्ट्रिय गौरवको आयोजनाको काम समयमै सम्पन्न हुन नसकेको उपसमितिका संयोजक श्रीराम नेउपानेले बताउनुभयो।
7: न्यूनतम राष्ट्रिय गौरवको आयोजनाको बजेट भनौँ न त्यसको लागत, अनुमानित लागत 35 अर्ब थियो भने सबैभन्दा बढीको 1 खर्ब भन्दा बढी पनि थियो। 35 अर्बदेखि 1 खर्ब माथिका 15 राष्ट्रिय गौरवका आयोजना 15 वर्ष अगाडि शुरू भएर अहिलेसम्म आइपुग्दाखेरि 70% हाराहारी सम्म सम्पन्न भएको प्रगति विवरण देखिएको, न्यूनतम 20-25% पनि रहेको र औसतमा हेर्दाखेरि 55-60% मात्रै सिद्धिएको देखिन्छ। यी 15 राष्ट्रिय गौरवका आयोजना हिजो जुन गतिमा काम भइरहेका छन् त्यही गतिमा अगाडि बढ्यो भने 10 वर्षसम्म नसकिने, सम्पन्न हुन नसकिने देखिन्छ।
5: समितिले राष्ट्रिय गौरवका आयोजनालाई छिटो सम्पन्न गर्न सुझाव सहितको प्रतिवेदन तयार पारेको छ। नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जोगाउने सम्बन्धी विधेयक 2083 प्रतिनिधि सभाबाट पारित भएको छ। सभाको आजको बैठकले उक्त विधेयकलाई बहुमतले पारित गरेको हो। यसैबीच बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित 3 विधेयकहरू प्रस्तुत गरिएको छ। बैठकमा अर्थ, कानून र श्रम मन्त्रालयका तर्फबाट 3 विधेयकहरू सदनमा पेश गरिएको हो। बैठकमा अर्थमन्त्री डाक्टर सुडिम वाग्ले कर्मचारी संचय कोष 10 संशोधन विधेयक 2083 प्रस्तुत गर्नुभयो। कानून, न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले मेलमिलाप सम्बन्धी 2 संशोधन विधेयक 2083 83 लाई प्रस्तुत गर्नुभयो। बैठकै क्रममा युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले बाल श्रम निषेध तथा नियमित गर्ने विधेयक 2083 प्रस्तुत गर्नुभएको थियो। अब यी विधेयकहरूमाथि सांसदहरूले सैद्धान्तिक छलफल गर्नेछन् र आवश्यक परिमार्जनको प्रक्रिया शुरू हुने संसद सचिवालयका प्रवक्ता एकराम गिरीले सीआईएनलाई बताउनुभयो।
3: विधेयक दर्ता हुन्छ, दर्ता भइसके पछाडि त्यसलाई परिपक्व हुँदा यानि मेच्युरिटीको लागि 7 दिन कुरिन्छ। 7 दिन पछाडिको कुनै पनि बैठकमा विधेयकहरू प्रस्तुत हुन सक्छन्। प्रस्तुत भइसके पछाडि त्यही बैठकमा विधेयकमाथि सैद्धान्तिक छलफल गरिन्न, अर्को बैठकमा विधेयकहरूमाथि सैद्धान्तिक छलफल गरिन्छ। सैद्धान्तिक छलफल भन्नाले विचार गरियोस् भन्ने प्रस्ताव हो। प्रस्ताव पारित भइसके पछाडि 72 घण्टाभित्र संशोधन राख्न सकिन्छ। संशोधनहरूले एकीकृत गरिन्छ। संशोधनहरू प्राप्त भइसकेपछि सभाको कुनै बैठकमा उक्त विधेयकलाई संशोधन सहित दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भनेर निर्णय प्रस्तुत हुन्छ। संशोधन नपरेको अवस्थामा सभाबाट पनि छलफल गरेर अगाडि बढाउन सकिन्छ।
5: नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई विशेष अदालतले 15 लाख रूपियाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका सदस्यहरू नारायण प्रसाद पौडेल, दिल्ली रत्न श्रेष्ठ, उमेश कोइरालाको इजलासले यस्तो आदेश गरेको हो। कार्की विरूद्ध पोखरा विमानस्थल निर्माणमा कर छूट दिएकोमा भ्रष्टाचार गरेको आरोप छ। बाढ़ी पूर्वानुमान शाखाले आज देशका 40 जिल्लामा बाढ़ीको जोखिम रहेको जनाएको छ। शाखाका अनुसार ससाना नदी तथा खुलामा बहाव उल्लेख्य बढ़ने सक्ने केही स्थानमा आकस्मिक बाढ़ीको जोखिम रहेको छ। झापा, मोरङ, इलाम, पाँचथर, तेह्रथुम, धनकुटा, भोजपुर, ताप्लेजुङ, सुखुवासभा, सिन्धुपाल्चोक, काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, मकवानपुर, गोर्खा, लमजुङ, कास्की लगायत जिल्लामा बाढ़ीको जोखिम रहेको शाखाले जनाएको छ। त्यस्तै आज राति हिमाली क्षेत्रमा मेघगर्जन, चट्याङसहित पानी पर्ने सम्भावना रहेको छ। पहाड़ी भेगसहित बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद विभूति पोखरेलले सीआईएनलाई जानकारी दिनुभयो।
2: देशको पहाड़ी भूभाग होइन, साथै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका धेरै स्थानहरूमा चाहिँ मेघ गर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ होइन। त्यस्तै मध्य प्रदेश, कोशी प्रदेशका तराई भूभागका थोरै स्थानहरूमा चाहिँ मध्यमसम्मको वर्षाको सम्भावना छ भने कोशी, बागमती, गण्डकी प्रदेशको हिमाली र पहाड़ी भूभागका 1-2 स्थानमा, कर्णाली प्रदेशको हिमाली र पहाड़ी भूभाग, साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई भूभागका थोरै स्थानहरूमा चाहिँ भारी वर्षाको सम्भावना छ र 1-2 स्थानमा चाहिँ धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ।
5: 1-2 स्थानमा धेरै भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन मौसमविद पोखरेलले आग्रह गर्नुभयो। यसैबीच पाकिस्तानको ब्रड पीकमा हिम पहिरोमा परि ज्यान गुमाएका 3 नेपाली पर्वतारोहीको शव भोलि नेपाल ल्याइने भएको छ। ज्ञानजीन शेर्पा, किली पेम्बा शेर्पा र निमा शेर्पा रहेको शव ल्याइने प्रतिनिधि सभा सदस्य तथा पर्वतारोही मिङमा ग्याल्बु शेर्पाले जानकारी दिनुभयो। शेर्पाका अनुसार उहाँहरूको पार्थिव शरीर 5:15 त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने तालिका छ। अर्थमन्त्री डाक्टर सोरिम वाग्लेले देशको आर्थिक रूपान्तरणका लागि सरकार र निजी क्षेत्रबीच बलियो साझेदारी हुनुपर्ने बताउनु भएको छ। नेपालका 20 ठूला बहुराष्ट्रिय करदाता कम्पनीका प्रतिनिधि संघको आजको छलफलमा अर्थमन्त्री वाग्लेले निजी क्षेत्रको सफलतालाई नेपालको आर्थिक समृद्धिको मुख्य आधार भएको उल्लेख गर्नुभयो। भारतको महाराष्ट्रमा सञ्चालनमा रहेको मुख्यमन्त्री माझी लाडकी बहन योजनाले आर्थिक रूपमा कमजोर महिलाको जीवनस्तरमा प्रत्यक्ष प्रभाव पारेको एक अध्ययनले देखाएको छ। सन् 2024 विधानसभा निर्वाचन भन्दा केही महिना अघि शुरू गरिएको यस योजना अन्तर्गत योग्य महिलालाई प्रति महिना 1,500 भारतीय रूपियाँ उपलब्ध गराइन्छ। अब खेल खबर। नेपाली राष्ट्रिय क्रिकेट टोलीको ओडीआई कप्तानमा सन्दीप लामिछाने नियुक्त हुनुभएको छ। नेपाल क्रिकेट संघ क्यानले रोहित पौडेललाई कप्तानबाट हटाउँदै सन्दीपलाई नयाँ कप्तान बनाउने निर्णय गरेको हो। सन्दीप 4 वर्षपछि नेपाली टोलीको कप्तानीमा फर्किनु भएको हो। सन्दीपले मलेसियामा हुने एसीसी प्रिमियर कपबाट नेपालको ओडीआई टोलीको नेतृत्व गर्नुहुनेछ।
0: दाङको माटोमा स्याउ उत्पादनको मिठो सफलता।
8: यो लगाएको 3 वर्ष भयो, यसमा हामीले 2 वर्ष फल खाएर खाइसक्यौँ। हामीले अब यो 3 वर्षमा हिँडिरहेको
0: चिसो ठाउँको स्याउ दाङको गर्मीमा फल्दै रिपोर्ट। सामुदायिक वनको 4 दशक संरक्षणमा सफलता चुनौती उस्तै लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौ।
10: हरेक बार खाना 4 भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटिन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
9: स्वस्थ बाल बालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
10: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
11: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब दाङको माटोमा स्याउ उत्पादनको मिठो सफलताको प्रसंग। चिसो हावापानीमा मात्रै हुने स्याउ खेती दाङमा हुन्छ भन्ने कल्पनासम्म थिएन, तर 3 वर्षदेखि दाङको घोराही 11 परीक्षणका रूपमा गरिएको स्याउ खेती अहिले व्यावसायिक रूपमा अघि बढ़ेको छ। नर्सरीमा अहिले विभिन्न प्रजातिका 70,000 स्याउका बिरूवा रोपिएका छन् भने केहीले उत्पादन समेत दिन थालेका छन्।
12: स्याउ खेतीका लागि चिसो हावापानी भएको भूगोल भएमा राम्रो मानिन्छ। तराई तथा भित्री मधेसमा पर्ने दाङ जिल्लामा स्याउ खेती हुन्छ भन्ने कुरामा शुरूमा कसैले पत्याएकै थिएनन्। तर 3 वर्षदेखि घुराही 11 परीक्षणका रूपमा लगाइएको स्याउ खेतीले अहिले व्यावसायिकता पाएको छ। किसान रामकुमार पुन:
13: हामी 3 वर्षदेखि यहाँ यो काम गरिरहेको छौँ, अनि आउँदो समयमा फल पनि फलेको थियो, अलिअलि फलाएको थियौँ हामीहरूले, अनि त्यही मात्र नभएर हामीले अलिअलि बेर्ना पनि बेच्यौँ 12-15 हजार जति। केही बेर्नामा चाहिँ अब कलम काटेर हामी यहाँ उगरेको छौँ, आउँदो समयको लागि चाहिँ तपाईँको बेर्ना बेच्नुको लागि राखेको छौँ।
12: विद्यालयको जग्गा भाडामा लिएर 70,000 स्याउका बिरूवा लगाइएका छन् भने शुरूका वर्षमा लगाइएका स्याउका बोटहरूले अहिले फल दिन थालेका छन्। नेपाल को विभिन्न हावा पानीमा हुने 45 जातका स्याउका बिरूवा हुर्काउने र बिक्री वितरण गर्ने काम पनि अहिले भइरहेको बताउँदै अर्का किसान लीलाराम पुन:
8: यो लगाएको 3 वर्ष भयो, यसमा हामीले 2 वर्ष फल खाएर खाइसक्यौँ। हामीले अब यो 3 वर्षमा हिँडिरहेको
12: स्याउ खेतीमा ज्याला मजदूरी काम गर्न पुगेका रोल्पाका मनोबुढा मगरले भारतको सिमलामा 25 वर्ष बिताउनु भयो। स्याउको बेरना उमार्नेदेखि फल टिप्ने काममा 20 वर्ष भन्दा धेरै समय बिताउनु भएका मनुलाई आफ्नै गाउँठाउँमा केही गर्ने सोच थियो। त्यही सपना साकार पार्न विद्यालयको 3 बिघा सरकारी जग्गा भाडामा लिएर शुरू गरेको स्याउ खेती हिजो आज विस्तार भएको हो।
14: म हिमाचलमा धेरै लामो समयदेखि 15-20 वर्षदेखि स्याउको काम, नर्सरीको काम गरे। त्यसपछि म नेपाल आएर घुम्दाखेरि हाम्रो नेपालमा धेरै मध्यम पहाड अनि पहाडतिर घुम्दाखेरि राम्रो स्कप देखेँ मैले, यहाँको हुने जस्तो सबै देखेँ मैले। देख्दाखेरि राम्रो गर्दाखेरि यो जिज्ञासा गरेर मैले नर्सरी शुरू गरेको 3 वर्ष भयो। हाम्रो सगरमाथा नर्सरी प्रणालीमा यो 3 वर्ष भयो, अहिले राम्रै भइरहेको छ।
12: जिल्लामै पहिलो पटक गरिएको स्याउ खेतीले सबैलाई आकर्षित बनाएको छ। 3 वर्ष अघि लगाएको बिरूवाले राम्रो फल दिन थालेपछि नागरिक अवलोकन गर्न समेत पुग्ने गरेका छन्। स्थानीय पूर्ण गुरुङ:
15: यो ठाउँमा त अब यो डाँडामा त खुर्सानी लगाए पनि नफल्ने ठाउँ हो, अहिले आएर ज्ञान भएको मान्छे आएर जे होस् उसले
13: यहाँ आफ्नो ज्ञानको भरपूर प्रयोग गरेका छ यहाँ पहिले र अहिलेमा त आकाश धरतीको फरक. हिजो केही नहुने ठाउँमा आज स्याउका बिरुवाहरू छन्, स्याउ फल्न सुरु गरिसक्यो, अनि के भन्छन् अन्जिर फलिसकेका छ, अनि पछि तपाईँको ऊ हलुवाबेद पलम तीन चार वर्षभित्रमा यहाँ थोरथोरै उत्पादन भएर चाख्नु पनि चाखिहाल्यो बाबुले.
12: सगरमाथाको नाममा दर्ता गरी सञ्चालन भएको यस नर्सरीमा अहिले स्याउ मात्रै नभएर ओखरदेखि काजुसम्मका बिरुवा उत्पादन भएका छन्. यसबाट स्थानीय सरकार र अरू किसानले ज्ञान र सिप सिक्न सक्ने कुराही 11 वडा अध्यक्ष कुलबहादुर लामिछाने बताउनुहुन्छ.
15: यो क्षेत्रको लागि राम्रो खालको सन्देश पुगोस्, सिङ्गो देशभरि यो खालको चाहिँ एउटा चाहिँ सकारात्मक सन्देश पुगोस् भन्नको लागि घुराई उपमहानगरपालिका वडा नम्बर 11 सामाजिक क्षेत्रमा चाहिँ सहजीकरण गरेर सहयोग गर्दै आएका छौ.
12: यहाँ उत्पादन भएका बिरुवा जिल्लाका विभिन्न स्थानका साथै दाङ बाहिरका विभिन्न जिल्लामा पनि बिक्री हुने गरेको छ. सुशीला ओली, सीआईएन रेडियो मध्य पश्चिम दाङ.
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ. वन जोगाउँदै समुदाय अधिकार खोज्दै उपभोक्ता
16: समुदायको त्यहाँको समाज संस्कृति परम्परा मूल्य मान्यता जुन कुराहरू छन् प्रथाजनित अभ्यारहरू छन् त्यसको जगेर्ना चाहिँ सबैले सिक्न पर्ने सबैले त्यसलाई अनुकरणीय हिसाबले चाहिँ मनन गर्न पर्ने देखिन्छ.
0: वन जोगाउनेलाई सरकारको साथ कति सामुदायिक वनको चार दशकको यात्रा उपलब्धि चुनौती र अपेक्षा विशेष कुराकानी लगायतका सामग्री बाँकी नै छन् सीआईएनको साझा खबर सुन्दै गर्नुहोला.
17: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ.
18: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
17: किशोर अवस्थामा आकर्षण मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने दबाउने वा सजाय दिने विषय बनाइन्छ.
18: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ.
17: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ.
18: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराऊ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं.
17: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं. जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन.
11: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन.
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ. आज सामुदायिक वन दिवस. नेपालमा 23,000 भन्दा धेरै सामुदायिक वन छन्. वन क्षेत्रमा भइरहेका असल अभ्यास र सुधारका लागि सरकारबाट अपेक्षा गरिएको सहयोगका बारेमा साथी लीलप्रकाश चन्दले सामुदायिक वन उपभोक्ता महासंघ फेकोफनका अध्यक्ष ठाकुर भण्डारीसँग कुराकानी गर्नुभएको छ.
16: 62-63 जनआन्दोलन गर्दाखेरि सड़कमा राजनीतिक पार्टीहरू आउन नसकेको बेलामा सामुदायिक वन देशैभरि सामुदायिक वन सड़कमा आएर जुन हामीले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्नका निम्ति महत्वपूर्ण भूमिका खेल्यौं. संविधान निर्माण भयो. संविधानमा समाजवाद उन्मुख शासन व्यवस्था, समाजवाद उन्मुख अर्थतन्त्र भनेर कुरा गर्यौं. समुदायको प्रगति र उन्नति नै समाजवाद हो. त्यसकारण हामीले सरकारसँग निरन्तर रूपमा यो संवाद
19: गरेको. 33% मुद्दा उठ्दाखेरि सामुदायिक वन उपभोक्ता महासंघ फेको फन्डले 50% अभ्यास गरिरहेका थियो. लैंगिक रूपमा महिला सहभागिताको कुरा गर्दाखेरि अहिले पनि तपाईँहरूले महिलाको कुरा, जात जातिको कुरा, अल्पसंख्यकको कुरालाई जुन खालको अभ्यास गरिराख्नु भएको छ त्यो अभ्यासको कारणले पनि सरकारसँग मुखामुख गरेर संवाद गर्न सक्ने त्यो खालको तागत शक्ति चाहिँ सामुदायिक वनले दियो जस्तो लाग्छ.
16: त्यो धेरै चिज छ. वर्गीय समाजका गरीब दलित विपन्न पछाडि पारिएको वर्गको महिलाको आदिवासी जनजातिको उत्थान प्रगति क्षमता विकासको निम्ति लाग्ने भएको हुँदा हामी त्यो ढंगले अगाडि बढेका छौं र अहिलेको सरकारले पनि नीति कार्यक्रम बजेटमा राम्रो कुरा ल्यायो तर कार्यान्वयनमा के हो भनेर हामीले अहिले प्रश्न उठाउनला. सरकारलाई अहिले हामीले घसघचाइरहेका छौं. नीति तथा कार्यक्रमहरूमा बजेटमा ल्याएका कुराहरू कार्यान्वयन भयो भने अहिले भन्दा सामुदायिक वनलाई कसरी अगाडि लान सकिन्छ भन्ने कुरा छ भने सामुदायिक वनलाई उद्यममा जोड्नका निम्ति अब उद्योग ऐनमा सामुदायिक वनले उद्योग गर्न सक्नेछन् भन्ने कुरा नलेख्दासम्म यो अगाडि बढ्न सक्दैन। म केही दिन अगाडि मात्रै हाम्रो वन मन्त्रालयको सचिवजीसँग बसेर छलफल गरेको, उद्योग ऐनले चाहिँ उद्योगमा चाहिँ व्यक्ति चिन्छ, समुदाय चिन्दैन। हामीले अब जबसम्म 23,000 समूहले त उद्यम स्थापना गर्न सक्नुहुन्छ, 54% मान्छे मात्रै घाँस दाउरा सेउला पत्करमा निर्भर हुन्छ, नभए अब अलिकति परिवर्तन भएको छ।
19: जस्तो तपाईँले यहीँनिर चाहिँ उद्यमसँग जोडेर सामुदायिक वनलाई समुदाय स्तरबाट व्यक्तिगत रूपमा होइन कि समुदाय स्तरबाट उद्यम गर्नको लागि कानूनी रूपमा बाटो खोल्नुपर्छ भन्नुभयो नि, अहिले सामुदायिक वनले यो काम गरिराखेका छन् त्यो आफैमा एक प्रकारको उदाहरण छ जसका कारणले सरकारले थप सजिलो बनाइदिनुपर्छ भन्ने तपाईँहरूसँग के के त्यस्तो विवरण
16: मुख्य गरेर अहिले हजारौं सामुदायिक वन उपभोक्ता समूहहरूले उद्यम अगाडि बढ़ाइरहनु भएको छ, तर कानूनी रूपमा चाहिँ सामुदायिक वन उपभोक्ता समूहको उद्योग हो भनेर कानूनले चिन्दैन, कानूनले त्यहाँभित्र कम्पनीको रूपमा चिन्छ। त्यसमा हामीले भनेको के, त्यसो गर्दा बित्तिकै त्यहाँ व्यक्तिमा जान्छ। त्यसमा हामीले भनेको के हो भने त्यो अहिले सामुदायिक वन उपभोक्ता समूहले गरेका उद्यमहरूलाई सामुदायिक वन उपभोक्ता समूहले गरेको उद्यम भनेर कानूनले चिन्न पर्यो। त्यो भनेको उद्योग ऐनको समस्या हो, यो वन मन्त्रालयको समस्या होइन, उद्योग मन्त्रालयको समस्या हो, उद्योग ऐनको समस्या, उद्योगको कानूनको समस्या। त्यसले गर्दाखेरि हामीले भनेको के हो भने अब उद्योग ऐनमा सामुदायिक वन उपभोक्ता समूहले उद्यम दर्ता गरेर सञ्चालन गर्न पाउनेछन् भनेर भन्यो भने त सकियो नि त।
19: त्यो लेखाउनको लागि तपाईँहरूले संवाद छलफल गर्नुभएको अथवा सुनवाई नभएको
16: होइन, गरिरहेछौ, अहिलेसम्म सुनवाई भएको छैन। अहिले चाहिँ पछिल्लो चरणमा वन मन्त्रालयमा छलफल गर्दाखेरि यो कुनै पनि हालतमा हामी अगाडि बढ़ाउँछौ भनेर सचिवजीले अस्ति मात्रै पनि मसँग प्रतिबद्धता जाहेर गर्नुभएको छ। हामी खुसी छौ, अब प्रक्रिया अगाडि बढ़छ भनेर हामी, त्यसकारण चाहिँ त्यसो मात्रै भयो भने वनमा भएका जति पनि पत्करहरू छन् हामी कम्पोस्ट मल बनाउन सक्छौ, जैविक मल बनाउन सक्छौ, हामीले फलफूल खेतीको कुरा गर्यौं, कृषि वनको कुरा गर्यौं, हाम्रो वनमा हजारौं वन्य जन्ने खाद्य छ।
19: उद्यम बाहेक सामुदायिक वन क्षेत्रमा त्यस्तो के कस्ता अभ्यासहरू छन् जसलाई अरू वन राष्ट्रिय वन होला अथवा अरू प्रकारको वन अथवा वन बाहेकको क्षेत्रले पनि अनुकरण गर्न सक्छ, सिकाइ हुन सक्छ?
16: होइन, यही नै हो मुख्य र पर्यटनमा सामुदायिक वनहरू अगाडि छन्, पर्यटनमा हामी अगाडि जान सक्छौ। उद्यमको कुरा भयो, कृषि वनको कुरा भयो, र मुख्य कुरा चाहिँ समुदायको त्यहाँको समाज संस्कृति परम्परा मूल्य मान्यता जुन कुराहरू छन् प्रथाजनित अभ्यारहरू छन् त्यसको जगेर्ना चाहिँ सबैले सिक्न पर्ने, सबैले त्यसलाई अनुकरण अनुय हिसाबले चाहिँ मनन गर्न पर्ने देखिन्छ। जहाँ जहाँ सामुदायिक वन हस्तान्तरण भएको छ, आज पहिला चाहिँ सामुदायिक वन नहुँदै वन 29%, बुट्यान 10% थियो, वन र बुट्यान जोडेर 39% थियो भने आज 46% वन पुगेको छ नेपालमा, सामुदायिक वन उपभोक्ता समूहका कारणले भएको।
19: सामुदायिक वनलाई कार्ययोजना बनाउँदाखेरि सरकारको तर्फबाट दुःख दिने काम मात्रै भयो भनेको तपाईँको पटक पटक गुनासो छ, अत्यधिक पैसा लिने गरिएको भनेर सामुदायिक वन क्षेत्रका अभियान कर्मीहरूले गुनासो गरिराखेको अवस्थामा यो चाहिँ सुधार्नुपर्छ भनेर कतिको संवाद भइरहेको छ?
16: अब एउटा त हिजो वैज्ञानिक वन व्यवस्थापन जुन लागू भयो त्यति बेला चाहिँ एउटा अब त्यो अत्यन्तै एकातिर जैव विविधताको हिसाबले वन सखा पार्ने, अर्कोतिर कार्ययोजना बनाउँदा दुःख दिने जुन खालको थियो त्यसको त्यो खारेज भयो। त्यस पछाडि अहिले दिगो वन व्यवस्थापनको गाइडलाइन आएको छ, त्यो अनुसार अगाडि बढ़ेको छ। तुलनात्मक रूपमा अलि त्यति बेला भन्दा अहिले अलि सहज भएको छ, यद्यपि अहिले पनि समस्या छ। अहिले पनि वनलाई चाहिँ वन सम्वर्धनमा चाहिँ के कस्तो खालको समस्या छ भन्दा एउटै कार्ययोजना बनाउने एउटै मोडलका कारण समस्या भएको छ अहिले चाहिँ। अब हामीले चाहिँ कार्ययोजना हामीले शुरू पनि गरेका छौं, अहिले भर्खरै मैले गण्डकी लगायतका केही जिल्लाहरूमा छलफल पनि, गण्डकी प्रदेश र केही जिल्लाहरूमा छलफल चलाइसक्यौं हामीले, अब हामी अरू प्रदेशहरूमा जाँदैछौ, संक्षिप्त कार्ययोजनाको अवधारणा हामीले अगाडि सारेका छौं। त्यो भनेको के हो भन्दा सामुदायिक वनहरू जसले सामुदायिक वन उपभोक्ता समूहभित्रै संरक्षण मात्रै गरेर बसेका छन्, जसले सामुदायिक वनभित्र मात्रै उहाँहरूले चाहिँ जोगाएर बस्नु भएको छ, त्यसको घाँस दाउरा मात्रै उपयोग गर्नुभएको छ, त्यस्तो समूहहरूलाई कार्ययोजनाका नाममा दुःख दिन भएन। एक दुई पान्नामै लेखेर तपाईँहरूले वनको संरक्षण गरेर बस्नु भएको छ, ल फेरि अझै 5 वर्ष अझै 10 वर्ष पनि तपाईँहरूले यसलाई अगाडि बढ़ाउनुहोस् है भनेर एक दुई पेजमै दिन सकिन्छ, त्यो गर्न सक्यौं भने 50% समस्या समाधान हुन्छ। किनभने तपाईँको तराई र तराईमा अलि धेरै आमदानीका स्रोत भएका समूहहरू हुनुहुन्छ, उहाँहरूले अलि अलि कार्ययोजनालाई अलि व्यवस्थित गर्नुहुन्छ। मध्य पहाड़मा तपाईँको साना साना समूहहरू हुनुहुन्छ जसले समूह बाहिर बिक्री वितरण गर्नुहुन्न, त्यस्ता समूहलाई हामीले संक्षिप्त कार्ययोजनाको प्रक्रिया अगाडि बढ़ाउन भनेर छलफल चलाएका छौं। यदि यो प्रक्रिया अगाडि बढ़्यो भने सरकारले यसलाई चाहिँ ग्रहण गर्यो भने गण्डकी प्रदेशले शुरू गर्नुभएको छ, गण्डकी प्रदेशले संक्षिप्त कार्ययोजना भनेर शुरू गर्नुभएको छ। अस्ति गण्डकी प्रदेशको सरकारसँग हामी छलफल गर्यौं, त्यहाँका सरकारवालाहरूलाई राखेर उहाँहरूले अत्यन्तै सकारात्मक कुराहरू देखाउनु भयो कि यो संक्षिप्त कार्ययोजना अत्यन्तै राम्रो छ, यसलाई संघीय स्तरबाटै अगाडि बढ़ाउनु पर्यो भन्ने उहाँहरूको गण्डकी प्रदेश सरकारको भनाइ छ।
19: यदि गण्डकी प्रदेशबाट यो संक्षिप्त कार्ययोजना पनि शुरूआत गर्नको लागि त्यो के कारणले सम्भव भयो त्यहाँ?
16: होइन, उहाँ त्यही त इच्छा शक्ति, प्रदेशको इच्छा शक्ति। अहिले त कस्तो छ भन्दा प्रदेश सरकारमा आउने साथीहरू कतिपय साथीहरू अत्यन्तै सकारात्मक हुनुहुन्छ, कतिपय साथीहरू प्रदेश सरकार भनेको त एकदमै हामीले कब्जै गर्नुपर्छ भन्ने टाइपको हुनुहुन्छ। अहिले
0: विराटनगर जुट मिल पुनः सञ्चालन गर्न सरकारद्वारा कार्यदल गठन गरिएको छ। राष्ट्रिय गौरवका आयोजनाहरू सम्पन्न गर्न अझै 10 वर्ष लाग्ने सम्भावना बढ़ेको छ। डेढ़ महिनामा जापानिज इन्सेफ्लाइटिसबाट 9 जनाको मृत्यु भएको छ। खोप्ने प्रमुख उपचार रहेको विज्ञको भनाइ छ। दारिद्र्यमुक्त नेपाल बनाउन देशव्यापी अभियानको तयारी गरिएको छ। आज राति 40 जिल्लामा बाढ़ीको जोखिम छ, सतर्क रहन विज्ञले आग्रह गरेका छन्। र हिमाली पहाड़ी क्षेत्रमा भारी वर्षाको सम्भावना समेत रहेको छ। पूर्व मन्त्री कार्कीलाई 15 लाख धरोटीमा रिहा गर्न आदेश जारी भएको छ। र सन्दीप लामिछाने फेरि नेपाली क्रिकेट पुरूष टोलीको कप्तानमा नियुक्त हुनुभएको छ। गण्डकीमा खेलकुद पदक वितरण विवादमा छानबिन समिति गठन गरिएको छ। आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि साउन 26 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।
20: तपाईं सुन्दै हुनुहुन्छ समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।
21: दलित के हो?
22: कसैको घरमा जन्मेर ब्राह्मण हुँदैन, कसैको घरमा जन्मेर शूद्र हुँदैन।
21: के दलित मानव होइन र
23: के प्रयास हुँदैछन् विभेद न्यूनीकरण गर्न?
24: सुदूरपश्चिमका आम दलित समुदायहरूको पहिचानको कुरालाई मैले खोजी गर्दैछु।
21: गाउँदेखि सहरसम्म, स्थानीय स्तरदेखि राष्ट्रिय स्तरसम्म, हरेक तह र तबकासम्म पुग्छौ हामी। आवाज विहीनहरूको आवाज बन्छौ हामी। विभेदका विरुद्ध हाम्रो सानो प्रयास कार्यक्रम समानताका स्वरहरू।
23: तपाईँकै घर छेउको रेडियोमा सुन्न नभुल्नुहोला साताको सोमबार राति 8:05 बजे।
25: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
26: भदौ 6 गते पहिलो शनिबारका दिन आउने भएकाले
25: समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोग समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
26: डाक्टर आउने दिन भदौ 6 गते पहिलो शनिबार।
25: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल रोड टिकापुर 1 कैलाली। सम्पर्क नम्बर 98688008 र 98253772772।
27: के तपाईँलाई किचन वायरिङ र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
26: विस्मार्ट एड्रेसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हट ब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ऱ्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुफत मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्मा टेडस टिकापुर कैलाली, सञ्चालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि, सम्पर्क नम्बर 9849588008।
1: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर। अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलतमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले साउन 30 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर कैलाली।
2: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: नमस्कार, सामुदायिक रेडियो टीका फोर एफएम 101 मेगाहर्ज को साप्ताहिक प्रस्तुति रेडियो कार्यक्रम समानता का स्वर में यहां स्वागत छ। म पूर्णविक यो कार्यक्रम तपाई हरेक साताको सोमबार सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ज सँगै अनलाइनमा www.tikapureFM.org मोबाइल एप्स टीकापुर एफएम र हाम्रो पात्रमा पनि हेर्न र सुन्न सक्नुहुनेछ। आजको कार्यक्रममा हामीसँग हुनुहुन्छ कैलाली आभूषण सुनचारी व्यवसाय संघ टीकापुरका अध्यक्ष देवबहादुर साहु। आज हामी उहाँसँग पछिल्लो समय सुनसारी व्यवसायको अवस्थाका बारेमा कुरा गर्छौ। स्वागत छ यहाँलाई कार्यक्रममा।
1: धन्यवाद। हामी चाहिँ सुनसारी व्यवसायको अब अहिलेको अवस्थामा चाहिँ चलाइराखेका छौ। अवस्था त त्यति अब राम्रो छैन। भाव वृद्धिले उताउ चढाव धेरै, जस्तै 1-1.5 हजार रुपियाँ 7-8 सय रुपियाँको उताउ चढाव भए त्यति चाहिँ व्यापारीहरूलाई अप्ठ्यारो पर्ने थिएन। यो कहिले कहिले कस्तो छ भने 10-15 हजारको पनि अन्तरकालमा चाहिँ उताउ चढाव हुने भयो। हामीले व्यवसायीहरूलाई सन्तोषजनक त्यस्तो किसिमको व्यापार लगानी लगाएर अलि निर्धक्क भएर व्यापार गरौं भन्ने जस्तो अवस्था छैन,
0: तर गर्नै पर्यो
1: गर्नै पर्यो। अब गर्नु त किनभने यत्रो चाहिँ जिन्दगीकाल यसैमा चाहिँ सबै अध्ययनै नै यसैमा भयो। त्यस कारणले गर्दाखेरि अब यसलाई चाहिँ जति छ जे छ जसरी छ चलाउनु पर्यो गर्नै पर्यो।
0: गत वर्ष सायद यही समयमा होस् लाग्छ मलाई, होइन, यहाँहरूको चाहिँ एक खालको आन्दोलन पनि थियो। सरकारले जुन ट्याक्स लगाएको थियो त्यो विषयमा चाहिँ अलिकति यहाँहरू चाहिँ आन्दोलनमै हुनुहुन्थ्यो। त्यसपछिको अवस्था कस्तो पाउनु भएको छ?
1: अब त्यसको पर्सेन्टेज हिसाबले त अब यतातिर फेरि 10% उसले बढाइदियो। अब अवस्था त्यस्तै हो। तर हाम्रो के भयो भनेपछि अलि व्यापारमा के भयो भनेपछि हजुरको ग्राहकहरूसँग जुन ग्राहकहरूलाई मर्का परेको थियो, ग्राहकहरूलाई विलासिता कर अलि यो आफ्नो सुनको र बनाइएको सबै लेनदेन उहाँहरूलाई स्पष्ट बनाएर लेनदेन गरिसके भने पछि गएर यो तपाईँले विलासिता कर चाहिँ तिर्नुपर्छ जो भनेर जो चार्ज लगाइन्थ्यो त्यो हटेको हुनाले अलिकति ग्राहकहरूमा हामीले यसो उहाँहरूसँग चाहिँ आपसी यो व्यापारी वातावरण मिलाउनलाई सजिलो भयो, बोल्नलाई उहाँहरूलाई भन्नलाई सजिलो भयो। किनभने यो सुनको पैसा हामीले दिइसक्यौं, बनाएको पैसा हामीले दिइसक्यौं, यो अहिले तपाईँले लगाउनेको बिना रसायनको पनि हामीले सब दिइसक्यौं, फेरि हामीले चाहिँ 1 तोलामा चाहिँ 2% दरले विलासिता कर के हो कसो हो भनेर अलि बुझ्ने ग्राहक महानुभावहरूलाई त अब सरकारले नि अब यो 2% दिने सुन किने पाफतमा चाहिँ तिर्नुपर्छ भन्न त बुझाउन सकियो। र सर्वसाधारण अब दिदीबहिनीहरू अब नपढ लेखेकोलाई त त्यो त 2% 1 तोलामा 6-7 हजार तिर्नु त माग्नु त हामीलाई धेरै अप्ठ्यारो असजिलो थियो, झन्झटिलो एउटा यो व्यापार थियो। तर अब अहिले चाहिँ त्यो घुमाइ फिराएर चाहिँ जसरी पनि लगे भने सरकारले, तर हाम्रो ग्राहकहरूसँग त्यो कुराको अहिले चाहिँ क्लियर भए हुनाले ठिक छ।
0: हजुर, जस्तो अब अर्को महिना भदौमा तिज छ, होइन, विगतका वर्षमा तिजको समयमा एक खालको चाहिँ चहल पहल हुन्थ्यो, अहिलेको अवस्थामा कस्तो छ यसको अवस्था?
1: यो व्यापारकै हिसाबले त चाहिँ त्यो किसिमको जुन गएको तिज तिजमा जो रौनक जो सुन किनबेचको मतलब वातावरण त्यो अहिले त त्यतिको त छैन। त्यो अब धेरै कुराहरू पर्यो नि, त्यो सुन वर्णले मात्रै नभएर हजुरको मन्दीले पनि त्यतिकै चाहिँ अब व्यापारीहरूलाई अवस्था एउटा ग्राहकहरूलाई पनि त्यो किसिमको मन मारेर सुन के गर्ने अरू व्यवस्था मिलाउनलाई पनि गाह्रो त्यस्तो भए हुनाले पनि त्यति चलफल भयो भने फेरि कोरोनाको लगत्तै कोरोनाको व्यवस्थाले चाहिँ उसले गर्दाखेरि पनि मान्छे 2-4 वर्ष त चाहिँ तहै लाग्नु पनि मुस्किल भयो। अनि यिनी विभिन्न कुराहरूले गर्दाखेरि पनि व्यापार अलिकति त्यो पहिलाको जस्तो चाहिँ होला, तर पछि होला के छ त्यो अहिलेको अवस्थामा त्यस्तो किसिमको छैन।
0: हातमा स्थित भएको व्यक्ति अब भोको मर्दैन मर्नु पर्दैन भन्ने खालको हाम्रो पनि खालको भनाइ छ होइन. सिपालु व्यक्ति चाहिँ जहाँ पनि गरिखान्छ भन्ने खालको छ. तर जो चाहिँ सिप छ नि सुन बनाउने अथवा विभिन्न गहना बनाउने जुन सिप छ यो सिपको सवालमा सुनसादीको सवाल हेर्ने हो भने सिपवान व्यक्तिको कन्डिसन अवस्था सुधार भएको छ जस्तो लाग्छ.
1: यो अब यो त यस्तो छ के छ भने राम्रो दक्ष कालीगरहरूलाई त हजुरको राम्रै नै छ. त्यसमा कालीगरी मात्रै नभएर अनुशासित छ भने विश्वास पात्र छ भने त जहाँबाट पनि काम आउँछ. नजिकको मात्रै होइन राम्रो छ भनेपछि त आफ्नो आफ्नो चाहिँ सम्पर्क हुन्छ. अब हजुरको धनगढीबाट पनि यहाँ काम पठाउन सक्छन्, यहाँबाट धनगढी काम पठाएर पनि कालीगरमा सिम ल्याउन सक्छन्. अब जस्तै अब त्यो कारणले गर्दाखेरि कालीगरको अवस्था ठिक छ. त्यो अवस्था भन्नाले अब जस्तै आफ्नो जीविका चलाउने मात्रै अवस्थाले त भएन. अब अहिलेको बढ्दो यो फेसन फेसिलिटी पढाइ लेखाइमा शिक्षा दीक्षामा कस्तो छ बच्चाहरूलाई कति महँगो छ अब यिनी कुराहरू सबै थियो भने व्यापारी नतिजा अलिक कम भइदियो भने रोजी रोजगारी चलाउने मात्रै भइदियो भने त सम्भव भएन. त्यसले गर्दाखेरि राम्रो कालीगर पनि यहाँबाट प्लान हुने अरू दोस्रो तेस्रो मुलुक गएर आफ्नो आमदानी कहाँ हुन्छ बढी त्यहाँ जानुपर्ने अवस्था केले बनाएको छ.
0: टिकापुरको सवाललाई मात्रै हेर्ने हो भने यो सम्बन्धी कालीगर अथवा सिपालु व्यक्ति कतिजना होला नि.
1: अब ठ्याक्कै त अब भन्न सकिँदैन. सिपालु सबै छन् आफ्नो आफ्नो ठाउँमा. अब हजुरको पहिलाको जस्तो अलराउन्ड एउटै नभए पनि तर आफ्नो आफ्नो चाहिँ एउटा विषयमा भनौँ सिपालु सबै छन्. किनभने सबैले चाहिँ अहिलेसम्म ग्राहकहरूलाई रुचाएकै छन्, यहाँको कारोबार चलेकै छ. सुन व्यवसायले त यहाँको एउटा टिकापुरको यो प्रान्त चाहिँ ग्राहकहरू ल्याएर टाढाबाट ल्याएर पनि यहाँको टिकापुरको सहयोग टिकापुरको मद्दत एउटा शुभमान बनाएकै हो व्यवसायले त. किनभने हामी त यहाँ संस्थापकै हौ. यहाँ चाहिँ टिकापुर जब जहिले यहाँ बसोबास हुन लाग्यो उहिलेबाट चाहिँ हामी यहाँ बसेका हौ र हामीले चाहिँ कुन कुन कुनामा चाहिँ सुनारहरूले दोकान राखे भनेपछि त्यहाँ ग्राहकको बढी चाहिँ चाप हुने अनि त्यही पनि चिया पसल अरू चाहिँ किराना पसल अरू चल्ने त्यस्तो किसिमको बनाउँदै यो बजारलाई शोभामान बनाएकै मान्छु है मैले. हजुर
0: अस्ति मात्रै यहाँहरूले कैलाली आभूषण सुनसरी व्यवसाय सङ्घ टिकापुरको आफ्नै भवन चाहिँ बनाउनु भएको छ. पनि जस्तो यहाँको कालीगरहरूलाई चाहिँ अझै सिपालु बनाउनुका लागि क्षमता वृद्धि गर्नका लागि खालको तालिमको पनि आयोजना गर्नुभएको छ.
1: हजुर
0: यो जस्तो सुनसादी व्यवसायमा कालीगरी गर्न चाहने अथवा बनाउन चाहने व्यक्तिहरूको आकर्षण कस्तो छ.
1: अब यसमा अब सुविधा यसमा सबैभन्दा के हुन्छ भने कालीगर भनेको एउटा सिपमा मात्रै निर्भर भएका करिब हुन्छन्. त्यसले गर्दाखेरि यहाँको साहुहरूले अब जस्तै अब भवन बनायौ उनीहरूलाई भाडा नपर्ने एउटा मतलब त्यो भवनमा कोठाहरूको सबै व्यवस्था. अब त्यस्तै हजुरको डाई मसिनहरूको व्यवस्था. जस्तै अब हामीले अब अस्ति एउटा कालीगर उत्पादित गर्ने कालीगरहरूलाई सिप सिकाउने यो चाहिँ एउटा यो व्यवस्था चाहिँ गर्नुपर्छ नगरपालिकाबाट वाडाबाट जहाँबाट पनि यस किसिमको सहयोग भइदियो भनेपछि हामीले चाहिँ कालीगर उत्पादित गर्नको लागि केही हामीले चाहिँ यहाँ व्यवस्था गर्छौं भनेर हामीले चाहिँ अलिकति भए पनि सुरुवात गरेका छौं. अब आउँदो दिनमा हामीलाई चाहिँ यस्तै संस्थाहरूबाट सुझाव सल्लाह आर्थिक मात्रै नभएर सुझाव सल्लाहहरू पनि हुने भयो भनेपछि यहाँ हामीले मात्रै होइन हाम्रै वर्गले मात्रै होइन इच्छा लाग्ने अरू अरू वर्गहरूले पनि त यो सिप त व्यवसाय त हो नि. यसले त फेरि राम्रो राम्रो व्यवसाय हो सिप पनि यो राम्रै चाहिँ हो. सिकेर कसैलाई चाहिँ अप्ठ्यारो पर्ने खालको होइन
0: स्वरोजको पनि.
1: हजुर त्यस कारणले हामीले त्यो भवन तयार गरेका छौँ. भवन करिब 2-2.5 तलाको हामी एकदम रङ पालिस लगाएर सब ठिक छ. उद्घाटनको लागि हामीले केही सरसल्लाह लिनु चाहिँ गरिराखेका छौँ. अब त्यसमा हामीले यहाँ चाहिँ त्यो उद्घाटन गर्न पायौं भनेपछि र यहाँको समाज यहाँको हाम्रो नेतृत्व पन्थीहरूबाट सबैसँग सल्लाह लिएर यहाँ कालीगर उत्पादन गर्ने दक्ष यो चाहिँ के अरे हाम्रो वर्गको राम्रो विद्यार्थीहरू ज्ञान विद्यार्थीहरू चाहिँ उनलाई छात्रावासको व्यवस्था हुन हुन्छ भने केही सहयोग त्यो संघले पनि गरोस् भन्ने त्यो त्यो त्यतातिर पनि त्यो भवनले काम गरोस् भन्ने त्यो विचार पनि छ. र अरू विभिन्न खालका हाम्रा चाहिँ सिपमुलुकका कामहरू पनि सरसल्लाह लिएर चाहे टिकापुरको हाम्रो नेतृत्व पन्थीहरूसँग विद्वान पन्थीहरूसँग हामीले सरसल्लाह लिन पाएर के को आवश्यक छ यहाँ अब सबै कुराहरू नजुटाएर त त्यहाँ कहाँ राख्ने एकै दिन गरेर त हुँदैन अनिवार्य भवनको निर्माण हुन्छ त्यसपछि सुझाव सल्लाह कुन चाहिँ व्यवस्था हुन्छ त्यो भयो भनेपछि हामी यहाँको केही सुन व्यवसायले पछिसम्मको प्रेटमा एउटा सिस्टम राम्रो बसालिदियो भनेपछि हामी रहम नरहम र यो सदा दिन चलिरहोस् र सिप भनी यहाँको अगाडि बढ़ोस् हामीले जसरी सिक्यौं अबबाट सिक्ने त्यो सिप मुलुकहरूलाई भाइ बहिनीहरूलाई पनि एकदम कुनै चिजको कमी नपरोस् अब आफ्नो दिमाग बुद्धि अनुसारको सिप गर्न सक्ने व्यवस्था होस् भन्ने चाहिँ हाम्रो विचार छ।
0: हजुर, अब सुनचा विकास सभामा टाइम टाइममा समय अनुसार विभिन्न खालका नयाँ डिजाइनहरू आइरहेका हुन्छन्, होइन त्यो डिजाइनको डिमान्ड पनि बजारमा रहन्छ। त्यस्तो यहाँहरूमा चाहिँ नयाँ डिजाइन आउने बित्तिकै त्यो डिजाइनलाई चाहिँ कपी गर्नका लागि गाह्रो अथवा त्यस्तो हुन्छ?
1: अब डिजाइनको लागि त हामीसँग डिजाइनको लागि गाह्रो हुँदैन, डिजाइन निकाल्नेहरूको लागि मात्रै गाह्रो हुने, डाईहरूको लागि त्यसको लागि मात्रै गाह्रो हो। र राम्रो व्यवसाय यहाँ चाहिँ सबै चल्न लाग्यो भने डाईको व्यवस्था पनि गर्ने व्यापारीहरू पनि आइराखेका छन्, गरिराखेका छन्। तर अब नयाँ नयाँ डाई ल्याउनको लागि अलिकता हामीलाई अलिक समस्या छ, अब त्यसमा लगानी अलिक बढी लाग्छ। त्यसले गर्दाखेरि भोलि यो संस्थाले राम्रो प्रगति गर्यो भने संस्थाले राम्रो सरसल्लाह लिन सक्ने नेतृत्व अब यो संस्थाका अब भोलिका दिनका केही प्रमुखहरू यहाँको लिडर गर्ने मान्छेहरू भइदिएमा टिकापुरको सम्पूर्ण सबै जान्ने बुझ्ने साथीहरूसँग लिएर काम गर्न लाग्नु पर्यो भनेपछि यही पनि उत्पादित भोलि हुन्छ। डाईको लागि अलिकता बजेट पनि हाल्न सकिन्छ, यसमा धेरै कुरा लगानी लाग्छ हजुरको। त्यसले गर्दाखेरि यहाँ उत्पादित गर्ने के चाहिँ कालीगरहरू जो भयो भनेपछि त हजुरको बाहिरबाट ल्याउनु पर्दैन। अब यति महँगो सुनचाँदी अर्काको हातमा चाहिँ अपरिचितको हातमा दिनु भने व्यापारीहरूलाई बहुत गाह्रो छ। अब त्यसले गर्दाखेरि जोखिम कठिनाई त छ, तर पनि यसलाई सुधार र अलिकता यसलाई हेलसारी नगरेर यो मेन व्यवसाय हो, यो नेपाल सरकारलाई पनि राम्रो कर उत्पादन गर्ने व्यवसाय हो र कालीगरले सिकिसक्यो भने पनि यसले राम्रो तलब वृद्धि गर्ने पेसा हो र साहुको त अब लगानी अनुसारको त्यो फाइदा छँदैछ र यहाँमा इमान्दारीलाई बढी जोड दिनुपर्छ र अनुशासन पनि।
0: खासमा यो व्यवसायका चुनौतीहरू के के छन्?
1: चुनौती त यहाँ धेरै छ। चुनौतीमा पनि अब के छ भने हिजो सुन व्यवसायले सिपको भरमा जातको भरमा यो सिक्यो, सिकेर यसलाई चाहिँ कानूनी उपचार भएन, कानून खोजेन। अब मैले त मेरो बाबुले गरे हो, बाजेले गरे हो, मैले पनि गरेँ भन्ने त्यसमा चाहिँ टाइम टाइमको सरकार बदलिँदो सरकारमा चाहिँ मैले चाहिँ यो बेला जस्तै मैले मेरो पालोबाट झन् जो गरेँ मैले, अब मेरो पालोबाटको अध्यक्ष म संस्थापक अध्यक्ष पनि हो, अहिलेसम्म पनि हो, अब जिल्लाको उपाध्यक्ष पनि हो, तर मैले अलिकता सबै पक्षहरूसँग अलिकता सरसल्लाह लिने जाने आउने गर्ने भए हुनाले यसलाई केही कानूनतिर पनि हामीहरूले यसलाई सुरक्षित हुनको लागि कानूनलाई अलिकता हेर्नुपर्छ। हाम्रो के भइरहेछ, हामी त कानून थाहै छैन, कुवाको बेहुता जस्तै काम गरे लिए खाए परेको दिनमा अनि के गर्ने, कहाँ के गर्ने, कहाँ के गर्ने, अनि त्यो भए हुनाले बिल ठेली यसको कर नेपाल सरकारको यो जुन करहरू कहाँ कहाँ हामीले तिर्नुपर्छ यसलाई क्लियर वैधानिक हिसाबले चाहिँ हामीले काम गर्नुपर्छ, ताकि वैधानिक हिसाबले काम गर्यो भनेपछि हामी कुनै झमेलाहरू आइसक्यो भनेपछि हामीलाई त्यति अप्ठ्यारो हुँदैन भन्ने जो हामीले बनायौं अहिले, त्यस कारणले अहिले अलिक ठिक छ। अब यही छ सबभन्दा, अब यो सुन भनेको चिज यस्तो पर्यो कि नगदै क्यासै जस्तो पर्यो, अहिले निकालेर काम पर्यो बेच्ने भए, अहिले किन्ने भए, अब त्यो कसले बिल लिया छैन, कहाँ छ, के छ, नलगिदियोस् भन्यो भने व्यापारीलाई मेरो घरको सुन किन लगिदिएनौ, मलाई यो समस्या परेछ भन्यो भने कहीँ त्यसमा उसको नभएर कहीँबाटको त्यस्तो किसिमको नतिजाको सुन पर्यो भनेपछि खाली व्यापारी परेशान भयो। अब हेर्नुहोस्, कानूनी झमेलामा पुष्टि गर्नको लागि उसलाई चाहिँ धेरै आफत पर्ने भयो। त्यस कारणले यो फस्टिनलाई पनि के गाह्रो छैन, अनि यसलाई यो अलिकति जानेन भनेपछि यसलाई धेरै लालिची गर्यो, धेरै चाहिँ अब जानेन, जहाँ पनि ठेगाना नराखेर खरिदबिक्री गर्न लाग्यो भने पनि यो छिटै तल आउनलाई पनि कुनै बेर छैन। त्यस कारणले अलिक धेरै चुनौती छ यसमा।
0: हामी कुराकानीको अन्त्य आएका छौँ, के भन्न चाहनुहुन्छ?
1: अब हामीलाई चाहिँ अब ठिक छ, यो टाइम टाइम हामी समुदायको एफएमको सहयोग लिइराखेका छौँ, हामीले यो चाहिँ आफ्ना गुनासाहरू आफ्ना विचारहरू पोख्ने ठाउँ भएछ। र अब चाहिँ यही हो, सबभन्दा के छ भनेपछि यहाँको प्रशासकीय चाहिँ प्रशासकले यसो यो चोरी चखारीहरू तलबिचल परेका टाइममा होइन को कस्तो हो के हो भनेर अलिकति यो, किनभने अहिलेको जमानामा अलिकति केही बढी नै रकम लगानी लगाएर काम गर्ने साहुहरूलाई अलिकति त्यसको संस्थाको जिम्मेवारी मान्छेहरूलाईबाट बोलाउने र उहाँहरूको पनि इज्जत प्रेस्टिजलाई समन्वय कुराहरू गराइदिने गरेपछि यहाँ अब पर्छ, त्यो पर्ने कुराहरू पर्छ। तर किन हो भनेपछि चोरी डाकाई गरेर ल्याएको जस्तो गरेर उनीहरूलाई त्यो बेला परेको बेला यहाँ गरिदिने भए हामीले धेरै मर्क छ। यसलाई चाहिँ के हुनुपर्छ भनेपछि हाम्रो त्यो भागेर जाँदैन, झन्झट जत्रो परे पनि ऊ त लगानी लगाएर नि केही नभए पनि 40-50 लाख रुपियाँको लगानी नभएर त्यो कामै हुँदैन। अब लगानी लगाएर बसेको मान्छेलाई अलिकति त्यहाँको हाम्रो संस्थाको जिम्मेवारी मान्छेहरूलाई भनेर उनीबाट चाहिँ प्रशासकमा सरसल्लाह गर्न त्यो के हो कसो भन्न त्यसरी चाहिँ हामी अलिकति व्यापारीहरूलाई अलिकति इज्जत राखेर अलिकति उसको प्रेस्टिजलाई पनि हेरिदिएर काम गरिदिएपछि धेरै सहयोग हुने थियो।
0: हस्, समय दिनुभयो, धन्यवाद।
2: जापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टिकापुर अस्पताल, टिकापुर, कैलाली।
3: तपाईँ सुन्दै हुनुहुन्छ समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
1: भदौ 6 गते पहिलो शनिबारका दिन आउने भएकाले
0: समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रायसिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोग समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
1: डाक्टर आउने दिन भदौ 6 गते पहिलो शनिबार
0: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल टिकापुर एक कैलाली। सम्पर्क नम्बर 9868000008 र 9825637772।

0: के तपाईलाई किचन वायरिंग र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
1: ग्रीष्मा टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हट ब्याग, थर्मस, जर्किङ, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ऱ्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुपथ मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्मा टेरस टिकापुर कैराली, संचालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि, सम्पर्क नम्बर 9849588008।
2: टिकापुर नगरपालिकाको सूचना। नगरपालिका भित्र सञ्चालित व्यवसाय दर्ता नवीकरण गर्न गराउनुका साथै दर्ता नगरी सञ्चालन भइरहेका व्यवसाय अनिवार्य रूपमा सम्बन्धित ओडामा दर्ता गरौं।
3: भवन निर्माण मापदण्ड 2072 अनुसार नयाँ घर निर्माण गर्दा घर नक्सा पास अनुमति लिएर मात्र निर्माण गरौं।
2: यस टिकापुर नगरपालिका कार्यालय वरिपरि लगायत नगर क्षेत्रभित्र व्यवसाय गरी बसेका व्यापारीहरूले पसल अगाडिको सार्वजनिक जग्गा, बाटोमा टहरा लगाई पसलको सामग्रीहरू राखी व्यवसाय गरिरहेको र त्यस्ता कार्यहरूले सड़क दुर्घटना निम्त्याउन सक्ने भएकोले त्यस्ता कार्य तत्काल बन्द गरौ।
3: नगर क्षेत्रभित्र रहेका घुम्टी ठेलाहरू तथा पसलमा व्यवसाय सञ्चालन गरिरहेका व्यापारीहरूले आफ्नो पसलका अगाडि जथाभावी फोहोर गरी उचित व्यवस्थापन नगरेको देखिएकोले यथास्थानमा फोहोर व्यवस्थापन गरौं र गराउं। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर कैलाली।

0: सीतापुर नगरपालिका एक नम्बर वडा कार्यालयको वडावासी नगरवासीहरूमा हार्दिक अनुरोध।
1: जन्म दर्ता, विवाह दर्ता, बसाई सराई, सम्बन्ध विच्छेद तथा मृत्यु दर्ता लगायतका घटना भएको 35 दिन भित्र अनिवार्य रूपमा वडा कार्यालयमा दर्ता गरौं।
0: कुनै पनि व्यवसाय सञ्चालन गर्नु अघि वडा कार्यालयमा दर्ता गराएर मात्रै सञ्चालन गरौं। व्यवसाय दर्ता नगरेको भए तत्काल दर्ता गरिहालौं।
1: ढल वा सड़कमा व्यवसाय नगरौं। सार्वजनिक स्थलमा ढुङ्गा, माटो, बालुवा, गिट्टी जस्ता निर्माण सामग्री नथुपारौ।
0: घर वा पसलबाट निस्किएको फोहोर मैला जथाभावी नफालौ। चौपायालाई छाडा नछोडौ। सड़क छेउमा नबाधौ।
1: एक घर तीन बिरुवा अनिवार्य रोपौ। सबै प्रकारका करहरू समयमै भुक्तानी गर्नु दायित्व हो।
0: आफ्नो नगर सफा सुन्दर बनाउन आआफ्ना ठाउँबाट लागौ।
1: वडा कार्यालयबाट प्रदान गर्ने सेवा प्रवाह र सार्वजनिक सरोकारका विषयमा सुझाव र गुनासो भए वडाको फोन नम्बर 091-560-877 र वडा अध्यक्षको फोन नम्बर 98-48-44-0598 सम्पर्क गर्नुहोला।
0: एक नम्बर वडा कार्यालय, टिकापुर नगरपालिका।

0: किता लेली ते
1: एंसल पैक किनली ते
2: जहिया फेन जहां फेन पैक खरीद करी ओ 20% सम कैश फिर तक एंसल ऐप में क्लेम करी
0: कैश किता लेली ते कैश किता लेली ते
2: एंसल पैक किनली ते शर्त लागू हुई एंसल नेपाल के लग
3: तपाईं सुन्दै हुनुहुन्छ समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।
4: बीबीसी नेपाली सेवाको साझा पक्षबाट गनी अन्सारीको नमस्कार। आज कार्यक्रममा प्रधानमन्त्रीद्वारा भारत र चीनका राजदूतसँग पहिलो पटक एकलाइकलाई भेटवार्ता अर्थबारे विज्ञ भन्छन्।
5: ग्राउन्ड चाहिँ हामीले लुज गरिसकेको जस्तो फिल भएर चाहिँ अनि बल्ल चाहिँ प्रधानमन्त्रीजीले भेट गर्नुभयो भन्ने लाग्छ।
4: सरकारले संवैधानिक निकायका पदाधिकारीका सेवा सुविधामा किन परिवर्तन खोजेको?
6: तलब खाता खाँदै पेन्सन चाहिँ खान पाइएन भन्ने कुरा हो कि पेन्सन लिनु पर्यो कि तलब लिनु पर्यो।
4: र भारतको झारखण्डमा आन्दोलनरत विद्यार्थी तथा प्रहरी बीच हिंसात्मक झडप। तर सबैभन्दा पहिला आजका प्रमुख विश्व समाचार।
7: बिनिका दाहालबाट समाचार सुन्नुहोस्। रूसी अधिकारीहरूले तातास्तानमा रहेको निज्नस्क्याम्स शहरमा युक्रेनले गरेको ड्रोन हमलामा परि एक बालक सहित कम्तीमा 13 जना मारिएको बताएका छन्। अन्य 40 जना घाइते भएका छन्। युक्रेनको सेनाले उक्त शहरको एउटा तेल केन्द्रलाई लक्षित गरेको जनाएको छ। रूसी अधिकारीहरूले भने सर्वसाधारणहरू रहेका क्षेत्रमा पनि हमला भएको जनाएका छन्। रूसले रातभरिमा 450 भन्दा बढ़ी युक्रेनी ड्रोनहरूलाई निस्तेज पारेको जनाएको छ। रूसले गरेको हमलामा भने युक्रेनको खार्किभ क्षेत्रमा 5 जना मारिएको अधिकारीहरूले बताएका छन्। भारतको झारखण्ड राज्यमा लोकसेवा परीक्षामा अनियमितता भएको आरोप लगाउँदै प्रदर्शन गरिरहेका हजारौं युवालाई तितरबितर पार्न प्रहरीले अश्रु ग्यास र पानीको फोहरा प्रयोग गरेको छ। हजारौं युवाहरूले महत्वपूर्ण परीक्षाहरूमा अनियमितता भएको आरोप लगाउँदै गत महिनादेखि प्रदर्शन शुरू गरेका थिए। राजधानी राँचीमा हजारौं प्रदर्शनकारी राज्य विधानसभातर्फ अघि बढ़ेका थिए। उनीहरूले प्रहरीका अवरोधहरू पार गर्दै हातमा प्लाकार्ड बोकेका र राष्ट्रिय झण्डा फहराएका थिए। प्रदर्शनकारीहरूको मुख्य माग मध्ये परीक्षा प्रणालीमा व्यापक सुधार गर्नु पनि रहेको छ। बीबीसीका अनवर्सन
8: उनीहरूको
7: माग मध्ये परीक्षा प्रणालीमा व्यापक सुधार गर्नु पनि रहेको छ। झारखण्ड सरकारले केही मागहरू स्वीकार गर्दै प्रदर्शनलाई शान्त पार्ने प्रयास गरेको छ। युवा प्रदर्शनकारीहरूले परीक्षामा भएका अनियमितताबारे केन्द्रीय निकायबाट अनुसन्धान गरिनुपर्ने माग गरेका छन्। बीबीसीका अनवर्सन इथिराजनको भनाई। यो प्रदर्शन दिल्लीमा हप्तौंसम्म चलेको युवाहरूको नेतृत्वमा भएको आन्दोलनपछि आएको हो। अमेरिकी भूगर्भ सर्वेक्षण संस्था यूएसजीएस का अनुसार पश्चिमी कोलम्बियामा 7.4 म्याग्नेट्यूडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पको केन्द्रबिन्दु काली र मेडेलिन शहरको बीचमा पर्ने चोको क्षेत्रमा रहेको बताइएको छ। चोकोका गवर्नरले क्विदो शहरमा केही मानिस घाइते भएका र भवनहरूमा गम्भीर क्षति पुगेको बताएका छन्। यो भूकम्प राजधानी बोगोटा सहितका विभिन्न शहरमा समेत महसुस गरिएको थियो। मेडेलिन शहरमा केही भवनहरू खाली गराइएका छन्। फिफाका आधा भन्दा बढ़ी सदस्य राष्ट्रको प्रतिनिधित्व गर्ने फुटबल महासंघहरूले विश्व फुटबलको सर्वोच्च निकायका अध्यक्ष जानी इन्फान्टिनोको कार्यशैलीको कड़ा आलोचना गरेका छन्। एसियाको फुटबल महासंघले पनि इन्फान्टिनोमाथि छल गरेको र आफूलाई फुटबल भन्दा माथि राखेको आरोप लगाएको छ। गत महिना उनले विश्वकपमा निजी लगानीकर्तालाई हिस्सेदारी बेच्ने योजना सार्वजनिक गरे यता उनको तीव्र आलोचना हुँदै आएको छ। र चिनिया अधिकारीहरूले टाइफुन डल्फिनका कारण देशको आर्थिक राजधानी सांघाई सहित पूर्वी चीनका विभिन्न क्षेत्रबाट 10 लाख भन्दा बढ़ी मानिसलाई सुरक्षित स्थानमा सारिएको बताएका छन्। टाइफुनका कारण भारी वर्षा भएको छ भने यो क्षेत्रको यातायात समेत प्रभावित भएको छ। सोमबार मात्रै सांघाईमा करिब 1,000 उडानहरू रद्द भए। यो बीबीसी नेपाली सेवा हो।
4: साझा पखमा पुनः स्वागत छ। प्रधानमन्त्री बालेन्द्र शाह बालेनले सत्ता सम्हालेको चार महिनापछि पहिलो पटक दुई छिमेकी देश भारत र चीनका राजदूतहरूसँग गरेको छुट्टा छुट्टै भेटवार्ताबारे विभिन्न टिक्का टिप्पणी भइरहेको छ। आज बिहान भारतीय राजदूतसँग भेटवार्ता गरेका प्रधानमन्त्रीले दिउँसो चिनिया राजदूतसँग छलफल गरेका हुन्। प्रधानमन्त्री भएपछि शाहले नेपालस्थित विदेशी कूटनीतिज्ञहरूसँग संयुक्त भेटघाट मात्र गर्दै आएका थिए। दुई देशका राजदूतहरूसँग प्रधानमन्त्रीले एक्लै एक्लै गरेको भेटवार्ताको अर्थबारे हामीले पूर्व प्रधानमन्त्रीहरू सुशील कोइराला र शेरबहादुर देवाका विदेश मामिला सल्लाहकार रहिसकेका पूर्व राजदूत दिनेश भट्टराईलाई सोधेका छौं।
5: यो गर्नुपर्ने भेटघाट नै हो, उहाँले गर्नुभएको हो है, तर चाहिँ अलि अगाडि नै गरिदिनु भएको भएदेखि जुन ग्राउन्ड चाहिँ हामीले लुज गरिसकेको जस्तो फिल भएर चाहिँ अनि बल्ल चाहिँ प्रधानमन्त्रीजीले भेट गर्नुभयो भन्ने लाग्छ। महसुस चाहिँ अलि लेट भयो,
9: ग्राउन्ड लुज गर्नु भन्नुभयो नि तपाईँले, के त्यस्तो
5: लुज ग्राउन्ड लुज भने रियलाइजेसन हाम्रो छिमेकीहरूसँगको सम्बन्धलाई हामीले पहिलेदेखि नै प्राथमिकतामा राखिदिएका छौँ र उहाँहरूले जसरी चाहिँ इक्वी डिस्टेन्सका कुराहरू गर्नुभयो, अलि अपरिपक्व चाहिँ कुराहरू गर्ने जस्तै अब बफर टु ब्रिज भन्ने यस्ता यस्ता कुराहरू चाहिँ जुन आयो नि ती कुराहरूले गर्दाखेरि यसमा चाहिँ अलिकति चिन्तन नपुग्या हो कि भन्ने देखिन्छ र यसको गम्भीरता यसको संवेदनशीलतालाई नबुझेर अनि उहाँहरूले चाहिँ सबै एकनाशका हुन् भन्ने किसिमको कुरा लिनुभयो कि भन्ने चाहिँ लाग्छ मलाई। अलिकति छिमेकीहरूसँगको हाम्रो चाहिँ समझदारी जुन थियो त्यसलाई हामीले कतै अलि हामीले लुज गर्यौं कि भन्ने लागेपछि यो रियलाइज भएर भेट्न थाल्नुभयो कि भन्ने पनि देखिन्छ, त्यसरी यसलाई अर्थ लगाउन सक्छौ हामीले
9: भनेको। प्रधानमन्त्री बालेनले चाहिँ पहिले जुन कूटनीतिक भेटघाटमा जुन कडी कडाउ कसी कसाउ जस्तो गरे जस्तो सन्देश दिएका थिए त्यसमा अलिकति लचिलो म भए म हुन्छु म बदलिन्छु बदलिन थाले भन्ने संकेत गरे हो भन्ने बुझ्ने,
5: त्यसरी पनि बुझौं। र सुरुमा हामीलाई पनि लागेको के थियो भने अलिकति प्रोटोकल जसरी चाहिँ पहिला देख्थ्यौं हामी त्यसलाई व्यवस्थित गर्न खोज्नु भएको हो कि अहिलेको नेतृत्वले गर्न खोजेको हो कि भन्ने लागेका थियो, तर त्यो बुझाइ चाहिँ पुग्या रहेनछ भन्ने चाहिँ देखियो अहिले।
9: तर हिजो जुन हिजोको नेताहरूले प्रधानमन्त्रीले जसलाई पनि जुन तहकोलाई पनि जति बेला पनि जहाँ पनि जसरी पनि भेट्ने जुन प्रचलन थियो त्यसमा त एक खालको थिति बसाल्न खोजेको यहाँले जुन भन्नुभयो नि अब व्यवस्थित गर्न खोजेको त्यसरी पनि हेर्न सकिँदैन र
5: सुरुमा चाहिँ मलाई पनि लागेको व्यवस्थित गर्न खोजेको हो भनेदेखि केही हदसम्म यो ठिक छ भन्ने चाहिँ लागेको थियो, तर अब छिमेकीहरूसँग जो हाम्रो चाहिँ एकदम प्राथमिकतामा पर्दछन् ती छिमेकीहरूसँग अरूको जस्तो जो हाम्रो लेनदेन कम हुनेछ तिनीहरूसँग को जस्तो व्यवहार गरेर त्यो पुग्दैन यो भनिराख्दाखेरि हामी चाहिँ कुनै छिमेकीको साइड लिने अथवा कुनै छिमेकीसँग हामी चाहिँ लपक्कै चाहिँ टाँसिने भन्ने पनि होइन, त्यो हामी गर्नै हुँदैन, त्यो त त्यो झन् आत्मघाती हुन्छ। तर के भने प्रोटोकललाई व्यवस्थित गरिकन पनि हामीले बडा सन्तुलित र संयमित रूपमा चाहिँ मेसेज दिन सक्छौँ र प्रधानमन्त्रीजीले अब तपाईँको भन्नु न उनीहरूले उति बेला भेट्न खोजेका थिए भने कुनै सन्देश पनि थियो होला, उनीहरूको सन्देश त त्यो चाहिँ अब चार महिना ढिलो आयो नि त
9: भनेको जुन एक खालको संवादहीनता थियो प्रधानमन्त्रीको तहबाट नेपाल स्थित कूटनीतिज्ञ खास गरेर दुईवटा छिमेकी जसको धेरै चासो सरोकार रहन्छ नेपालप्रति उनीहरूसँग जुन संवादहीनता थियो त्यसले चाहिँ कहीँ न कहीँ अन्यलके सृजना गरेका थियो भन्ने यहाँको बुझाइ,
5: भेटघाट नहुँदासम्म त्यस्तो किसिमको पर्सेप्सन क्रिएट गरेका थियो कि भन्ने चाहिँ लागेको।
9: भनेपछि प्रधानमन्त्रीले कूटनीतिक क्षेत्रमा पनि जहाँ आश्वस्त पार्नुपर्ने समन्वय गर्नुपर्ने संवाद गर्नुपर्ने त्यहाँ चाहिँ खाल्डो राखिराखेका थिए भन्ने नै हो त्यसो भए,
5: अलिकति ग्याप चाहिँ पर्न थाल्या हो कि भन्ने चाहिँ देखिन्थ्यो, किनभने हाम्रो जस्तो मुलुकमा पहिलेदेखि पनि चाहिँ प्रचलनमा आएको लिडरसिपबाटै चाहिँ आश्वस्त हुन खोज्छन् हाम्रा छिमेकीहरू पनि अरू चाहिँ हाम्रा अरू मित्र राष्ट्रहरू पनि चाहिँ टप लिडरबाटै चाहिँ अलिकति सुन्न चाहन्छन् उनीहरू आश्वस्त हुन चाहन्छन्, त्यसैले जुन भेट्नु भएको छ प्रधानमन्त्रीजीले आज भेट्नु भएको कुरा गर्नुभयो त्यो चाहिँ राम्रो हो, तर यो अलि यसको पनि समय हुन्थ्यो अलिकति अलि अगाडि भइदिएको भएदेखि समयमा भइदिएको भएदेखि अरू राम्रो हुन्थ्यो भन्ने चाहिँ हाम्रो बुझाइ।
4: पूर्व प्रधानमन्त्रीहरू सुशील कोइराला र शेरबहादुर देवका विदेश मामिला सल्लाहकार रहिसकेका पूर्व राजदूत दिनेश भट्टराई साथी शरद केसीसँग कुरा गर्दै अर्को विषय राज्य कोषबाट कसैले पनि दोहोरो सुविधा नलिउन् भनेर संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक सेवाका शर्त र सुविधा सम्बन्धी संशोधन विधेयक ल्याइएको सरकारले जनाएको छ। प्रतिनिधि सभाको आजको बैठकमा उक्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावमाथि भएको सैद्धान्तिक छलफलका क्रममा कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले प्रस्तावित व्यवस्थाले आगामी दिनमा राम्रो नजिर स्थापित गर्ने बताइन्। सो विधेयकमाथि संशोधन प्रस्ताव दर्ताका लागि सांसदहरूले 72 घण्टाको समय पाउनेछन्। सुनौ एक रिपोर्ट। कानून मन्त्री गौतमले संवैधानिक निकायका पदाधिकारीहरूका हकमा दोहोरो सुविधा दिनु हुँदैन भनेर सरकारले विधेयक ल्याएको प्रश्न पारिन्। उनले जनताले तिरेको करको सही सदुपयोग होस् अनि त्यसलाई राज्यले मितव्ययी हिसाबले सदुपयोग गर्न सकोस् भन्ने मान्यताबाट विधेयक निर्देशित भएको उल्लेख गरिन्।
6: त्यो आफूले काम गरुन्जेल तलब खाँदा खाँदै पेन्सन चाहिँ खान पाइएन भन्ने कुरा हो कि पेन्सन लिनु पर्यो कि तलब लिनु पर्यो।
4: दोहोरो सुविधा रहेको अन्य ठाउँमा पनि सरकारले सुधार गर्दै जाने कानून मन्त्री गौतमले जनाइन्। सर्वोच्च अदालतले स्थापित गरेको नजिरका आधारमा पनि यो कदम चालिएको उनले बताइन्। करिब 10 वर्ष अघि सर्वोच्च अदालतले लोकसेवा आयोगकी पूर्व अध्यक्ष कयोदेवी यमी विरूद्ध जारी गरेको आदेश उद्धृत गर्दै उनले भनिन्,
6: कयोदेवी यमी विरूद्धको उत्प्रेषण परमादेश मुद्दामा पनि दोहोरो सुविधा चाहिँ लिनु हुँदैन भन्ने किसिमको चाहिँ आदेश गरेको छ। यो विधेयक त्यहाँबाट पनि निर्देशित भएको छ।
4: प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसकी सांसद रिना उप्रेतीले दोहोरो सुविधा रोक्ने व्यवस्था समान रूपमा लागू गरिनुपर्ने तर्क गरिन्।
10: यो विधेयकको मूल सैद्धान्तिक आधार नै राज्य कोषबाट एउटै व्यक्तिले एकै समयमा दोहोरो सुविधा लिनु हुँदैन भन्ने हो भने त्यो सिद्धान्तलाई कुनै एउटा पद वा समूह मात्र सीमित गर्न औचित्य संसदले खोज्नु पर्दछ।
4: नेकपा एमालेकी सांसद साजिदा खातुन सिद्दिकीले पदाधिकारीलाई सुविधा दिँदा राज्यको आर्थिक हैसियत पनि हेरिनुपर्ने धारणा राखिन्।
11: संवैधानिक निकायका पदाधिकारीलाई उचित पारिश्रमिक र सेवा सुविधा दिनु आवश्यक छ, तर त्यो पदको जिम्मेवारी अनुकूल कानून क्षमता पारदर्शी र राज्यको आर्थिक क्षमता भित्र हुनुपर्छ कि पर्दैन।
4: आजको बैठकले उक्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावलाई बहुमतले पारित गरेको छ। संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार अब सांसदहरूले संशोधन प्रस्ताव दर्ता गर्न सक्नेछन् जसका लागि उनीहरूलाई 72 घण्टाको समय उपलब्ध हुनेछ। एउटा विषय संक्षेपमा, प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले खाना पकाउने ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न सरकारसँग माग गरेको छ। आज बसेको सो पार्टीको केन्द्रीय कार्य समिति बैठकले एलपी ग्यासको विकल्पमा बिजुली प्रयोगलाई प्रोत्साहन गर्न, उपभोक्तालाई इण्डक्सन चुलो लगायतमा पुनः सहुलियत दिन र ग्यास विस्थापन गर्ने स्पष्ट एवं दीर्घकालीन ऊर्जा नीति लागू गर्न समेत माग गरेको प्रवक्ता देवराज चालिसेले बताए। मूलत जनजीविकाको विषयमा बैठक केन्द्रित रहेको भन्दै भोलि राजनीतिक विषयमा छलफल हुने प्रतिपक्षी काँग्रेसले जनाएको छ। अन्त्यमा नेपाल बाहिरको एउटा विषय, पूर्वी भारतको झारखण्ड राज्यको राँचीमा विधानसभातर्फ र्याली गर्दै अघि बढेका प्रदर्शनकारी र प्रहरीबीच हिंसात्मक झडप भएको छ। प्रहरीले प्रदर्शनकारीहरूमाथि पानीको फोहरा र अश्रु ग्यास प्रहार गर्नुका साथै लाठीचार्ज गरेको छ। झारखण्डका विद्यार्थीहरूले सरकारी भर्ती परीक्षामा भएको भनिएको अनियमितताको विरोध जारी राखेका छन्। बीबीसी विवरणमा आधारित रिपोर्ट सुनौ विनिता दाहालबाट।
7: राँची शहरका एसपी पारस राणाले घटनामा 3 प्रहरी र 4-5 प्रदर्शनकारी घाइते भएको बताए। प्रहरीले प्रदर्शनकारीहरूलाई तितरबितर पार्न पानीको फोहरा प्रयोग गरेको जनाएको छ। विरोध स्थलमा रहेका बीबीसी संवाददाता दिल नवाज पासाले प्रहरीको लाठीचार्जका कारण धेरै प्रदर्शनकारीहरू घाइते भएको बताएका छन्। युवा प्रदर्शनकारीहरूले त्यहाँको सरकारी जागिरका लागि हुने परीक्षा रद्द गर्न माग गर्दै विरोध जनाउँदै आएका छन्। 9 दिनदेखि आमरण अनसनमा रहेका विद्यार्थी नेता देवेन्द्रनाथ महतो पनि र्यालीमा सहभागी भए। उनले काँडेतारको बार र ब्यारिकेड पार गरेको दावी गरेका छन्। यसैबीच कक्रोच जनता पार्टीका प्रवक्ता आशुतोष राकाले मार्चलाई समर्थन गर्दै हामी तपाईहरूसँगै छौं भनेका छन्। झारखण्ड सरकारले विद्यार्थीहरूको करिब 98% माग पूरा गरेको दावी गरेको छ। विद्यार्थीहरू यो दावी स्वीकार गरिरहेका छैनन्। सबैभन्दा ठूलो विवाद भनेको झारखण्डमा कर्मचारी छनौट गर्ने आयोग सीजीएल परीक्षा रद्द गर्ने र सम्पूर्ण मामिलाको सीबीआई अनुसन्धानको बारेमा कुरा गर्ने हो। आइतबार राँचीमा सरकार र आन्दोलनकारी बीच वार्ता भएको थियो, जसमा 14 जेपीएससीको प्रारम्भिक परीक्षा रद्द गर्ने उच्च स्तरीय छानबिन समिति गठन गर्ने मागमा सहमति भएको बताइएको छ।
4: यसका साथै बीबीसी नेपाली सेवाको साझा पख यही सकिन्छ। भोलि बेलुकी पौने 9 बजे हामी फेरि उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम एक सय एक मेगाहर्ज
1: टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टिकापुर अस्पताल, टिकापुर, कैलाली।

0: कार्यक्रम लोक चौतारी
1: हरेक साताको शनिबार बिहान 11 बजेदेखि सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्जमा सुन्न सक्नुहुनेछ।
0: लोकगीत गाउने सुनाउने र रमाउने कार्यक्रम लोक चौतारी
1: साथमा हुनेछु म भाग्यकुमार।
0: कार्यक्रम लोक चौतारी।

0: आरोग्य मेडिकल सेन्टर एण्ड क्लिनिक टिकापुरमा बच्चादेखि बुढासम्मा टाउकोदेखि घुँडासम्मको उपचार।
1: टिचिङ हस्पिटलबाट एमबी अध्ययन गरी अनुभव प्राप्त फेमिली फिजिसियन डाक्टर सरोज खनालबाट बिरामीको जाँच तथा उपचार हुँदैछ।
0: आरोग्य मेडिकलमा पाइने सेवाहरू:
1: दीर्घ रोगीहरू, उच्च रक्तचाप, मधुमेह, थाइराइड, दम, सीओपीडी,
0: नवजात शिशुदेखि वृद्धसम्मको सम्पूर्ण स्वास्थ्य सेवा,
1: बालबालिकाको स्वास्थ्य परामर्श तथा उपचार,
0: महिलाका समस्या, गायनोलोजिकल समस्या, गर्भावस्थाको जाँच,
1: सामान्य रोग, ज्वरो, खोकी, पेट दुखाई लगायतको उपचार,
0: आकस्मिक रोगको प्रारम्भिक उपचार र व्यवस्थापन,
1: र हाम्रो यहाँ भिडियो एक्सरे सेवा उपलब्ध छ।
0: सम्पर्क आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुर।
1: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 10 बजेसम्म र साँझ 4 बजेदेखि 8 बजेसम्म।
0: सम्पर्क फोन नम्बर 9868 80 0008 र 9825-6777-72।
2: सुदूरपश्चिम विश्वविद्यालयमा कृषि स्नातक तहमा विद्यार्थी भर्ना खुलेको सूचना।
1: सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय अन्तर्गत स्कूल अफ एग्रिकल्चरमा स्नातक तह बीएससी एजीमा नियमित तर्फ 6 जना र सरकारी सेवामा कार्यरत कर्मचारी 10 जनाका लागि भर्ना खुलेको जानकारी गराइन्छ।
2: स्कूल अफ एग्रिकल्चरमा बीएससी किन पढ्ने?
1: सुविधा सम्पन्न भवनमा आधुनिक प्रयोगशालामा अभ्यास गराइने,
2: आफ्नै फार्म हाउसमा अभ्यास गराइने।
1: सुदूरपश्चिमका 9 वटै जिल्लाबाट 1-1 जना र प्रवेश परीक्षाको सूचीमा उत्कृष्ट विद्यार्थी सहित नियमित तर्फ 25% आरक्षित छात्रवृत्ति कोटा रहेको।
2: अन्य विश्वविद्यालयको तुलनामा सबैभन्दा कम शुल्कमा पढाइ हुने।
1: स्नातक उत्तीर्ण सबै विद्यार्थी स्वदेश र विदेशमा गई अध्ययन, रोजगारी र उद्यममा संलग्न भइसकेको।
2: अनलाइन र अफलाइनबाट समेत फारम भर्न सक्नुहुनेछ।
1: आवेदन फारम भर्ने मिति 2083 साउन 25 गतेसम्म रहेको छ।
2: प्रवेश परीक्षा सञ्चालन 2083 साउन 30 गते बिहान 11 बजे प्रवेश परीक्षा केन्द्रहरू स्कूल अफ एग्रिकल्चर टिकापुर काठमाडौँको लागि पछि निर्धारण गरिनेछ। विस्तृत जानकारीको लागि सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय स्कूल अफ एग्रिकल्चर टिकापुर www.agriculture.fwu.edu.np मा लगन गर्न सकिनेछ।
1: सम्पर्कका लागि 091-560-265, 98-491-10487, 98-486-08-306 र 98-462-78-174 मा सम्पर्क गर्न सक्नुहुनेछ।

0: कैखानायो रहरको सहर, कैखानायो बाध्यताको सहर, आफ्नो अस्तित्व लुकाइयो व्यवस्थामा कतिन्जेल भाँच्ने।
1: कस्तो गनाएको, यिनका सन्तानले टोयलेट गनाएरै मार्ने भए, फेरि छिमेकीको गाली पाइने भयो, के गर्ने होला, घरमा पुरुष पनि छैनन्।
2: ए दिदी पनि कति डराउनु भएको, कोही चाहिँदैन, फोन गरेपछि तुरन्तै सेवा उपलब्ध गराउने आदित्य सेफ्टी ट्याङ्की सरसफाइ सेवा छँदैछ नि।
1: कता छ त त्यो?
2: जता भए पनि फोन गर्नुहोस् न, तुरन्त आइहाल्छ नि।
1: फोन नम्बर कति हो भाइ?
2: आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवाको सम्पर्क नम्बर 97620-20300 हो, अर्को पनि छ 98-65-69-20-26।
3: तपाईँको पनि टिकापुर, जानकी, जोशीपुर, भजनी, शक्ति, राजापुर, गेरुवा र लम्कीमा सेफ्टी ट्याङ्की, गोबर ग्यास र रिङवाला टोयलेट सरसफाई गर्नु परेमा आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवालाई सम्झिनुहोला। सञ्चालक शेरबहादुर थारू, सम्पर्क नम्बर 97620-20300 र 98-56-92-026।
4: नमस्ते, मेरो नाम डाक्टर अङ्कित आचार्य। अहिले तराईको भागहरूमा बर्खायाममा सर्पको टोकाइहरू केसहरू एकदम बढेर आएको छ। अब सर्प चाहिँ जतिखेर पानी पर्छ त्यसमा चाहिँ चिसो भएपछि चाहिँ जहाँ ड्राई हुन्छ, जहाँ पानी हुन्न त्यो ठाउँमा चाहिँ आउने गरेको हुनाले, यदि हजुरहरूले चाहिँ वरिपरि सरसफाई गर्नुभएको छ भनेपछि चाहिँ सर्पको बस्ने स्थान चाहिँ कम हुने हो, लुक्ने स्थान चाहिँ कम हुने। अनि यदि घरको भित्र काठ अथवा केही फोहोरहरू कतिलाई म्यानेज गरेर राख्नु भएको छैन भने त्यही ठाउँमा चाहिँ आएर सर्प बस्न सक्छ। अनि यदि घरमा के गाई बस्तु केही पाल्नुहुन्छ भने त्यसको लागि घाँस दाउरा के गर्न साँझ पखतिर जानुहुन्छ भने सर्पको टोकाइ हुने चान्स चाहिँ एकदम बढी हुन्छ। अब के गर्ने भन्दाखेरि घरको वरिपरिको सरसफाई गर्नु पर्यो, अनि घरको जुन ढोकाहरूको चरमा पनि सर्प आउन नसक्ने चाहिँ बनाउनु पर्यो। त्यो कुराहरू हो, यदि टोकिहाल्यो भने चाहिँ विष चाहिँ तान्ने प्रयास चाहिँ नगर्नुहोला, मुखले त्यसलाई चिर्ने प्रयास पनि नगर्नुहोला, एकदमै बेसरी बाँध्ने प्रयास पनि नगर्नुहोला। त्यो कुनै हात खुट्टा अथवा केसीमा टोकिया छ अनि बेसरी बाँध्नु भएको छ भने त्यसको रगत नपुगेर खुट्टा अथवा हात काट्नुपर्ने अवस्था पनि आउन सक्छ। अब गर्ने काम चाहिँ के भन्दाखेरि जति सक्दो चाँडो हस्पिटल अथवा प्राथमिक स्वास्थ्य केन्द्रमा जाने, हिँडेर जाने होइन कि जुन ठाउँमा टोकिया छ त्यसलाई चाहिँ स्टेबल बनाउनु पर्यो, छिट्टो हिँड्न भएन। जस्तै हातमा टोकिया छ भनेपछि हात चल्न भएन, हात नचलाएर केही चिजले रोकेर थामेर कसैको सहयोग लिएर हजुरहरू जान सक्नुहुन्छ। जति सक्दो चाँडो हस्पिटल आउनुभयो भने बाँच्ने चान्स एकदम बढी हुन्छ।
5: टिकापुर नगरपालिका 5 नम्बर वाडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाछ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू अछाम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू अछाम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिना रसनका गरगनारो पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147979, 98246025। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98246628225।
3: टिकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको 10 औं वार्षिक साधारण सभा हुने बारेको सूचना।
4: टिकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको 10 औं वार्षिक साधारण सभा भदौ 6 गते शनिवारका दिन तपसिलको स्थान र समयमा हुने भएकोले सम्पूर्ण प्रतिनिधिहरू उपभोक्ताहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
3: साधारण सभा हुने स्थान टिकापुर योगाश्रमको हल, ब्लक नम्बर 18, समय बिहान 11 बजे।
4: टिकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था टिकापुर कैलाली, फोन नम्बर 091

0: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
1: ओहो मेयर साहब नमस्कार है।
2: नमस्कार अध्यक्षज्यू, के छ त तपाईँको गाउँपालिकातिरको खबर?
1: हाम्रो त बिजोग छ मेयर साहब, अब म त तपाईँको पालिकाको खबर बुझ्न आएको। यति ठुलो वर्षा हुँदा पनि तपाईँको पालिकामा त्यति क्षति भएन, होइन के जादू गर्नुभयो?
2: अब के जादू भन्नु हौ अध्यक्षज्यू, ठुलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्व अनुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं। यसलाई पूर्व अनुमानमा आधारित पूर्व कार्य भनिँदो रहेछ, यसकारण त्यति नोक्सानी हुन पाएन।
1: ए, जल तथा मौसम विज्ञान विभागले ठुलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि 3 दिन अगाडि नै पाएका थियौ नि।
2: हो, त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौ। हाम्रो जनप्रतिनिधि, बडघर, स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो।
1: होइन, खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब?
2: त्यति मात्र होइन अध्यक्षज्यू, धेरै ठूलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौ र सकेको सहयोग पनि गर्यौं। जस्तै पाकेको अन्न भित्राउने, पाकेको छैन भने 2-4 दिन नकाट्ने, ठूलो नहर पनि सफा गर्यौं, अनि बाढ़ी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौं।
1: हुन त हो है, अनि यति छोटो समयमा तपाईँहरूले काम चाहिँ कसरी गर्नुभयो हामीलाई पनि सिकाउनुहोस् न।
2: ल सुन्नुहोस्, हामीले पालिकाको कहाँ कहाँ बढी

0: सकिन्छ भन्ने विवरण पहिले नै राखेका थियौं। बाल बालिका, वृद्ध वृद्धा, गर्भवती तथा सुत्केरी, अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौं। बेला बेलामा तटबन्धहरूको नियमित चेकजाँच गरी मर्मत पनि गर्दै आएका छौं। आपत परे जानको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौं। साथै यस्तो बेलामा कसले के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौं। त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौं।
1: ए, अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त?
0: अत्यधिक पानी पर्न थालेपछि हाम्रो जल मापन केन्द्र र गेज रिडरहरूसँग नियमित सम्पर्कमा रहेर नदीको अवस्था बुझ्छौं। जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 फोन गरी मौसम तथा बाढ़ीको जानकारी लिइरहन्छौ। विभागको वेबसाइट मार्फत वर्षा र जल सतहको नियमित अनुगमन गरिरहन्छौ। विभागले भारी वर्षाको र नदीले सतर्कता तह पार गर्न लागेको सूचना दिएमा वा हाम्रो स्थानीय नदीले सतर्कता तह पार गर्न लागेमा सर्वप्रथम जोखिममा रहेका गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, बाल बालिका, अपाङ्गता भएकाहरूसँगै महत्वपूर्ण सामग्रीहरूलाई सुरक्षित ठाउँमा लैजान्छौ।
1: अनि अत्याधिक पानी परेर बाढी आउन लागे के गर्नुहुन्छ त?
0: हो, नदीले सतर्कता तह पार गरे सर्वप्रथम हाम्रो समुदायमा रहेका साइरनहरू बजाएर सबैलाई सुरक्षित आश्रय स्थलमा जान सहयोग गर्छौ। जोखिमको अवस्था हेरेर अरू प्रतिकारका कामहरू पनि गर्छौ। साथै सबै कामहरू राम्ररी भए नभएको हाम्रो व्यवस्थापन समितिले नियमित अनुगमन तथा मूल्याङ्कन समेत गर्छ।
1: ओहो, बाढीबाट जनधनको क्षति घटाउनका लागि यो त साह्रै राम्रो काम रहेछ। अब हामी पनि हाम्रो गाउँपालिकामा यस्तै गरी पूर्वानुमानमा आधारित पूर्व कार्य गर्छौ।
2: विपद बारे चासो राखौ, चनाखो बनाऊ। विश्व खाद्य कार्यक्रम सरफरोश नेपाल, टिकापुर नगरपालिका र जानकी गाउँपालिकाद्वारा जन

0: अम्बिकापुर नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
1: टिकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम यही साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
0: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।
2: 11 प्रकारका विशेषज्ञ सेवाहरू अब टिकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
0: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषीकृत आर्थ्रोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
2: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा,
0: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
2: जनरल फिजिसियन विशेषज्ञ सेवा,
0: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
2: रोग सेवा,
0: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
2: मनोचिकित्सक विशेषज्ञ सेवा
3: हरेक महिनाको प्रत्येक शनिबार,
2: र सिटी स्क्यान सेवा,
0: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एसडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा,
2: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउण्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
0: फार्मासिस्टद्वारा फार्मेसी सेवा 24 घण्टा,
2: 24 घण्टा इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
0: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
2: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
0: 12 रक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाई,
2: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीबी लेप्रोसिजिन एक्सपोर्ट सेवा,
0: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488, सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 97-62-48-38, उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98-57-85-63-22 खबर गर्नुहोला वा टिकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।

0: मृगौला प्रत्यारोपण गरेका, डायलिसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीहरूको औषधि उपचार बापत खर्च नवीकरण तथा नयाँ दर्ता बारे अत्यन्त जरुरी सूचना।
1: टिकापुर नगरपालिकाको मृगौला प्रत्यारोपण गरेका, डायलिसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीहरूको औषधि उपचार बापत खर्च उपलब्ध गराउने सम्बन्धी कार्यविधि 2078 तोके बमोजिम उपचार बापत खर्च प्राप्त गरिरहेका लाभग्राही तथा नयाँ लाभग्राहीहरूले आर्थिक वर्ष 2083-84 उक्त उपचार बापत खर्च प्राप्त गर्नका निम्ति तपसिल बमोजिमका कागजात सहित यही श्रावण 5 गतेदेखि भाद्र 5 गतेसम्म लाभग्राही स्वयं वा निजको निवेदन सहित नजिकका हकदार उपस्थित भई आफ्नो परिचय पत्र नवीकरण तथा नयाँ दर्ता गराउनका लागि टिकापुर नगरपालिकाको जनस्वास्थ्य शाखामा सम्पर्क गर्न यसै सूचनाद्वारा जानकारी गराइन्छ।
0: तपसिल
1: सम्पूर्ण लाभग्राहीहरूको सक्कल नेपाली नागरिकता र एक प्रति फोटोकपी,
0: बैंकको सक्कल चेकबुक र एक प्रति फोटोकपी,
1: मेरुदण्ड पक्षघात भएका बिरामीहरूको हकमा नगरपालिकाले जारी गरेको अपाङ्गताको परिचय पत्र,
0: नाबालकको हकमा जन्म दर्ता प्रतिलिपि, हालसालै खिचेको फोटो 2 प्रति,
1: क्यान्सर रोगीहरूको हकमा 3-3 महिना भित्र निरन्तर निगरानीमा रहेको प्रमाण पत्र खुल्ने कागजात र वडा कार्यालयको सिफारिस पत्र।
0: थप जानकारीका लागि जनस्वास्थ्य शाखाको फोन नम्बर 091-560-122 सम्पर्क गर्नुहोला।
1: टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय टिकापुर।

0: यो खाने मन त कहाँ छ र, तर के गर्नु, जीवन एक्लो एक्लो लाग्छ, फेरि खानै पर्छ।
1: तर एक्लो कहाँ छ श्रेया, त्यति माया गर्ने आमा छिन्, दिदी छिन्, भाइ छ, बरु एक्लो त म छु। म पनि पहिले आफूलाई एक्लै सम्झिन्थे, कुलत छुटेपछि पो थाहा पाएँ यो सुन्दर संसार कति सुन्दर रहेछ, बाँच्नुपर्छ अनि पो संसारको मजा लिन पाइन्छ।
0: हो र, तेरो त अहिले टन्न कमाइ छ र, त्यसो भन्छ।
1: अनि सुधार गृहमा बसेको बेला कसको पो कमाइ हुन्छ त, जब म निस्केँ काम गर्न थाले अनि पो कमाइ छ त, यो कमाइ पनि मेरो लागि होइन। हिजो मेरो कुलतमा हुँदा आमा रुँदै रुँदै जानुभयो, अब घरजम गर्नु छ, श्रीमती छोराछोरी होलान् उनीहरूको लागि पनि सोच्दैछु म।
0: ओहो, तैँले त साँच्चै एक्लो हुँदा पनि भोलिको सुन्दर संसार सोचिसकिछ जस्तै यार। अब म पनि कुलत छोड्छु, आमा दिदी भाइ सबै परिवारलाई खुसी बनाउँछु, भोलिको जीवन सुन्दर बनाउने कोसिस गर्छु।
2: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
3: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

सामुदायिक रेडियो टिकापुर एफएमको रात्रि 9:55 बजेको खबर संक्षेपमा यहाँलाई स्वागत छ। खबर संक्षेपबाट रतन चौधरीको नमस्कार। विद्यालय सुधार योजना भनेको विद्यालयलाई आगामी दिनमा कुन अवस्थासम्म पुगाउने भन्ने कुरामा समग्र योजना बनाउने काम भइरहेको छ। विद्यालय सुधार योजना अबको दिनमा सिकाइ उपलब्धि कति पुर्याउने, विद्यालयको भौतिक अवस्था कस्तो बनाउने र विद्यालयलाई एक सुविधा सम्पन्न बनाउन के क्रियाकलाप गर्न समेत भन्ने एक समग्र योजना भएकाले विद्यालयका अभिभावक, विद्यार्थी, शिक्षक र सरकारवाला पक्षलाई बोलाएर कार्यशाला समेत गोष्ठी आयोजना गरी छलफल अगाडि बढ़ाएको बताउनु भएको कालिका आधारभूत विद्यालयका प्रधानाध्यापक जोगी रावलले बताउनु भएको छ। विद्यालय सुधार योजना अनुसारको आफूहरूले शैक्षिक पक्षको बढ़ी जोड़ दिएको र विगतका वर्षमा अभिभावक, विद्यार्थी र अन्य सरकारवाला पक्षहरूमा आएको सुझावलाई विद्यालय सुधार योजनासँग जोडेर विभिन्न पक्षबाट विद्यालयको अवस्था सुधार गर्ने गरी विद्यालय सुधार योजना निर्माण गर्न लागि खड्ग स्मृति माविका प्रधानाध्यापक झनकराज ओझाको भनाइ छ। त्यसै गरी विद्यालय सुधार योजना निर्माणको क्रममा रहेको जनजागृति मावि सीतापुरका प्रधानाध्यापक मुक्ति प्रसाद भण्डारीका अनुसार विद्यालयले आर्थिक, शैक्षिक, अभिभावक र अन्य सरकारवाला पक्षबीच छलफल गरी प्राप्त सुझावलाई सहित समावेश गरी विद्यालयको आगामी योजना निर्माण गर्दै आएको छ। जानकी गाउँपालिकाको दुर्गौलीमा आदिवासी जनजाति वेशभूषा, कला, संस्कृति, पहिरान, पुराना गीत सम्बन्धी सरकारवालाहरूबीच छलफल भएको छ। छलफलमा सरकारवालाहरूले थारू समुदायको लोप हुन लागेको वेशभूषा, कला, संस्कृति, पहिरान, पुराना गीत, संगीत संरक्षणमा अग्रज बुद्धिजीवी अगुवा सबैको भूमिका निभाउनु पर्नेमा जोड़ दिनुभएको छ। कार्यक्रममा आदिवासी अधिकार समस्या, स्थानीय सरकारको भूमिका, सरकारवालाहरूको भूमिका सम्बन्धी प्रश्नावली वितरण लेखन संकलन गरिएको छ। छलफलमा जानकी गाउँपालिका वार्ड नम्बर 7 निवर्तमान वाडा अध्यक्ष लक्ष्मण चौधरीले थारू समुदायको वेशभूषा, कला, संस्कृति संरक्षणको कुरामा समेत भाषामा मात्रै सीमित नराखी व्यवहारमा लागू गर्नुपर्ने, डीजे बाजाका कार्यक्रमहरू प्रोत्साहन हुन नदिने बताउनु भएको छ। बुद्धिजीवी अङ्गनदास चौधरीले हराउन लागेको भाषा कला जोगाउनका लागि तीन तहको सरकारले सहयोग गर्नुपर्ने र निरन्तर रूपमा समेत अन्तर्क्रिया छलफल जस्ता कार्यक्रमको आवश्यकता रहेको बताउनु भएको छ। बुद्धिजीवी नाथुराम थारूले पछिल्लो समयमा समुदायमा रहेका विभिन्न किसिमका संस्कृति, थारू भाषा, कला, थारू पहिरान लोप हुँदै गएकोले यसको संरक्षणका लागि आफ्नो घरबाट व्यवहारमा लागू गर्नुपर्नेमा जोड़ दिनुभएको छ। थारू समुदायका अगुवा जगतराम चौधरीले थारू समुदायको कला, भाषा, संस्कार संरक्षणका लागि निरन्तर छलफल चलाउनुपर्ने र स्थानीय सरकारले पनि सहयोग गर्न जरूरी रहेको बताउनु भएको छ। टिकापुर बहुमुखी क्याम्पसका सहप्राध्यापक बालकुमार चौधरीले आदिवासी जनजातिको भाषा, कला, संस्कृति, वेशभूषा, पहिरान संरक्षणका लागि युवा थारू अगुवाहरूको भूमिका निभाउनुपर्ने र स्थानीय सरकार जिम्मेवार हुनुपर्ने बताउनु भएको छ। अर्का अगुवा होलीराम चौधरीले थारू समुदायको पौराणिक गीत संगीत लोप हुने अवस्थामा रहेकोले संरक्षण गर्नुपर्ने बताउँदै पुराना गीतहरू प्रस्तुत गर्नुभएको थियो। नेपाल मानव उत्थान समाज टिकापुरको 5 अधिवेशनले काशीराम ढुङ्गानाको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ, जसको उपाध्यक्षमा तारा साउन्ड, सचिवमा शारदा सोडारी, सहसचिवमा मधु अधिकारी र कोषाध्यक्षमा नेहा थापा चयन हुनुभएको छ। कार्य समितिको बारेमा जानकारी दिनुहुँदै नयाँ अध्यक्ष काशीराम ढुङ्गानाले यसरी साधन सभामा संस्थाको निवर्तमान अध्यक्ष बलबहादुर रावले समाज सेवाका लागि स्थापना भएको संस्थाले यसअघि टिकापुर, जानकी, जोशीपुर लगायत क्षेत्रमा विभिन्न कार्यक्रम गरे पनि कोविड यता शिथिल भएको र नयाँ कार्य समितिले संस्थाको उद्देश्य अनुसार काम गर्ने अपेक्षा गर्नुभएको छ।
प्रतिनिधि सभाको आजको बैठकले नेपालमा विशेष सेवा ऐन 2042 को साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक बहुमतले पारित गरेको छ। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले प्रस्तुत गर्नुभएको थियो। राज्य व्यवस्था सुशासन समितिको प्रतिवेदन सहित नेपाल विशेष सेवा ऐन 2042 को साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक सभाले पारित गरेको बताएको छ। आजको समाचार सेवा यही पूरा हुन्छ। भोलि बिहान 6 बजे सामुदायिक सूचना नेटवर्कबाट प्रसारित हुने सीआईएनको साझा खबर सहित उपस्थित हुनेछौं। तबसम्मका लागि यस समाचार युनिटका सम्पूर्ण सहकर्मी सहित म रतन चौधरी विदा हुन्छु। नमस्कार, शुभरात्री।

भागीरथी मेडिकल टीकापुरमा विशेषज्ञ डाक्टर आउने बारेको सूचना। डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर टीकापुरमा भदौ 13 गते दोस्रो शनिबारका दिन नेपालगंज मेडिकल कलेजमा कार्यरत धेरै अनुभवी र सिनियर मानसिक रोग मिर्गी रोग तथा नशा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खान एमबीबीएस एमडी न्यूरो साइकेट्री आउने भएकोले निम्न समस्या भएका बिरामीहरूले समयमै नाम लेखाई मौकाको फाइदा उठाउनका लागि सबैमा जानकारी गराइन्छ। समस्याहरू मिर्गी रोग, मुखबाट फिजाएर घाँटी बाङ्गो भई बेहोस हुनु, मुटुको ढड़कन कम वा ज्यादा हुनु, लामो समयदेखि टाउको दुख्नु, छटपटी लाग्नु, जिउ झमझम हुनु, जलन हुनु, चिन्ता मान्नु, जीवनसित निराश हुनु, आत्महत्याको इच्छा लाग्नु वा प्रयास गर्नु, धेरै शंका मान्नु, कानमा बोले जस्तो लाग्नु, कोठामा एक्लै बस्न मन लाग्नु, काममा मन नलाग्नु, झर्को मान्नु, रिसाउनु, बिना कारण हाँस्नु, मुस्कुराउनु, रुनु, घर छोडेर भाग्नु, यौन इच्छाको कमी हुनु, जाँड, गाँजा, चरेस, रक्सी, ब्राउन सुगर, नशाको चक्की जस्ता कुलतलाई छोडाउने उपचार र मानसिक तथा नशा सम्बन्धी सम्पूर्ण रोगको उपचार र सल्लाह लिई सम्पूर्ण समस्याको समाधान गरी निरोगी खुशी जीवनको आनन्द लिऊ। हाम्रो यहाँ इसिजी र ल्याब टेस्टको सम्पूर्ण सुविधा उपलब्ध छ। स्थान डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर, सामुदायिक रेडियो टीकापुर एफएमको नजिकै टीकापुर। टाढाका बिरामीहरूले नाम लेखाउन र विस्तृत जानकारीको लागि सम्पर्क नम्बर 091-560-228-97083-58-835 र 98-650-40-770। समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म। डाक्टर आउने दिन भदौ 13 गते दोस्रो शनिबार।

0: कैश फिर्ता लिनु भए त
1: एनसेल प्याक किन्नु भए त जहिले पनि जहाँ पनि प्याक खरीद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस् एनसेल प्याक किन्नु भए त शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि
2: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
3: यो ओसीएमसी भनेको के आयो फेरि?
4: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण आवश्यक मनोविमर्श सेवा आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
3: ओसीएमसीले के सहयोग गर्छ त?
4: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
5: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
6: टिकापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण वडाहरूमा रहेका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म सामाजिक सुरक्षा भत्ता नवीकरण गर्नुपर्ने भएकोले सामाजिक सुरक्षा भत्ताको परिचय पत्र नागरिकता राष्ट्रिय परिचय पत्र लगायतका सम्पूर्ण कागजात सहित लाभग्राही स्वयं तपसिल बमोजिमको नवीकरण शिविरमा उपस्थित भई भत्ता नवीकरण गर्न गराउन हुन अनुरोध छ।
7: शिविर सञ्चालन हुने स्थान
6: वडा नम्बर 3 को कार्यालय साउन 26 देखि 28 गते सम्म,
7: वडा नम्बर 5 को कार्यालय साउन 29 देखि 31 गते सम्म,
6: वडा नम्बर 6 को कार्यालय भदौ 1 गते देखि 3 गते सम्म,
7: वडा नम्बर 7 को कार्यालय भदौ 4 देखि 6 गते सम्म,
6: वडा नम्बर 8 को कार्यालय भदौ 7 देखि 9 गते सम्म
7: र वडा नम्बर 9 को कार्यालय भदौ 10 देखि 11 गते सम्म।
6: सबै वडाहरूमा शिविर सञ्चालन हुने समय बिहान 8 बजे देखि साँझ 5 बजे सम्म।
8: याद गर्नुहोस्, 60 वर्ष उमेर नपुगेका विधवा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले अर्को विवाह नगरेको सिफारिस र अपाङ्गता भत्ता प्राप्त गर्ने लाभग्राहीको हकमा अपाङ्गता परिचय पत्र अनिवार्य साथमा लिई आउनु पर्नेछ।
6: थप जानकारीको लागि टिकापुर नगरपालिका र सम्बन्धित वडा कार्यालय सम्पर्क नम्बर 9845080888, 9845015 र 9846134434।
8: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।
6: भागीरथी मेडिकल टिकापुरमा विशेषज्ञ डाक्टर आउने बारेको सूचना। डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर टिकापुरमा भदौ 13 गते दोस्रो शनिबारका दिन नेपालगंज मेडिकल कलेजमा कार्यरत धेरै अनुभवी र सिनियर मानसिक रोग मिर्गी रोग तथा नशा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खान एमबीबीएस एमडी न्यूरो साइकेट्री आउने भएकोले निम्न समस्या भएका बिरामीहरूले समयमै नाम लेखाई मौकाको फाइदा उठाउनका लागि सबैमा जानकारी गराइन्छ। समस्याहरू मिर्गी रोग, मुखबाट फिजाएर घाँटी बाङ्गो भई बेहोस हुनु, मुटुको ढड़कन कम वा ज्यादा हुनु, लामो समयदेखि टाउको दुख्नु, छटपटी लाग्नु, जिउ झमझम हुनु, जलन हुनु, चिन्ता मान्नु, जीवनसित निराश हुनु, आत्महत्याको इच्छा लाग्नु वा प्रयास गर्नु, धेरै शंका मान्नु, कानमा बोले जस्तो लाग्नु, कोठामा एक्लै बस्न मन लाग्नु, काममा मन नलाग्नु, झर्को मान्नु, रिसाउनु, बिना कारण हाँस्नु, मुस्कुराउनु, रुनु, घर छोडेर भाग्नु, यौन इच्छाको कमी हुनु, जाँड, गाँजा, चरेस, रक्सी, ब्राउन सुगर, नशाको चक्की जस्ता कुलतलाई छोडाउने उपचार र मानसिक तथा नशा सम्बन्धी सम्पूर्ण रोगको उपचार र सल्लाह लिई सम्पूर्ण समस्याको समाधान गरी निरोगी खुशी जीवनको आनन्द लिऊ। हाम्रो यहाँ इसिजी र ल्याब टेस्टको सम्पूर्ण सुविधा उपलब्ध छ। स्थान डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर सामुदायिक रेडियो टिकापुर एफएमको नजिकै टिकापुर। टाढाका बिरामीहरूले नाम लेखाउन र विस्तृत जानकारीको लागि सम्पर्क नम्बर 091562287983 5858 र 98650740777। समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म। डाक्टर आउने दिन भदौ 13 गते दोस्रो शनिबार।
9: लो यति छिटो आमा बन्न लागेको त
10: थाहा पाउँदैछु। यस्तो अवस्थामा पनि घरमा सकि नसकि सबै काम गर्नुपर्छ, कस्तो गाह्रो हुन्छ। पनि काम गर्न विदेश जानु भएको छ, के गर्ने के नगर्ने केही थाहा छैन। त जानु पर्यो जस्तै लाग्छ।
9: त्यस्तो राम्रो पढ्ने मेरो साथी बाल विवाह गरेर आफ्नो वर्तमान र भविष्य दुवै अन्यलमा पारी। 20 वर्ष मुनि हामी कसैले पनि विवाह वा भागी विवाह नगरौ।
4: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
11: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

छैन महाराज, त्यसो नभन्न सुनेर विन्ती गरे, मानिदिनु भएन। उनकै पिताजीका चरणमा गएर तोष्टालाई विन्ती गर्दा, म भन्दा मेरो छोरो धेरै विद्वान बुद्धिमान छ, जाला वा नजाला तर पनि ठिकै छ, म भनिदिन्छु भनेर आज्ञा गरिदिनु भयो। र मेरो बाबु राजन स्वर्गमा मरेपछि पुण्य गरेर जानु पाउने ठाउँमा आज जिउँदै त्यहाँ गएर यज्ञमा वर्ण भएर बस्ने, त्यहाँका सारा जनहरूलाई चित्त बुझाउने, राजा इन्द्रको पण्डित बन्ने, पुरोहित बन्ने, यो त भाग्य होइन र। यदि मैले भनेको वचन मान्छौ भनेदेखि जाऊ भनेर बुबा तोष्टाले भन्नुभएको थियो, हो पिता हजुरले त्यो भन्नै नहुने कुरा आज्ञा पो, तर बुबाले भनेपछि मैले जानै पर्यो। वर्ण त वचनको मूर्ति, पिताको मूर्ति, आधारको मूर्ति, वचन ध्यानको मूर्ति, गुरुको मूर्ति, अब स्नेहको मूर्ति, आमाको मूर्ति, दयाको मूर्ति, दिदी बहिनीको मूर्ति, मैले जानै पर्यो। जान चाहिँ जान्छु तर होला राम्रो होला नहोला भनिकन अहिले तोष्टा ऋषिका छोरा विश्वरूप महाराज भगवान परमात्माको भक्त महाराज इन्द्रको चरणमा पासमा पुग्नुभयो। महाराज इन्द्र अब तपाईँको पण्डित पदमा म आएँ, मलाई हजुरले जब नियुक्ति गराउनुभयो, वर्ण गर्नुभयो, अब तपाईँको पदमा म एउटा कुराको निर्दिष्ट गराइदिन्छु भनिकन पहिलो कन शरीर बलियो बनाउने र शत्रुले दमन गर्न नसक्ने अभेद नाम गरेको कवच दिनुभयो, जसको नाम हो नारायण कवच। त्यो नारायण कवच लगाउँदाखेरि म बिहानै के गर्नु कसरी लगाउनु अब यसको बारेमा यहाँ बताउँछु राजोवाच। या गुप्त सहस राक्षस सभान रिपु सैनिकान क्रणान्य बबुज श्रियम। राजा आज्ञा गर्नुहुन्छ बिहान जुरुक उठ्नु, विश्वरूपले महाराज इन्द्रलाई पुरोहितको पदमा बस्दाखेरिमा दिएको यो प्रकारको गोप्य मन्त्र, इन्द्र महाराज तिमी रक्षित हो, दैत्य सेनालाई तिमीले जित। र यसदेखि पछाडिबाट राजाले आज्ञा गर्नुभयो, इन्द्र यमराज सारा सम्पूर्ण सबैको कल्याण हुन सक्ने नारायण कवच विश्वरूपले इन्द्र महाराजलाई दिनुभएको। विश्वरूप भन्नुहुन्छ आज्ञा गरी बक्सन्छ, पहिला हात पाउ शुद्ध गर, उदो उत्तरपट्टि फर्ग, अष्टाक्षर र द्वादशाक्षर मन्त्रले अभ्यास करन्यास गर, ओम नमो भगवती वासु ओम, ओम नमो नमो नारायणाय, अङ्गुष्ठाभ्याम नमो नमो नारायणाय, तरधनीभ्याम नमो नमो नमो नारायणाय, मध्यभाव्याम नमो नमो नारायणाय, अनामिकाभ्याम नमो नमो नारायणाय, जब कनिष्ठकाभ्याम नमो ओम नमो नारायणाय, कर तल कर पृष्ठाभ्याम नमो ओम नमो नारायणाय, प्रायपट भनेर ओम नमो भगवते वासुदेवाय, हृदय नमो नमो भगवती वासुदेवाय, शिरसे स्व नमो भगवती वासुदेवाय, कवचाय ओम नमो भगवती वासुदेवाय, नेत्रत्रया बौषट ओम नमो भगवते वासुदेवाय, अस्त्राय पट, यसरी शरीरलाई बान्नु है त बिहानी जुरु कोठेर। शत्रु लाग्दैनन्, लागे पनि लाग्दैन बाटो अन्त, यस्तो प्रकारले भगवानको भजनमा चित्त लगाउ। अनि त्यति भइसकेपछि परमात्माको प्रार्थना गर्नु के भने देखिन्, ईश्वरको ध्यान गर्नु, गरूडमा चढ़ी बक्सेको आठ पाउ सम्पूर्ण शरीरमा रक्षकले पूर्ण भएका भगवानको ध्यान गर्दै भन्नु, जलेश्वमा रक्षतुमस्य मूर्ति यादुर गणे वरुण से पासाद स्थलेश्व माया बटुमा मनोव्यात त्रिविक्रमे खे बतु विश्वरूप। जलमा मलाई भगवान माछाले रक्षा गरिदिनु, थलमा वामनले, त्रिविक्रमले, आकाशमा नृसिंहले, संकटमा बराहले, मार्गमा परशुरामले, गिरीमा रामचन्द्रले, प्रवासमा नारायणले, जागरण आदि प्रयोगादमा नरले, गर्भमा दत्तात्रले, योगमा कपिलले, कर्म बन्धान सनत कुमारले, मदनात्मा हय श्रेष्ठले, मार्गमा दीपपमाद्य पूर्व निरयात्मा धन्वन्तरले, कुबोजनमा ऋषभदेवले, द्वन्द्वमा यज्ञले, जनपवादमा बलभद्रले, कलात्मा शेषले, सर्पनागमा सर्पले, अनि व्यासले अज्ञानमा, बुद्धले पाखण्डमा, कल्कीले कली, कला मलात्मा, केशवले गदाया प्राप्तमा, गोविन्दले शारदीयामा, विष्णुले मध्याह्न दिनमा, मधुले अपराह्न दिनमा, माधवले स्वयंमा, ऋषिकेशले प्रदोषमा, पद्मनाभले अर्धरात्रमा, ईशरात्रमा, जनार्दन उषाकालमा, दामोदरले अनुसन्धामा, विश्वेश्वरले प्रभातमा, हे चक्र हे रिपु सैन्य दन्द दग्धि भन्दै यस्ता प्रकारबाट यक्ष भूत पिशाच राक्षस चूर्णहरूले पनि छुन नसक्छ।

प्रभु आत्मा परमेश्वर प्रसन्न हुनुभयो के माग्छौ देवतागणहरू भन्दा प्रभु हामीलाई दर्शन बख्शोस् समस्याको समाधान गराई बख्शोस् भगवान विन्ती गर्दा अह भगवान भन्नुहुन्छ के माग्छौ वृत्रासुर मार्ने उपाय के हो ईश्वर भन्दाखेरि यो दिग्विजय कार्यलाई कसरी समाप्ति बनाउने भन्दा खै अब त्यो मलाई पनि थाहा छैन त्यसमा नि होस पुर्याउनु पर्ला भन्ने हुकुम भयो भगवानबाट प्रभुलाई पनि थाहा छैन भने कसबाट यसको मृत्युको हक प्राप्त हुन सक्छ त ईश्वर भनेर सोद्धाखेरिमा वृत्रासुरलाई मार्नलाई अब मणिदीप वासिनी भुवनेश्वरीका चरणमा गएर विन्ती गरे परीक्षितलाई सुखदेव स्वामीले बताउनु भयो अनि त्यसदेखि प्रान्त सौनका दृश्य प्रणाली अब तपाईँ के सुन्न चाहनुहुन्छ भनेर महाराजका हजुरमा सुखदेव स्वामीले बडो गम्भीर वाणीमा ध्यान मनन कीर्तन निधि ध्यास इत्यादि सारा प्रकरणबाट यथार्थ प्रकरण परमात्माको महिमा प्रस्तुत गरिसकी बक्सु लौ त महाराज परीक्षित भनेर राजा परीक्षितलाई यस किसिमले श्रीमद् भागवतको महत्वको बारेमा प्रकाश पार्नुभएको छ। लौ त सौनका दृश्य प्रणाली कहीँबाट नमर्ने भएको कारणले दधिची नाम्रको ऋषिको हाँडको यन्त्र अमोघ नाम्रको वज्रमा जोडेर समुद्रको फिटमा लटपटाएर हात्तीमा चढेर जुन व्यक्तिले भान्छ त्यसैबाट वृत्रासुर मर्छ भन्ने यस्तो नीति भयो उपरान्त लौ दधिची ऋषिको हाँडको यन्त्र माग्न कसकहाँ कसलाई पठाउने भन्दाखेरि ब्राह्मण सेव ब्राह्मणो गति माग्ने काममा बाहुनै सिपालु हुन्छन् भनेर बाहुनलाई पठाए। माग्ने काममा हाम्रो फलक जतिको सिपालु कोही जातै हुँदैन। दिनी गोरा चाहिँ बन्द माग्ने गोरामा खुब टाटो हुन्छ हो लौ त त्यसो भए त मिले त लौ र त्यसै कारणले लौ त माग्ने काममा जब यस किसिमबाट गएर जब यस किसिमले स्वयं सर्वाश्री सवारी हुनुभयो र अब कसलाई पठाउने भन्दा ब्राह्मणलाई नै पठाउने भने ब्राह्मणलाई पठाइयो। लौ दधिची ऋषि भनेर विन्ती गरे केलाई आउनुभयो भनेर सोद्धाखेरिमा हजुरको एक बित्ताको हाँड चाहियो हामीलाई बाह्र अङ्गुलको भनेपछि ब्राह्मणले के भन्दे अङ्गहीन था देही सर्वकर्म सुनक्षेम अङ्गहीन भएपछि शरीरको महत्व हुँदैन कहाँ दिन्छु एक बित्ताको हाँड सम्भव छैन भनिदिनु भयो। अरू जात भए त्यत्तिकै लरकै लगाइहाल्थे बाहुनले फेरि अर्को जाल फाले होइन एउटा कुरा विन्ती गरौं गुरु एउटा मरेर हजार जनाको हित हुन्छ भनेदेखि एउटा मर्न के अप्ठ्यारो यसका लागि कल्याणकारी योजनाको निमित्त हजुरले दिई बक्सुनु पर्यो हाँडको यन्त्र भन्दा है पुनर्ग्राम पुनर्वेतन पुनर्क्षेत्र पुनर्गृहम पुनः शुभा शुभम कर्म नशरीर पुनः पुनः घर गाउँ शहर बजार टाउन प्लान दाजुभाइ दिदीबहिनी सारा ठाउँमा पाइन्छ शरीर पाइँदैन कसरी दिउँ भन्नु हो मेरो महाराज एक भित्ता त हो नि भन्दा हुन्न दिन्न भन्नुभएको थियो। फेरि ब्राह्मणले अर्को जाल फाले हेर्नुहोस् एउटा मर्दा धेरैको कल्याण हुने विषयका लागि महान प्रतापी हरिश्चन्द्र राजाको दानको विषयले उनको कृति कस्तो छ बलि राजाले दान दिएकोमा उनको कृति कस्तो छ रन्तीदेव राजाले दान दिएकोमा उनको कृति सुनेर सारा मुक्ति हुन्छ मारध्वज राजाले शरीरको हाफ दाहिनेपट्टि अगौनै काटेर दान दिए उनको कृति कस्तो रह्यो फेरि कनशिवी राजाले मासु काटेर जब परिवारलाई बचाए कस्तो कृति रह्यो त्यति मात्रै हो र कर्णले छोरो काटेर पाहुनालाई बुझाउन तयारी भए कत्रो कृति रह्यो रेम भीम श्रेम नियम यो संसारमा सारा सम्पूर्ण भन्दा दानै ठुलो हो दिनुहोस् भनेपछि हो र त जस्तो बनाइदिइहाले अरू जात भए छैन छैन छैन भन्दै हुँदैन हुँदैन लोप भइहाल्छ हाम्रा खालकले मिलायो लैजानुहोस् अनि त्यसदेखि पछाडिबाट ल हुन्छ भनेर यस किसिमले योग मार्गको प्रभावबाट शरीरको प्राण आहुति दिनुहो र सारा सम्पूर्ण हाँडहरू लगाएर अमोघ नाम्रीको वज्रमा जोडेर समुद्रको फिजमा लटपटाएर हात्तीमा

समादरणीय सज्जन वृंद, सामुदायिक रेडियो टीकापुरी एफएम 101 मेगाहर्ज बाट प्रातः कालीन पुनीत बेला में प्रसारण भई रहेको यस अध्यात्म जागरण कार्यक्रम में यहाँहरुलाई हार्दिक स्वागत एवं म प्रस्तोता टीकाराम आर्य को हार्दिक वैदिक अभिवादन नमस्ते। सज्जन वृंद, हरेक दिन यही समय में प्रसारण होने यस अध्यात्म जागरण कार्यक्रम अंतर्गत प्रत्येक मंगलवार नेपाल आर्य समाज टीकापुर द्वारा वेद उपनिषद आदि वैदिक आर्ष ग्रन्थहरूमा वर्णित अध्यात्म विज्ञानको रहस्यमाथि चिन्तन हुँदै आएको छ, जस अन्तर्गत आज ऋग्वेद मण्डल 5 सूक्त 65 को मन्त्र 1 लिएर उपस्थित भएको छु र यो मन्त्रमा विशेष गरेर परमपिता परमात्माले उपदेश गर्ने अधिकारी को हुन सक्छ, कसले उपदेश दिन सक्छ, त्यो अधिकार कसलाई प्राप्त हुन सक्छ, त त्यसका लागि आवश्यक कुराहरू के हुन्, कस्तो हुनुपर्छ, ऊ चाहिँ उसले दिनुपर्ने जो उपदेश छ त्यो व्यक्तिमा हुनपर्ने गुणहरू के हुन्, त्यसको बारेमा कतिको जानकारी हुनुपर्छ, यी यावत कुराहरूको उपदेश, त्यो सन्देश र त्यो शिक्षा यो मन्त्रमा दिइएको छ। त हामी जब कुनै कुराहरूलाई पनि अलिक गहिरेर हेर्छौं, चिन्तन गर्छौं, मनन गर्छौं, कुनै कुराको गुणलाई हेरेर, कुनै वस्तुको गुणलाई हेरेर त्यस गुणमाथि हामी दृष्टिपात गर्छौं र सोच्न थाल्छौं कि यो वस्तु कसरी भयो होला, के गरेर भयो होला आदि इत्यादि अनेक तर्क वितर्कहरू उब्जिन्छन्। यदि कुनै पनि त्यस्ता प्रकारका वस्तुहरू जुन प्रकृतिमा अनेकौं छन्, ती वस्तुहरूलाई, ती पदार्थहरूलाई देखेर पनि कुनै प्रकारको कल्पना सम्बन्ध हामीले गर्न सकेनौं भने वास्तवमा हाम्रो जुन बुद्धि छ अत्यन्त जड छ। जस्तो जड पदार्थले केही गर्न सक्दैन, केही सोच्न सक्दैन, केही भन्न सक्दैन, कुनै प्रतिवाद उसले गर्न सक्दैन, कुराकानी गर्न सक्दैन, ठिक त्यस्तै प्रकारको जब उसलाई जगाउने कार्य यदि कसैले गर्न सक्दैन भने त्यो बुद्धि पनि जडवत हुन्छ, जड चाहिँ हुँदैन तर जडवत हुन्छ, सोच्न नसक्ने, चिन्तन गर्न नसक्ने, सत्यासत्यको निर्णय गर्नका लागि तत्पर हुन नसक्ने, त्यस्तो प्रकारको जड बुद्धि यदि छ भने त उसले वास्तवमा जीवन के हो, जगत के हो, यसको बारेमा जान्न सक्दैन। आज हामी जति पनि देख्छौ, एउटा मानवले अर्को मानवका विषयमा जुन कुराहरू गरिरहेको हुन्छ, जुन एक प्रकारको वितृष्णा फैलाइरहेको हुन्छ, आक्रोश पोखिरहेको हुन्छ, यी सबै हुनुको पछाडि, चाहे आज भइरहेका हुन्, चाहे हिजो भएका थिए, चाहे भोलि हुन सक्छन्, किनकि यस्ता प्रकारका जब कृपणता मान्छेले पालेर राख्छ त यो कहिल्यै सकिँदैन। कसैको वंशनाश होला, कसैले मारेर एउटाले अर्कोलाई मारेर सक्लान्, तर जसले मार्छ उसैबाट फेरि यस्तै प्रकारको कुरा जन्मिन्छ, उसले जन्माउँछ र फेरि पनि त्यहाँ द्वन्द्व सृजना भइहाल्छ र त्यो समाप्त हुँदैन। र हामी जब सृष्टिको इतिहासलाई हेर्छौं, सृष्टि विद्यालय पढ्ने प्रयास गर्छौं, त सृष्टिका बारेमा जुन आधुनिक विज्ञान, आधुनिक वैज्ञानिकहरूले एउटा कल्पना गरेका छन् त्यो एक किसिमको छ। आधुनिक वैज्ञानिकहरूले कल्पना गरेको सृष्टि र प्राचीन वैज्ञानिकहरूले आफ्नो अनुभवले लेखेर गएको सृष्टिको जुन अवधि छ त्यो भिन्न छ, मिल्दैन त। र त्यसका साथसाथै आजको

डाक्टरले यी कुराहरूलाई चिन्तन र मन्थन गर्न नसकेका कारणले कतिपय कुराहरूलाई काल्पनिक भनिरहेका छन्। यी काल्पनिक हुने थिएनन् र त्यसको दोष दिइरहेका हुन्छन् ब्राह्मणलाई। यो सब ब्राह्मणहरूले आफ्नो कल्पनाले आफ्नो जीविकाको लागि गरेको हो भनेर दोष दिइरहेका हुन्छन्। तर जुन दिन ती मानिसहरूले ब्राह्मण के हो र ब्राह्मणत्व के हो भन्ने कुराहरू बुझ्नेछन् त्यही दिन, यदि बुझेछन् भने त्यही दिन यस्तो प्रकारको लाञ्छना लगाउन छोड्नेछन्। यदि बुझ्न सकेनन् भने यो लाञ्छना कहिले सकिँदैन। त त्यसैले सबभन्दा पहिले जुन सत्यशास्त्रहरू छन् सत्यशास्त्रहरूको धरातलमा पुग्न आवश्यक छ कुनै पनि कुराको खण्डन गर्नु छ भने। र कुनै व्यक्तिहरूले प्रक्षिप्त गरेका श्लोकहरू, प्रक्षिप्त गरिएका श्लोकहरू र त्यस्ता प्रकारका कुराहरूलाई पढेर लाञ्छना लगाउनु नितान्त मूर्खता बाहेक अरू केही पनि होइन। त हाम्रा जो ग्रन्थहरू छन्, चाहे रामायण होस्, चाहे महाभारत होस्, चाहे त्यो मनुस्मृति होस् र यस्ता प्रकारका जो ऐतिहासिक ग्रन्थहरू छन्, महाभारतलाई यति दूषित बनाइयो, यति दूषित बनाइयो कि जसले गर्दा अनेक प्रकारका कुराहरू मान्छेले भन्न थाले। जुन महाभारत, जसको नाम महाभारत थिएन, त्यो ग्रन्थको नाम थियो जय ग्रन्थ। जति बेला वेद व्यासले त्यसको रचना गर्नुभएको थियो त्यति बेला त्यसको नाम थियो जय ग्रन्थ। त त्यो जय शास्त्रलाई कालान्तरमा गएर महाभारतको नाम दिइयो र त्यो महाभारत जुन आज वर्तमानमा हामी प्राप्त गर्छौ यसमा करिब करिब 1,00,000 भन्दा बढी श्लोकहरू थपिएका छन्। जुन महर्षि वेदव्यासले जुन महाभारतको रचना गर्नुभएको थियो त्यहाँ कहीँ पनि कुनै प्रकारको कल्पना छैन, कुनै प्रकारका कुराहरू त्यो जो चाहिँ अपाच्य छन् ती कुराहरू छैनन्। तर जब विभिन्न कालखण्डमा विभिन्न स्वार्थीहरूले, विभिन्न वैदिक सनातन धर्मलाई छिन्न भिन्न गर्नेहरूले जुन यसमा प्रक्षेप गरे र ती प्रक्षेप गरेका श्लोकहरूमा यतिसम्म लेख्ने दुष्प्रयास गरियो जुन चाहिँ वैदिक सनातन धर्मको अङ्ग नै होइन, त अहिले धेरै प्रकारका व्यक्तिहरू त्यसमा पनि जसले वैदिक परम्परालाई त्यागेर अर्को परम्परालाई स्वीकार गरेर गएका केही आफूलाई विद्वान ठान्नेहरूले एउटा कुरा चाहिँ गरेको पाइन्छ कि हिन्दूहरू पहिले गाई खान्थे, गोरु खान्थे, यस्ता प्रकारका अनर्गल कुराहरू गरेको पाइन्छ, सुनिन्छ। र त्यसको प्रमाणमा उनले के दिन्छन् भने महाभारतको एउटा राजा रन्तिदेवको कथालाई लिएर त्यो प्रमाण दिन्छ। र त्यसका साथसाथै ब्रह्मवैवर्त पुराणमा पनि यस्ता अनर्गल कुराहरू लेखिएका छन्। त ती लेख्नुको पछाडि यसमा वैदिक परम्पराको कुनै पनि हात छैन, वेदले यसलाई स्वीकार गर्दैन, वेदले यसलाई निषेध गर्छ। किनकि वेदमा जुन गाई आज विभिन्न व्यक्तिहरूले खान पाउनुपर्छ भनिरहेका छन् त्यो गाईलाई वेदमा गावो विश्वस्य माता रह भनेर पुकारिएको छ। विश्वस्यको अर्थ के हो? सम्पूर्ण मानव मात्र कि आमा हुन् भनिएको छ। त कतिपयले कुतर्क गर्छन् गाई आमा हो भने गुरु बा होला भनेर अनेक प्रकारका कुतर्कहरू गर्छन्। त तिनीहरूको बुद्धिमा मानवता के हो, पशुता के हो, पशुहरूमा पाइने गुणहरू के हुन्, मानिसमा पाइने गुणहरू के हुन्, उसको प्रयोग हामी कसरी गर्न सक्छौ, कसरी गर्नुपर्छ भन्ने कुराको हेक्कासम्म नराखेर बोल्ने गर्छन्। त यो चाहिँ यदि साँच्चै नै जान्ने हो भने
उसको धरातलमा पुग्न आवश्यक छ। यसका प्रक्षिप्त कुराहरूलाई लिएर लाञ्छना लगाउनु बुद्धिमत्ता होइन। त त्यस्तै मनुस्मृतिलाई दूषित बनाइयो। मनुस्मृतिमा पनि त्यस्ता प्रकारका कुराहरू लेखिए जसलाई पढेर त्यसको दुष्प्रचार गरिरहेका छन्। तर त्यही मनुस्मृतिमा लेखेका जो मानवतावादी कुराहरू छन् त्यसको प्रचार कसैले गर्दैन। त यसको तात्पर्य के हो भने उसको उद्देश्य भनेको नितान्त आफूले त्यागेको, आफूले स्वीकार गर्न नसकेको, आफ्नो अध्ययनमा नपरेको र आफूले अध्ययन गर्न नसकेको जुन वैदिक वाङ्मयका कुराहरू छन् त्यसलाई त्यागिएर गएकाले यस्ता प्रकारका कुराहरू चाहिँ बढी गरेको पाइन्छ। त त्यसैले उपदेश गर्ने अधिकारी त्यो हो कि होइन? वेद कुनै पनि एउटा समूहको मात्रै होइन, एउटा समुदायको मात्रै होइन, यस विषयमा निरन्तर विचारहरू राखिएको छ। वेद मानव मात्रका लागि हो। वर्ण व्यवस्थालाई जात व्यवस्था मान्नु पनि मूर्खता हो। वर्ण व्यवस्थाले कुनै प्रकारको पनि मानवीय भेदभाव गर्दैन, तर मान्छेले त्यसलाई नबुझेका कारणले वर्ण व्यवस्थाले नै भेदभाव गर्छ भन्ने चाहिँ दुष्प्रचार गरे। यो दुष्प्रचार एउटा सामान्य व्यक्तिले मात्रै गरेन, देशलाई चलाउँछु भन्ने, देशलाई चलाउनका लागि त्यो कुर्सीमा बस्नेहरूले पनि गरे। आफ्नो अध्ययन पुगेन, आफूले अध्ययन गर्न सकेनन्, उसको धरातलमा पुग्न सकेनन्, त केही यस्तै प्रकारका जसले प्रक्षेपण गरेका छन् तिनीहरूको विचारलाई मात्रै उनीहरूले अगाडि ल्याए। यदि साँच्चै अध्ययन गर्थे भने त दुईटी कुरालाई ल्याउँथे, त्यहाँभित्रको राम्रो कुरालाई पनि ल्याउँथे र छुट्याउने प्रयास गर्थे। वास्तवमा यो लेखकको मत हो अथवा लेखकलाई बदनाम गर्नेको मत हो, बुझ्न सक्थे। तर स्वार्थी स्वार्थी दोषम न पश्यति भन्यो, जो स्वार्थी हुन्छ उसले दोष देख्दैनन्, आफ्ना अनेक प्रकारका कुकर्म पनि उनलाई सत्य लाग्दछन्, तर अर्कोले गरेको सुकर्म पनि उसका लागि दोषी देखिन्छ। त त्यसैले सबभन्दा पहिला त जुन परमपिता परमात्माले दिएको बुद्धि छ त्यसको सही प्रकारले प्रयोग गर्न आवश्यक छ। बुद्धिमा बिर्को लगाएर सत्यको उदय हुँदैन अथवा सत्यलाई जान्न सकिँदैन। त मन्त्रमा भनिएको छ यश्चिकेत स शुक्रतुर्देवत्रा स ब्रवीतुन वरुणो यस्य दर्शतो मित्रो वावनते गिरह। यह जुन चिकेत जानोस् ज्ञानी होस् सबैभन्दा श्रेष्ठ भगवान यस्य जुन सुकर्मा ज्ञानीको दर्शतः दर्शनीय छ वा र मित्रः सर्वस्नेही भगवान जसको गिरह वाणीहरूको वनते सत्कार गर्दछ सह त्यही सुक्रतुः उत्तम कर्म हुन सक्दछ। सह त्यही उत्तम ज्ञानी श्रेष्ठ कर्म देवत्रा देवहरूका सम्बन्धमा न हामीलाई ब्रवीतु बोलुन् उपदेश गरून्। त देवको अर्थ यहाँ जसरी हामी बुझ्छौ त्यति मात्रै होइन, देवको तात्पर्य त हाम्रो शरीरमा भएका जो इन्द्रिय अर्चनलाई पनि देव भनिएको छ र 33 कोटी देवताको जो वर्णन छ ती 33 प्रकारका देवता पनि हामीले जान्न र सत्कार गर्न आवश्यक हुन्छ र तिनलाई नजानिकन यो को चाहिँ यसबाट अगल्लो हुन सक्दछ, चाहे त्यसले वैदिक सनातनलाई मानोस् या नमानोस्। वेदले निर्देश गरेका कुराहरू उसले मानोस् अथवा नमानोस्, तर पनि ऊ त्यसको परिधिमा छ, ऊ त्यसको उपभोग गरिरहेको छ, त्यसको रसास्वादन उसले गरिरहेको छ। त परमात्मा चेतन देव हो, बाँकी जड देवहरू छन्। त यहाँ जो वेदको मन्त्रले भनिरहेको छ अग्निर्देवता वातो देवता सूर्यो देवता चन्द्रमा देवता वसवो देवता रुद्रा देवता दित्या देवता आदि यसरी चाहिँ एक एकलाई देवताको संख्या दिँदै अगाडि बढेको छ मन्त्रमा।
त यी सबै देवताले सूर्यले हामीलाई दिन्छ, चन्द्रमाले हामीलाई दिन्छ, पृथ्वीले हामीलाई दिन्छ, वायुले हामीलाई दिन्छ,